छ। सोमबार मन्त्रालयमा भएको त्रिपक्षीय छलफलमा 25 म्यान पावर कम्पनीका संचालकहरूले मलेसियाको त्यो निकायमा आफ्नो कम्पनीको नाम दर्ता गरिएको विषयमा कुनै जानकारी नरहेको भन्दै उक्त पोर्टलबाट हट्ने प्रतिबद्धता जनाएका थिए। मन्त्रालयले सो निकायबाट नाम हटाउने कूटनीतिक प्रक्रियाका लागि 25 म्यान पावर कम्पनीका संचालकहरू प्रत्येकको निवेदन माग गरेको थियो। सोमबारको छलफलमा सहभागी नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष दिगबहादुर खत्री कुमारले 25 व्यवसायलाई उक्त निवेदनको एक प्रति संघलाई पनि दिन भनिएको बताएका छन्। मन्त्रालयलाई निवेदन बुझाउने समय सीमा नतोकिए पनि यथाशक्य छिटो पठाउनु पर्ने अध्यक्ष खत्रीले बताएका छन्। निवेदनको फर्म्याट संघको समन्वयमा तयार पारिने पनि उनको भनाई छ। सिन्डिकेटको सूचीबाट बाहिरिन 25 म्यान पावरलाई मन्त्रालयको निर्देशन शीर्षकमा आजको मध्याह दैनिकमा खबर छ। यसैबीच नेपालले सो लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसाय एसोसिएशनले मलेसिया सिन्डिकेट विरूद्ध मंगलबार व्यवसायको हस्ताक्षर अभियान संचालन गर्ने भएको छ। एसोसिएशनले मलेसियाको रोजगारीमा सिन्डिकेट देखाइएको भन्दै त्यस विरूद्ध एकता भईबद्ध भई व्यवसाय र व्यवसायको अस्तित्व स्वतन्त्रता र नैसर्गिक अधिकार जोगाउने महाअभियान शुरू गरेको समेत जनाएको छ।

0: Ah, tu, account open, active it on your carobar, Cecile Sanga. Easy life easy, but now they heard a deal. Global Smart Plus, life go to smart banking. नेपाली खबरमा अब भित्री पृष्ठका खबर. एमालेमा पेचिलो बन्दै गएको समग्र नीति र नेतृत्व पुनर्गठनको मुद्दा प्रक्रियागत रूपमा पनि असहज देखिएको छ. पार्टी पुनर्गठनका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ. तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नहुने देखिएको हो.
1: नेपाली कांग्रेसले महिला उद्यमीहरूलाई प्रवर्धन गर्ने उद्देश्यले आगामी भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ. सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन मार्फत कांग्रेसले नेपालको अर्थतन्त्रमा महिला उद्यमीको योगदानलाई कदर गर्दै उनीहरूले भोगिरहेका चुनौती सम्बोधन गर्न सम्मेलन आयोजना गर्न लागि जानकारी दिएको हो. कांग्रेसको उद्यमशीलता नवप्रवर्धन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार नेपालको साना तथा मझौला उद्योग क्षेत्रमा महिला उद्यमीको हिस्सा 60-70% रहेको अवस्थालाई मध्यनजर गर्दै सम्मेलनको खाका तयार पारिएको जानकारी दिएका छन्. सम्मेलन अन्तर्गत पार्टी केन्द्रीय कार्यालय सानापाको प्रांगणमा विभिन्न क्षेत्रका 90 भन्दा बढ़ी स्थल राखिने भएका छन्.
0: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा उच्च अदालत पाटन हेटौडा इजलासले कारण देखाओ आदेश जारी गरेको छ. अन्तरिम आदेशका सम्बन्धमा अदालतले छलफलका लागि दुवै पक्षलाई भदौ 10 गते बोलाएको छ.
1: मानिसले आफ्नो उमेर अनुसारको पुस्तक अध्ययन गर्ने मौका पाउँदा समाजमा पठन संस्कृतिको विकास हुने शिक्षा क्षेत्रका विज्ञहरूले औल्याएका छन्. ललितपुर महानगरपालिका वडा नम्बर 23 र 24 तथ्य पार्टी मीडिया प्रणालीको सहकार्य तथा जेबी एजुकेशनको आयोजनामा आयोजित विकासका लागि पठन संस्कृति सम्वाद श्रृंखला 7 विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले प्रविधिको विकाससँगै पढ़ने संस्कृति हराउँदै गएकाले नेपाली समाजमा किताब मात्र नभई पत्र पत्रिकाका समाचारका बारेमा समेत समुदाय बेखबर हुन थालेकोमा चिन्ता व्यक्त गरिएको छ.
0: सरकारले 55 वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनको लागि गृह कार्य गरेको छ. पुरानो शिक्षा ऐनलाई विस्थापित गर्दै नयाँ संघीय संरचना, बदलिँदो शैक्षिक आवश्यकता, प्रविधि, शिक्षक व्यवस्थापन र विद्यालयको गुणस्तर सुधारलाई सम्बोधन गर्ने अपेक्षा सहित सरकारले नयाँ विद्यालय शिक्षा ऐन ल्याउने गृह कार्य गरेको हो.
1: राष्ट्रिय विज्ञापन संघ नेपाल नानले सरकारी विज्ञापन सरकारी संचार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ. संघले सूचना तथा संचार मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै अदालतको आदेश पालना गरी निजी तथा सरकारी दुवै संचार माध्यमलाई समान व्यवहार गर्न र विज्ञापन एजेन्सीहरूको संरक्षण गर्न माग गरेको हो.
0: आर्थिक वर्षको पहिलो महिनामै मुलुकको आयात अत्याधिक बढ़ेको छ. भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना अर्थात साउनमा मात्रै गत वर्ष साउनको तुलनामा 31% आयात बढ़ेर 1,87 अर्ब रूपैयाँ पुगेको छ.
1: अब शेयर सम्बन्धी खबर. सोमबार नेप्से परिसूचक 2600 बिन्दु मुनि झरेको छ. गत असार 32 गते पछि लगातार 2600 बिन्दु माथि रहँदै आएको नेप्से परिसूचक भदौ 8 गते पुनः उक्त बिन्दु भन्दा तल झरेको हो.

0: आफू एकमात्र द्वितीय सेवा
1: देश हो खुसीको कनेक्सन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। भारतको तामिलनाडु राज्यका मुख्यमन्त्री जोसेफ विजयले वार्षिक 2.5 लाख भारूभन्दा कम आय भएका प्रत्येक परिवारलाई वर्षमा 3 निशुल्क एलपीजी सिलिण्डर उपलब्ध गराउने घोषणा गरेका छन्। सोमबार विधानसभा बैठकमा उनले यसको घोषणा गरेका हुन्।
3: अब खेल र खेलाड़ीको प्रसंग। अस्ट्रेलियामा भएको टप एन टी ट्वेन्टी सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ। डार्विन स्थित मरारा क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो।
2: अब विचार विश्लेषणको पालो। विज्ञान प्रविधिका प्रतिभा शीर्षकमा प्रमोद सुवेदीको विचार गोर्खापत्रमा छापिएको छ। नेपालका युवा विद्यार्थीलाई विदेश नजाऊ भन्नु मात्र पर्याप्त छैन, राज्यले उनीहरूले नेपालमै अध्ययन अनुसन्धान रोजगारी र दीर्घकालीन वैज्ञानिक करियर निर्माण गर्न सक्ने अवसर सिर्जना गर्नुपर्छ। मन्त्रालय र बजेट शुरूआत मात्र हुन्, वास्तविक परिवर्तनका लागि विश्वसनीय प्रणाली, वैज्ञानिक स्वतन्त्रता र परिणामप्रतिको जवाफदेहिता चाहिन्छ।
3: आजको कारोबार दैनिकमा किसान बाँचे कृषि बाँच्छ शीर्षकमा रत्न प्रजापतिले लेख्नु भएको छ। किसान बाँचे मात्रै कृषि बाँच्छ, कृषि बाँचे मात्रै राष्ट्रको खाद्य सुरक्षा र आर्थिक स्वाधीनता सुरक्षित हुन्छ। त्यसैले कृषिलाई बचाउने हो भने सर्वप्रथम किसानलाई बचाउनुपर्छ। यी यथार्थलाई राज्यले समयमै आत्मसात गर्नु आवश्यक देखिएको छ। सम्भवत यिनै तथ्यलाई मनन गर्दै सरकारले कृषिको पुनरुत्थान र किसानको आर्थिक सुरक्षा गर्ने उद्देश्यले हालै नयाँ कृषि नीति र कृषि बीमामा दिँदै आएको अनुदानको नयाँ संरचना लागू गरेको छ। आजको कारोबार दैनिकमा छापिएको छ।
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
3: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुक्ल पक्षको द्वादशी तिथि साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। प्रधानमन्त्री संघको सवाल जवाफका लागि 11 सांसदका प्रश्न दर्ता। यौन अपराधको निशानामा बालिका, बलात्कार पछिको हत्यामा सजाय बढ़ाउन सांसदहरूको माग। विज्ञापन क्षेत्र थप व्यवस्थित बनाउने तयारी।
1: 11 सचिव, 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती। 15 महाधिवेशन रोक्न माग गर्दै देउबा र खड्काले दिएको निवेदन। सर्वोच्चमा आज दर्ताको तयारी। आन्तरिक आयले नधान्ने स्थान सरकारका योजना अलपत्र।
0: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरू काठमाडौँमा एआईको उपयोग बारे छलफल। छाला उद्योगलाई कच्चा पदार्थको अभाव। अब मौद्रिक नीति साउन 1 गते आउने।
1: युरोपमा तापक्रम वृद्धिले लगातार जनजीवन प्रभावित। हर्मुज जलमार्गमा निम मिज्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी। इरान धराशयी बन्दै गएको राष्ट्रपति ट्रम्पको दावी।
0: र टप N20 सिरिजमा नेपालको पहिलो जीत। अन्तर्विद्यालय पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ र महिलातर्फ रोयल प्रजापति उत्कृष्ट। भारतका केएस भरतले काठमाडौँ गोर्खा आजबाट खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा यौन अपराधको निशानामा बालिकाहरू पर्दै गएको र यसका लागि सरकारले कठोर कानून बनाउने बारेमा संसददेखि सड़कसम्म आवाज उठेको प्रसंग।
1: 10 वर्षभन्दा कम उमेरका साना बालिका जबरजस्ती कर्मीको निशानामा पर्न थालेको देखिएको छ। पछिल्लो उदाहरण हो 12 कि 3 वर्षीय बालिकाको जबरजस्ती कर्मीपछि निर्मम हत्या गरिएको अवस्थामा भदौ 2 गते शव फेला परेको हो। बालिकालाई जबरजस्ती करनी र त्यसपछि हत्या गरेको विषयलाई निकै गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र कुंवरले बताउनु भएको छ। सरकारसँग बालिकाका परिवारको कानूनमा रहेको सजायको व्यवस्थालाई कड़ा बनाउने विषयमा छलफल पनि भयो। यस अनुसार कानूनमा विद्यमान कसुर र सजाय सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्दै सरकारले कानून बनाउन सुझाव सहितको प्रतिवेदन तयार पार्दैछ, जसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले 7 सदस्यीय न्याय संकल्प समिति गठन गर्दै काम अघि बढ़ाएको हो। साना बालबालिकाको जबरजस्ती करनीपछि हत्या भएको यो पहिलो पटक भने होइन। गत आर्थिक वर्षमा पनि यसै गरी बालिका सहित 4 जनाको जबरजस्ती करनीपछि हत्या भएको थियो। नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको तथ्याङ्क अनुसार गत वर्ष 10 वर्ष उमेर मुनिका 10 देखि 14 वर्ष उमेर समूहका 2 बालिका र 19 देखि 25 वर्ष उमेर समूहका 1 युवतीको जबरजस्ती करनीपछि हत्या भएको थियो। अघिल्लो आर्थिक वर्ष 2081-82 10 वर्ष उमेर मुनिका 2 जना सहित 5 जनाको जबरजस्ती करनीपछि हत्या भएको थियो, जसमा 11 देखि 14 वर्ष उमेर समूहका 2 जना र त्यसमाथिका 1 युवतीको करनीपछि हत्या भएको प्रहरीको तथ्याङ्कमा छ। साना बालिकामाथि जबरजस्ती करनीका घटनाको आँकड़ा बढ़दै गएको तथ्यले देखाएको छ। गत असारमै 5 बालिकामाथि जबरजस्ती करनी भएको मुद्दा दर्ता भएको छ भने जसमा 2 जना 11 वर्ष, 2 जना 13 वर्ष र 1 जना 15 वर्ष कि बालिकाको जबरजस्ती करनीमा परेको घटना सार्वजनिक भएको थियो। विगत 5 वर्षको आँकड़ा केलाउँदा बालिका, युवती र प्रौढ महिला सहित 21,502 जनामाथि जबरजस्ती करनी लगायतका लैंगिक हिंसाका घटनाहरू भएको तथ्याङ्कले देखाएको छ।
0: गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छैन। विद्यमान कानूनी प्रणालीबारे समेत बहस शुरू भएको छ। घटनाको 6 दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल नराखेको देखियो। कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाको उल्लंघन गरेको पाइएको छ। सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सोभिता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका पाँच पाँचजना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको भन्दै अहिले सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ। यसैबीच गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाएको आरोपमा एकजना प्रहरी हवलदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन्। बारा प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुंवरका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको हो। उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ। स्वास्थ्य परीक्षणका लागि किशोरलाई प्रादेशिक अस्पताल कलैया लगिएको समयमा विकले बालिकासँग सम्बन्धित संवेदनशील विषयको भिडियो खिचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
1: यसैबीच संसदमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्षका सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। हिजोको बैठकको आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति जनाउनुभयो।
3: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौं जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ, मेडिकल गर्दै गर्दाखेरि चाहिँ अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद परमिला गच्छेदारले अबोध बालिकाको जीवनको मोल कुनै पैसामा तौल्न नसकिने तर्क समेत गर्नुभयो।
4: जब घटना घट्छ सडक तात्छ अनि सरकार र परिवार बीच दुई बुधे तीन बुधे सात बुधे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको तीन बुधे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिग ठर्याएर तीन वर्षीय बालिकाको जीवन फिर्ता आउँछ? सम्मान्य सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले क्षणिक पीड़ा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन।
1: यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबू ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदम्यात बाधक बन्न नहुने समेत तर्क गर्नुभएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाओ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग माग समेत गर्नुभयो।
5: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर। छोरी बचाउ राष्ट्रिय जागरण अभियान राजनैतिक शैक्षिक स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु।
0: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा हिजोदेखि शुरू भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालको सह आयोजनामा शुरू भएको कार्यशालाको मुख्य आयोजक एसिया प्यासिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडी छ। कार्यशालाका उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डुटोइटले युनेस्को र एआईबीडी बीचको 50 वर्ष लामो सहकार्यको चर्चा गर्दै सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड़ दिनुभयो। एआईबीडीका सीईओ न्याना प्रागसमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो। एआईको उपयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि दुई दिन छलफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अकुराबका निर्देशक शिरोमणि ढुङ्गानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी चर्चा गर्ने गरिएको भए पनि त्यसलाई अस्वीकार गर्दै प्रविधि बदलिए पनि संचार माध्यमको मुख्य धर्म नफेरिएको बताउनुभयो। कार्यशालाको पहिलो दिन हिजो संसदलाई पारदर्शी खुलापन र जनसहभागिता बढ़ाउन संचार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र यसका लागि एआईको उपयोग, बाल बालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरूपयोग रोक्न संचार माध्यमको भूमिका अनि बाल पोषणमा संचार माध्यमको भूमिका विषयमा छुट्टा छुट्टै छलफल गरिएको छ। पत्रकार प्रवीण ढकालले संचार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नहुने धारणा राख्नुभयो।
6: नेपालमा यो खालको विज्ञापन राख्न पाउने, एडभर्टिजमेन्ट दिन पाउने नपाउने के हो भन्ने खालको प्रपर कानून पनि छैन, त्यो हुँदाखेरि आइरहेछ। जसरी अल्कोहल र टोबाको प्रडक्टमा चाहिँ विज्ञापन गर्न पाइने भन्ने छ, सुगर स्वेटन बेभरेज, चकलेट हुन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रपरली त्यो विषयमा आवाज उठाइरहेछौँ। अनि त्यसपछि कानून बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त।
0: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रा अभ्यासहरूलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यासहरूलाई छोड्न र छोडाउनको लागि संचार माध्यमले पनि भूमिका खेल्नुपर्ने तर्क गर्नुभयो। हिजो पहिलो दिनको कार्यशालाको समापन गर्दै अकुराबका अध्यक्ष अर्जुन गिरीले दिनभरमा भएका छलफल र सरकारवाला निकायका लागि पनि ती छलफलका निष्कर्षहरू उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
7: ले 50 वर्षमा प्रवेश गर्दैछ। एसिया प्रशान्त क्षेत्रमा मिडिया सेक्टरमा थिङ्क ट्याङ्ककै रूपमा रहेको छ। यसले चाहिँ यो सन् 2012 यस्तै प्रकारको कन्फरेन्स चाहिँ नेपालमा भएको थियो र 14 वर्ष पछाडि यो पटक हामीले चाहिँ नेपालमा यो कार्यक्रम गर्न पायौं। त्यसका लागि एआईबीडी सम्पूर्ण परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय विभिन्न देशहरूबाट पाल्नुभएका अतिथि महानुभावहरू, यहाँको सांस्कृतिक भौगोलिक रमणीय वातावरणमा समय बितोस्, त्यसका लागि शुभकामना छ।
0: आज दोस्रो दिन संचार मन्त्रीको प्रमुख आतिथ्यतामा विशेष संवाद र छलफल हुन गइरहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसिन्हा लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र व्यक्तित्वहरूको छलफलमा सहभागी हुँदैछ। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपाल, सामुदायिक सूचना नेटवर्क सीआईएन का विभिन्न सामाजिक सञ्जालहरूबाट पनि सम्मेलनको प्रत्यक्ष प्रसारण भइरहेको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सञ्जाल केन्द्रित सामग्री उत्पादनलाई संसदले कसरी सम्बोधन गर्छ?
1: सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने पक्षमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं विश्लेषणकै चरणमा छ।
0: संघको सवाल जवाफका प्रश्न दर्ता 11 सचिव 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
0: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको गोर्खापत्रको पहिलो पृष्ठमा बन्सरी डाँडा ल्यान्डफिल साइट पटक पटक सहमति समस्या जस्ताको तस्तै शीर्षकमा खबर प्रकाशित छ। बन्सरी डाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दा बीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जिउका त्यौ रहेका छन्। त्यस्तै विज्ञापन क्षेत्र थप व्यवस्थित बनाइने शीर्षकको अर्को खबर छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउन सरकार नीतिगत तथा संचारगत सुधारको दिशामा अगाडि बढ़िरहेको, संरचनागत सुधारको दिशामा अगाडि बढ़िरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका प्रतिनिधि संघको हिजोको भेटमा उहाँले विज्ञापन बजारमा पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धाको वातावरण सृजना गर्न विज्ञापन संघ सम्बन्धित सम्पूर्ण प्रक्रियालाई व्यवस्थित बनाउने समेत बताउनु भएको हो। 11 सांसदका जवाब दिँदै प्रधानमन्त्री शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको प्रश्नोत्तर 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले प्रश्न दर्ता गराएका छैनन्। रासोपाका सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्रै दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद आर्यले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गते प्रश्न दर्ता गर्न सांसदलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाब दिनुहुनेछ। संसद सचिवालयका अनुसार रासोपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। त्यस्तै गरी प्रश्न दर्ता गर्ने अन्य सांसदमा नेपाली कांग्रेसबाट बास्न थापा र गीता गुरूङ हुनुहुन्छ भने नेकपा एमालेबाट ऐन बहादुर महर र गणेश्वर सिंह थगुन्डाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट वर्तमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराउनु भएको छ। संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। भित्रपृष्ठमा जुम्ला हुम्लाबाट स्याउ बेच्न शुरू शीर्षकको खबर प्रकाशित छ भने दक्षिण हुम्लाबाट बिक्री कक्षको खबर पनि प्रकाशित रहेको छ। प्रतिनिधि सभामा सभामुख डोल प्रसाद अर्यालले सांसदहरूले संसदमा प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अर्यालले भदौ एक र भदौ तीनका बैठकमा सांसदहरूले प्रयोग गरेका केही शब्द संसदको गरिमा विपरीत रहेको ठहर गर्दै त्यसलाई रेकर्डबाट हटाउन हिजोको संसदको बैठकमा निर्देशन दिनुभएको हो। यो सँगै भदौ एकको बैठकमा रासोपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्द त्यसै गरी अरू भदौ तीनको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले बोलेका केही अमर्यादित शब्दहरू पनि हटाउनको लागि अब पहल अगाडि बढ़ने भएको छ। नागरिक दैनिकमा संघीय कानून निर्माणमा जालझेल शीर्षकमा ईश्वरी सुविदेले लेख्नु भएको खबर छ भने सवारी चालक अनुमति पत्रमा फेरि शास्ति शीर्षकमा भुवन शर्माको खबर छापिएको छ। रोकियो भीआईपीको लड़को शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको छ भने संकटमा हिमाल घट्दै हिउँ पग्लिँदै हिम नदी शीर्षकमा श्रीराम सुविदेले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी कान्तिपुर दैनिकमा उदयपुर सिमेन्ट गौरवदेखि संकटसम्म शीर्षकमा भोटराज राईले उदयपुरबाट लेख्नु भएको खबर छापिएको छ भने भित्रीपन्नामा नागढुङ्गा सुरुङ मार्गमा गुड्न थाले साना सवारी साधन र नौ सीटसम्मका जीप शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छापिएको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग चरण चरणमा गरी सर्वसाधारणका लागि प्रवेशमा खुकुलो बनाउँदै लगिएको छ। यसअघि उद्घाटन लगतै पहिलो चरणमा सुरक्षा निकाय एम्बुलेन्स र दमकललाई खुला गरिएको सुरुङ मार्गमा हिजो सोमबारबाट नौजनासम्म यात्रु क्षमता भएका निजी सवारी साधनलाई पनि प्रवेश दिइएको छ। एमालेमा नेतृत्व पुनर्गठनको मुद्दा पेचिलो बन्दै शीर्षकमा गंगा विसीले लेख्नु भएको छ। नेतृत्व पुनर्गठनका लागि विद्यमान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नदेखिएको उल्लेख गरिएको छ। आफन्त गुमाएको धरालीमै रोजगारी खोज्दै पुगे नेपाली शीर्षकमा भवानी भट्टले कञ्चनपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकमा 11 सचिव 72 सहसचिव र 139 उपसचिव सहित 2670 कर्मचारीको दरबन्दी कटौती भएको बारेमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ। बागमतीको सत्ता राजनीतिमा राप्रपा शिकार शीर्षकमा अर्को खबर छ भने 15 महाधिवेशन रोक्न माग गर्दै देउबा र खड्का सर्वोच्चमा वारेस मार्फत गएको निवेदन आज मात्र दर्ता हुँदै शीर्षकमा खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउबा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै पूरक निवेदन दिनुभएको पनि उल्लेख गरिएको छ। अर्को खबर भरिन थाले वञ्चरे डाँडा ल्याण्डफिल साइट विकल्पबारे अन्यल शीर्षकमा खबर छ भने विद्यालय शिक्षा विधेयकमाथि थालियो छलफल सुझावका आधारमा टुंग्याइने शीर्षकमा पनि खबर छापिएको छ। आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना अलपत्र शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरे लेख्नुहुन्छ। स्थानीय आवश्यकतामा भन्दा भ्यू टावर मनोरञ्जन स्थल जस्ता अनुत्पादक र चर्चा बढ़ी हुने क्षेत्रमा बजेट खर्च गर्ने प्रवृत्तिले करोड़ौं खर्च भएका आयोजना अलपत्र परेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा मौद्रिक नीति अब साउन एकमा आउने बारेमा खबर छ भने 40 मेगावाटको राहुघाट बन्यो उत्पादनको तयारी शीर्षकमा म्याग्दीबाट लेखिएको खबर छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा बीमा पोलिसीलाई निक्षेप वा लगानी भन्दै बिक्री गर्न रोक पहिलो महिनामै अत्यधिक आयात 44 अर्बले बढ़्यो आयात निर्यात 62% वृद्धि शीर्षकमा खबर छापिएको छ। कच्चा तेलको आयात बढ़दा त्यसले मुलुकको समग्र आयात र निर्यात दुवै बढ़ाएको छ।
5: साझा खबरमा अब विदेशका खबर। यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो। यो महाद्वीप अन्य कुनै पनि महाद्वीप भन्दा छिटो ताप छ र युरोपको सन् 2026 गर्मी मौसम जलवायु परिवर्तनको इतिहासमा सबैभन्दा कठिन रहेको समेत विश्लेषण भएको छ। गर्मी याममा 40 डिग्री सेल्सियस पुग्नु युरोपका केही भागमा सामान्य भइसकेको र सन् 2026 अन्य औसत चिसो मौसम रहने क्षेत्रले पहिलो पटक यो सीमा पार गरेको समेत विश्लेषण गरिएको हो। अगस्त 15 सम्मको दैनिक अधिकतम तापक्रमका कारण टर्की बाहेक 1,80,00,000 मानिस जर्मनीका 90,00,000 मानिस बसोबास गर्ने क्षेत्र मुख्यतया बर्लिनको दक्षिण र पश्चिम तथा आसपासका क्षेत्रमा मानिसहरू विस्थापित भएको समेत खबरहरूमा उल्लेख छ। हर्मुज जलमार्ग पार गर्दा इरानले तोकेका नियम उल्लंघन गर्ने जहाजमाथि प्रतिबन्ध लगाउन सकिने इरानले चेतावनी दिएको छ।
6: त्यस्ता जहाजलाई जरिमाना लगाउने, नियन्त्रणमा लिने वा जफत गर्नेसम्म कानूनी कार्यवाही हुने समेत चेतावनी दिएको हो। स्टेट व्यवस्थापन गर्ने उद्देश्यले इरानले नयाँ निकाय पीजीएसई स्थापना गरेको छ र इरान आर्थिक, सामाजिक तथा राजनैतिक रूपमा धराशयी भइसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गर्नुभएको छ। वाशिङटनले तेहरान विरूद्ध नयाँ आर्थिक दबाव अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको समेत उहाँले दावी गर्नुभएको हो। लगभग छ महिना लामो युद्धपछि दुवै पक्ष गतिरोधमा फँसेका छन्। साझा खबरमा अब खेल खबर। नेपाल एले अस्ट्रेलियाको टप एन्टी ट्वेन्टी सिरिजमा पहिलो जीत हात पारेको छ। नेपाल एले डार्बिनको मारकका क्रिकेट मैदानमा हिजो होवर्ट हरिकन्स एकाडेमीलाई 39 रनले हराएको, हरिकन्सको यो लगातार तेस्रो हार रहेको छ। जेम्स स्कूल धापा खेलको आयोजनामा भएको दुई दिने थण्डर बोल्स कप पौडी प्रतियोगितामा 18 वर्ष मुनिको पुरूषतर्फ जेम्स स्कूलका कल्किन श्रेष्ठ र महिलातर्फ द ब्रिटिश स्कूलकी रोयल प्रजापति उत्कृष्ट खेलाड़ी घोषित हुनुभयो। 14 वर्ष मुनिको पुरूषमा जेम्सका मायोन श्रेष्ठ तथा महिलामा सेन्ट मेरिज सेकेण्डरी स्कूलका दोवान्सी जोशी उत्कृष्ट बन्नुभएको छ। भारतका पूर्व टेस्ट विकेट किपर ब्याटर केएस भरतले आगामी नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा काठमाण्डु गोर्खाजबाट खेल्ने हुनुभएको छ। गोर्खाजले सामाजिक सञ्जाल मार्फत भरतलाई टोलीमा अनुबन्ध गरेको बारेमा जानकारी दिएको छ। नेपाल भलिबल लीगको ट्रफी अनावरण गरिएको छ। भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक गरिएको हो। नेपालमै पहिलो पटक हुन लागेको पुरूष फ्रेन्चाइज लीग भलिबल एनभीएलको ट्रफी ऐतिहासिक पाटन दरबार स्क्वायरको ललितपुर महानगरपालिकाका दरबार स्क्वायरमा ललितपुर महानगरपालिकाका प्रमुख श्रीबाबु महर्जनले सार्वजनिक गर्नुभएको हो।
7: खुला संसदको अवधारणालाई लागू गर्न भइरहेको थप प्रयास र योजना, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: साझा खबरमा अब खुला संसदका लागि भएका र हुन बाँकी कामको कुरा। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि सातै प्रदेशसभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यवहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँग कुराकानी गरेका छौं।
1: हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौँ। खास गरी पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढी छ नेपालमा, धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौँ। अरूमा त हामी वेबसाइटमा हाम्रो अपटुडेट सूचना प्रवाह छ। अझ यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायतका अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूममै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरूपट्टि खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि बढ्दैछौँ।
10: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि खोजिराखेका छौँ, यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चीकै प्रभावकारी र तपाईँहरू स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
1: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संचारकर्मी साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौँ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौँ। हामी इभन स्कूलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गरी आएकै हौं। त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौं र आगामी दिनमा पनि गराउँछौँ। हामी अहिलेको सूचना प्रविधि
11: प्रणालीको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौँ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेसन यानि कि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेहिता पब्लिक एकाउन्टेबिलिटी, यी तिनवटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि चाहिँ हामीले गरिरहेका छौँ। म पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्याइरहनु भएको थियो, हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमुना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
10: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरितोको नाममा हतारले मेन स्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौँ। त्यो खालको भिडभाड हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, केही छ कि छैन
11: यस्तो,
10: अथवा यो ठिक हो भन्ने पनि लागेको हुनसक्छ सँगै संसद सचिवालयलाई?
11: सोसियल मिडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मिडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बीचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु किनभने त्यस सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौँ। त्यस कारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौँ। तर सोसियल मिडिया पनि मिडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ, पहिलो कुरा। दोस्रो कुरा, मिडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो र चौथो स्टेट भनियो मिडियालाई। र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने भन्ने पछिमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं भनेर अहिले विश्लेषणकै चरणमा छ।
6: संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर
11: र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने भन्ने पछिमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा

0: र सांसदका प्रश्न दर्ता, यौन अपराधको निशानामा बालिका बलात्कार पछिको हत्यामा सजाय बढ़ाउन सांसदहरूको माग, विज्ञापन क्षेत्र थप व्यवस्थित बनाउने तयारी,
1: 11 सचिव 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती, 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेता देउबा र खड्काले दिएको निवेदन, सर्वोच्चमा आज दर्ताको तयारी, आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजनाहरूलाई पत्र,
0: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरू काठमाण्डुमा एआईको उपयोग बारे छलफल, छाला उद्योगलाई कच्चा पदार्थको अभाव, अब मौद्रिक नीति साउन 1 गते आउने,
1: यूरोपमा तापक्रम वृद्धिले लगातार जनजीवन प्रभावित, हर्मुज जलमार्गमा नियम मिस्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी,
0: र टप एन्ड टी20 सिरिजमा नेपालको पहिलो जित, अन्तर विद्यालय पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ र महिलातर्फ रोयल प्रजापति उत्कृष्ट।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा सत्ता र शक्तिमा पुगेका व्यक्तिहरू, उनीहरूको पृष्ठभूमि, कोही आपराधिक क्रियाकलापमा संलग्न भएको, कोही विभिन्न ठगीका मुद्दा उजुरीहरूमा परेका व्यक्तिहरू पनि सरकार र शक्तिमा पुगेको, उनीहरूले भूमिका पाएको भनेर कतिपय स्थानमा आलोचना पनि हुने गरेको छ। यहाँ दुईजना व्यक्ति छन्, दुई मध्ये एकजना भर्खरका किशोर जस्ता देखिने व्यक्तिले नजिकै रहेका अर्को पाको उमेरका जस्ता देखिने व्यक्तितर्फ औंला ठड्याउँदै केही भन्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ, सहकारीको अरबौं रकम हिनामिना गरे पो मन्त्री पद टकाउन सकिने रहेछ त।
0: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

लाछेको माला जप्दै सम्झिए देउतालाई अबिर केसरी हाल्न

0: जय हो, बोलो राधे राधे।
1: सफाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो।
2: रेडियो साइनो 89.8 MHz। तपाईँ हाम्रो अटुट साइनो।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-93-495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98550-60-359 र 98550-67-359।
6: चैते धानमा नेक ब्लास्टको समस्या।
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम:
7: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
7: खेतमा पानी जमाइ राख्ने:
6: वेबस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
7: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
8: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
9: आमा, मलाई दुध है।
8: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
10: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
8: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
10: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू: भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।
11: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8।

2083 साल भदौ महिनाको आज 9 गते तदनुसार इसी सन् 2026 अगस्त 25 तारिक सकसम्बत 1948 नेपाल सम्बत 1146 गुलाथ्व रोद्र नामक सम्बत दक्षिणायन वर्ष ऋतु आज श्रावण शुक्ल पक्ष आज मंगलबार रहेको छ। तिथि रहेको छ आज द्वादशी तिथि रहेको छ। आज द्वादशी तिथि रहेको छ विशेष गरी बिहानको 5:43 रहेको थियो भने अहिले यतिखेर त्रयोदशी तिथि प्रारम्भ भइसकेका छन्। नक्षत्रमा रहेको छ उत्तर साढा नक्षत्र, योगमा रहेको छ आयुष्मान योग बिहानको 9:28 तत्प्रान्त सौभाग्य योग रहनेछ। करणमा रहेको छ कौलवा करण रहेको छ। चन्द्रमा विशेष गरी आज मकर राशिमा श्री सूर्यनारायण चाहिँ सिंह राशिमा आनन्दादि योगमा आज मानस योग रहेको छ। आज बिहान सूर्योदय 5:39 भयो भने सन सूर्यास्त 6:31 हुनेछ र आजको दिनमान घडी 12:52 पल्ला रहनेछ। दिन विशेष रहेको छ आज त्रिपुष्कर योग रहेको छ। विशेष गरी प्रदोष व्रत भनेर पनि पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ कति बजेदेखि कति बजेसम्म रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछु। आजको कालबेला यानि कि राहुकालको समय रहेको छ विशेष गरी दिउँसोको 1:42:18 विशेष गरी दिउँसोको 3:18:54 कालबेला रहनेछ। आजको लाभ बेला रहेको छ विशेष गरी बिहानको 10:29:07 दिउँसोको 12:05:43 लाभ बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहेको छ दिउँसोको 3:18:54 साँझको 6:55:29 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचरमा आज सूर्य सिंह राशिमा, चन्द्रमा मकर राशिमा, मंगल मिथुन राशिमा, बुध सिंह राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा, यस्तै गरेर केतु भने सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मकर राशि आउँछ। उत्तर साढाको दोस्रो चरण नाम आउँछ भोजराज, अन्त्यनडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन विशेष काममा जग बसाउने अवसर रहेको छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला रहेको छ। धेरैले कामको तारिफ गर्दै जानेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको सम्भाग बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्त मात्रामा फेला पर्दै जानेछन्। चुनौतीहरू सतह हार्दै जानेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। कर्मले मन प्रफुल्लित गराउने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन गुमीको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्त लाभ हुनेछ। रोकिएका काम दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। धर्म कर्म तथा परोपकारी काममा प्रवृत्त भइला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम शुरू हुन पनि सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन प्रतिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिर्नाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। जटिल काम गर्नु परे पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्द जाँदैछन्। आयस्रोत अलिक कमजोर बन्दै जाँदैछ भने फजुर खर्च पनि बढ्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूका लागि आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यापार व्यवसायले रमाइलो यात्रा गराउने अवसर मिलाउन सक्छ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तको साथले आशा जगाउनेछ। गृहस्थी सुखद यात्रा र रमाइलो रहने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन रमाइलो र काम बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। शत्रुहरू किराना लाग्दै जाँदैछन्। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुँदै जाँदैछन्। पुरूषार्थले शत्रुको मनोबल कमजोर पार्न सक्छ। पहिले विरोध गर्नेहरूले मित्रताघात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न पनि सकिने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउँदैछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जाँदैछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूको लागि आजको दिन हल्लाको विश्वास गर्दा काम बिग्रिन सक्छ। आज अरूलाई दिने नभई भिज्याउने समय रहेको छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थिति अनुसार निर्णय लिन नसक्दा काममा पछि परिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवार र प्रियजनसँगको सुझाव सिरधारले गर्दा अवश्य लाभ हुने खालको यो गैंड राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आफूले काम लिँदा राम्रो प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिया काम बन्द जानेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिन्छ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि प्रशस्त धनार्जन गर्ने समय रहेको छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन पनि सकिने खालको यो गैंड राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन विशेष गरी मेहनतले मान सम्मान दिलाउँदैछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निरखता आउँदैछ। बोली र विचारका प्रशंसकहरू बढ्दै जाँदैछन्। बुद्धिको उपयोगले विद्या र धनार्जन हुँदैछ। सानो प्रयत्नले काम बन्दै जाँदैछन्। सहयोगीहरूले साथ दिँदैछन्। तारिफका काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। मेहनतले नामदाम इनाम हात पार्न पनि सफल हुने खालको गैंड राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन मेहनतीहरूको कामना पूर्ण हुँदै जाँदैछन्। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जाँदैछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बनेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछन्। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। परम्परालाई समय सापेक्ष सुधार गर्न सफल भइनेछ। स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुने खालको यो गैंड राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थाभाव देखा पर्न सक्छ। तैपनि सहयोग गर्नेहरू प्रशस्त मात्रामा भेटिनेछन्। शुभचिन्तकहरू जुटाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुँदै जानेछन्। विभिन्न परोपकारितामा प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आयोजनका स्रोत बढ्दै जानेछन्। दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ। अवसर र व्यवधानको बीचबाट कर्मयोग अघि बढ्नेछ। दिगो काममा लगानी गर्ने मौका मिल्नेछ। तर उपलब्धि हात पार्न बढी श्रम गर्नु पर्ला। पहिलेको नतिजा कमजोर देख्नाले काम हेर्नु पर्ला। आफ्नो उपलब्धिमा अरू दावी गर्न सक्छन्। आंशिक लाभ अरूलाई सुम्पिनु पर्ने पनि हुन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

चन्द्रचे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिथि पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गरिसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। आज म तपाईँलाई विशेष केही कुराको जानकारी गराउँ कि भनेर पनि उपस्थित भएको छु। मैले तपाईँहरूलाई विशेष गरी हाम्रो धर्म संस्कार संस्कृतिको विषय पनि केही कुरा सिकाउन खोजिराखेको छु कि अब आफूले कति जानेको छु मैले त्यति कुराहरू सिकाउँछु मैले हगि होइन। त्यसमा गर्दा हामीले वेद भनिन्छ, भागवत भनिन्छ, पुराणहरू भनिन्छ होइन। के हो त यो वेद? कतिवटा हुन्छन्? भागवत कतिवटा हुन्छन्? पुराणहरू कतिवटा हुन्छन् होइन? पुराणहरू कतिवटा हुन्छन्? उपपुराण कतिवटा हुन्छन् है? उपनिषद कति हुन्छन् भन्ने विषयमा पनि हामीलाई केही पनि थाहा छैन कसैलाई। कसैलाई थाहा होला, कसैलाई थाहा छैन। आज म तपाईँहरूसँग वेदको विषयमा अलिकति छोटो वर्णन लिएर उपस्थित भएको छु। वेदको विषयमा जानकारी म तपाईँलाई गर्न खोजिरहेको छु। विशेष गरी चाहिँ वेद विशेष गरी चार प्रकारका वेद हुन्छन्। तपाईँले यो कुरा तपाईँलाई पनि थाहा होला। हामीले विशेष गरी चाहिँ शुक्ल यजुर्वेद हामीले अध्ययन गर्ने गरेका छौँ। हामीले शुक्ल यजुर्वेद हाम्रा गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चाहिँ। अब के सिकाउँछ त ऋग्वेदले? ऋग्वेदको सारांशको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको जन्मस्थान पनि हामीले भन्न सकिन्छ। मुख्य कुरा तपाईँलाई खुलेर भन्दाखेरि ब्रह्माण्ड कसरी सुरु भयो, प्रकृति स्वयं देवत्व हो, यो के रहेका छन् त भन्ने विषयमा पनि चर्चा हुन्छ यसमा चाहिँ ऋग्वेदमा। ऋग्वेदको नासदीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा वर्णन भने गरिएको छ। यसमा तपाईँले अध्ययन पनि गर्न सक्नुहुन्छ। शून्यबाट ऊर्जा, ऊर्जाबाट सृष्टि र आधुनिक विग ब्याग सिद्धान्तसँग नजिक पनि यो हुने गर्दछ। विशेष गरी चाहिँ ऋग्वेदमा यसको वर्णन गरिएको छ, यो भनेको छ। प्रकृति स्वयं देवत्व हो, वेदले के भनेको छ भन्दा अग्नि, वायु, सूर्य, वरुण, इन्द्र आदि प्राकृतिक शक्तिहरू ईश्वरका रूप हुन्। प्रकृतिलाई सम्मान र संरक्षण गर्नुपर्दछ भनेर वेदले सिकाएको छ। यसै गरी सत्य एक हो र सृष्टि र आधुनिक विग ब्याग सिद्धान्तसँग नजिक पनि यो हुने गर्दछ। विशेष गरी चाहिँ ऋग्वेदमा यसको वर्णन गरिएको छ, यो भनेको छ। प्रकृति स्वयं देवत्व हो।

एको सब विप्रा बहुधा भवन्ति भन्छ। यसले सहिष्णुता विविधताको सम्मान र विशाल सृष्टि कोण सिकाउने गर्दछ शुक्ल यजुर्वेदले। विशेष गरी जीवनमा सत्य तप श्रद्धा र मित्रको मित्रताको महिमा पनि यसले सिकाउँछ। मन वचन कर्म शुद्ध रहनु पर्दछ भनेर भनेको छ। पूजा पाठ गर्दैमा होइन, मन वचन कर्म र शुद्ध रहनु पर्दछ। परिवार समाज छिमेकीसँग सम्बन्ध धर्म पालन गर्नुपर्दछ। परिवारसँग पनि सम्बन्धहरू चाहिँ धर्मको आधारमा पालना गर्नुपर्ने, समाजसँग पनि छिमेकीसँगको सम्बन्धमा पनि धर्म पालन गर्नुपर्दछ भनेर सिकाएको छ। मानव समाज कसरी बन्यो पुरुषोक्त, समाजमा सबै वर्णको महत्व रहेको छ। ब्राह्मण क्षेत्री वैश्य शूद्र सबै एक एक प्रकारका आवश्यक अङ्ग हुन्। जस्तै हाम्रो शरीरमा हातको पनि महत्व छ, टाउको पनि महत्व छ, खुट्टाको पनि महत्व छ, आँखाको महत्व छ, कानको महत्व, जस्तै गरी ब्राह्मण क्षेत्री वैश्य शूद्र यो एक अङ्ग हो। काम भने विभाजन फरक फरक छन् यसका। आँखाले हेर्छ, कानले सुन्छ, मुखले बोल्छ, खुट्टाले हिँड्छ, हातले के गर्छ, लेखपढ गर्ने, भोजन गर्न सजिलो हुन्छ। यसमा के भन्न खोजेको छ भन्दाखेरि चाहिँ यो शुक्ल यजुर्वेदमा विशेष गरी त तपाईँको चाहिँ ऋग्वेदमा यसमा हामीले के भनेको छ भन्दाखेरि चाहिँ विशेष गरी तपाईँले म के चाहिँ भन्न चाहन्छु भने अलिकति हामीले कुनै पनि कार्य गर्दाखेरि चाहिँ विशेष गरी हामीले चाहिँ खुलेर सिक्नुपर्ने गर्दछ। ऋग्वेदले संसारको उत्पत्ति प्रकृति ईश्वर सत्य नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको जन्मस्थानको रूपमा पनि हामीले बुझ्न सकिन्छ। शुक्ल यजुर्वेदलाई चाहिँ ब्रह्माण्ड कसरी सुरु भयो, ऋग्वेदको नासदीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा पनि वर्णन गरिएको छ। मैले तपाईँलाई यो कुरा भनिसकेको छु, हो कि होइन? यस्तै गरी ऋग्वेद मानव जीवन ब्रह्माण्डको मूल दर्शन हो, सबै ज्ञानको आधार यही नैबाट उत्पत्ति भएको छ ऋग्वेदबाट। अब यजुर्वेद, शुक्ल यजुर्वेद, शुक्ल यजुर्वेद पनि हाम्रो गुरुकुलमा पढाइ हुन्छ। विशेष गरी चार वेदमा चारै वेद पढाइ हुने गर्दछ। शुक्ल यजुर्वेद पनि हामीले हाम्रो गुरुद्वारा हामीले पढेको पहिला सानोमा। के सिकाउँदा शुक्ल यजुर्वेदले भन्दा, जीवनमा कसरी अनुशासन राख्ने, पूजा संस्कार कसरी गर्ने, समाज कसरी चलाउने, यी सबै सिकाउँछ शुक्ल यजुर्वेदले। यसमा अलिकति तपाईँसँग कुरा गर्नु पर्दाखेरि चाहिँ यज्ञको पूर्ण वैधानिक विधान पनि रहेको छ। कुन यज्ञ कहिले गर्ने, कुन आहुति के भनेर चढाउने, मन्त्र कसरी चाहिँ पढ्ने बोल्ने, यजुर्वेदले सबै विधि विस्तृत रूपमा बताउने गर्दछ। 16 संस्कारहरूको आधार यही वेदमा पनि जन्म हाम्रो चाहिँ गर्न सकिन्छ। यस्तै गरी जन्म, नामकरण, उपनयन, विवाह, श्राद्ध सबै विधिहरू यसमा पढ्ने गर्दछन्। 16 संस्कारहरू पढ्ने गर्दछ। 16 संस्कारमा के पर्दछ तपाईँलाई थाहा छ कि थाहा छैन है? यो 16 संस्कारको विधान पनि म तपाईँलाई कुनै दिन सिकाउनेछु। आज अहिले यतिखेर भने हामी तपाईँसँग वेदको विषयमा छोटो एउटा जानकारी गरौँ, अनि त्यसपछि तपाईँहरूसँग हामी कुराकानी गरौँ। 16 संस्कारको आधार पनि यही वेदबाट नै उत्पत्ति भएको छ। कर्तव्य धर्म, मानवले आफ्नो कर्म कर्तव्यपूर्वक गरिरहनु पर्दछ। कर्मयोगको बिउ यही वेदमा छ। फलमा आसक्ति नगर्नु भनेर पनि सिकाउँदछ। कर्म गर, फलमा चाहिँ आसक्त नहो भनेर मैले तपाईँलाई गीतामा पनि भनेको थिएँ। यो अस्ति नै गीताको विषयमा पनि जानकारी गराउँदाखेरि कर्म गर, फलको आश नगर। धान त रोप्नु पर्यो, कति फल्छ अनि आश गर्नु भएन, फल्छ र जति तपाईँले मेहनत गर्नुहुन्छ त्यसकै आधारमा धान फल्ने हो, कर्मको आधारमा हो कि होइन? राजा समाज परिवार चलाउने नियम पनि रहेको छ। राजा कस्तो हुनुपर्दछ भनेर पनि वेदले सिकाएको छ। न्याय कस्तो हुनुपर्छ भनेर वेदले सिकाएको छ। परिवार कसरी सम्हाल्ने भन्ने कुरा पनि वेदले नै सिकाएको छ। विशेष गरी चाहिँ सामाजिक अनुशासन र नैतिक जीवनमा पनि हामीलाई वेदले सिकाउने गर्दछ। असत्य, अन्याय, दुराचारबाट टाढा रहनु भनेर सिकाएको छ वेदले। असत्य नबोल्नु, असत्य गर्नु हुँदैन, सत्यको बाटो लिएर हामी हिँड्नु पर्दछ, अन्याय गर्नुहुन्न।

साथीलाई पनि दुराचार पनि गर्नुहुन्न, दुराचारहरूबाट असत्यबाट हामी टाढा पनि रहनु पर्दछ भनेर वेदले सिकाएको छ। समाजमा सहकार्य, दयालुता, सत्य, शान्तिलाई प्रमुख मान्नु पनि वेदले नै भनेको छ। विशेष गरी चाहिँ विशेष गरी यजुर्वेदले कर्म, पूजा, विधि, संस्कार र सामाजिक अनुशासन सिकाउने गर्दछ हामीहरूलाई विशेष गरी चाहिँ। अब हाम्रो सामवेद संगीत, स्वर, ध्यान, भक्ति र योगको वेद हो। यो के सिकाउँदछ भन्दाखेरि सामवेदले संगीतको पिता पनि मानिन्छ सामवेदलाई चाहिँ। भारतको शास्त्रीय संगीत, राग, ताल र लय सबै जन्म यही वेदबाट पनि भएको छ। विशेष गरी चाहिँ सामवेदले संगीत सिकाउने गर्दछ। मन्त्रको शक्ति स्वरमा छ। मन्त्र बलियो हुन्छ जब उसको उच्चारण स्वर लय यही हुन्छ। यदि मन्त्र पढ्दाखेरि स्वर सार मिलाउन सकिन्न, लय मिलाउन सकिन्न भने त्यो मन्त्र काम लाग्दैन, मन्त्रहीन हुन्छ, शक्तिहीन हुन्छ भनेर भनेको छ। सामवेदले मन्त्रलाई गाउने तरिका पनि दिन्छ। विशेष गरी चाहिँ वेदका मन्त्र कस्ता हुन्छन् भने म तपाईँलाई एउटा भनेर मन लागिहाल्यो, एउटा सुनाउँछु है त म तपाईँलाई। हरे

प्रत्ययद्वा मकन्या यस्तो खालको मन्त्रहरू हुन्छन् वेदमा है। यो मन्त्र लय मिलाएर पढ्न सक्नुभयो, लय मिलाएर भन्नुभयो भने तपाईँ राम्रो हुन्छ। जस्तै हरे

यो जस्तै हामीले तपाईँको चाहिँ जलहरू चढाउँदा शिवजीलाई पनि यो मन्त्रद्वारा हामीले चढाउन सकिन्छ होइन. अब मन्त्र पढ्दाखेरि यसरी भित्री स्वरबाट हामीले मन्त्र पढ्नुभयो त बाहिरी स्वरले हामी बोल्या जस्तो तरिकाले मन्त्र पढाइ वेदका मन्त्रहरू हुँदैन. कण्ठबाट निकाल्नुपर्छ, भित्रीबाट निकाल्नुपर्छ स्वरलाई चाहिँ. विशेष गरी मन्त्रको शक्ति स्वरमा रहेको हुन्छ, यो मैले तपाईँले भनिसकेको छु. ध्यान योग स्वरले मन मस्तिष्कलाई चाहिँ शान्त पार्ने गर्दछ. ध्यान एकाग्रता र भक्ति बढाउँछ. ध्यानले एकाग्रता भक्ति बढाउँदछ. मैले तपाईँलाई भनेको छु ध्यान गर्न सिक्नुपर्छ. कसैलाई मानसिक तनावहरू धेरै छन्, टेन्सन धेरै रहेको छ, निन्द्रा लाग्दैन भने तपाईँले ध्यानमा बस्ने गर्नुहोस्. बिहान बेलुका मजाले ध्यानमा आँखा चिम्मा हल्का आँखा चिम्मा गरेर आफ्नो ईश्वरलाई सम्झेर ध्यान गर्ने गर्नुहोस्. यसले पनि तपाईँलाई भक्ति बढाउँछ. मानसिक यसले चिन्ताहरू कम गराउँछ. मानसिक दिमागलाई यसले असर गर्दैन, दिमागलाई यसले शान्त रेस गराउँछ. अब भक्तिको उत्कर्ष सामवेदले भक्ति मार्गलाई अत्यन्त शुद्ध रूपमा देखाउने गर्दछ. ईश्वरप्रति प्रेम समर्पण र सुर तालको माध्यमबाट पूजा पनि हुने गर्दछ. विशेष गरी चाहिँ वैदिक गायन उदात्त अनुदात्त स्वरित उच्चारण मन्त्र उच्चारण गर्दाखेरिका नियमहरू चाहिँ जसले तरङ्गी शक्ति बढाउने गर्दछ. उदात्त अनुदात्त र स्वरित संगीत आध्यात्मिकमा जोडिन्छन्. सामवेदका रागहरूको प्रभाव मन शरीर र आत्मामा पर्दछ. आज पनि अनेक शास्त्रीय रागहरू यिनै स्वर प्रतिबाट चाहिँ बनेका छन्. विशेष गरी सामवेदले संगीत भक्ति ध्यान सिकाउँछ. मन्त्रले स्वर शक्ति र स्वरमा छ भने गहिरो ज्ञान वेदमा पनि रहेको छ. वेद हाम्रा विशेष गरी चाहिँ मूल आधार हुन्, हाम्रो वेदहरूको लागि चाहिँ विशेष गरी मूल आधार हो. यस्तै गरी चाहिँ अथर्वेदमा स्वास्थ्य उपचार गृहस्थ जीवन सुरक्षा यो जति पनि तपाईँको चाहिँ विशेष गरी यो अहिले आयुर्वेदिक पद्धतिहरू सबैलाई अथर्ववेदले सिकाउने गर्दछ. अथर्ववेदलाई जीवन व्यवहारको वेद भनिन्छ. स्वास्थ्य औषधि परिवार सुरक्षा घर व्यवस्था तन्त्र वशीकरण वास्तु सबै अथर्ववेदले सिकाउने गरेको छ. विशेष गरी चाहिँ स्वास्थ्य उपचारमा 700 भन्दा बढी तपाईँको जडीबुटीहरूको वर्णन गरिएको छ. रोग कसरी हुन्छ, कसरी निको पार्ने यो सिकाएको छ. मानसिक रोग डर तनाव हटाउने उपाय पनि सिकाएको छ. आजभोलि त धेरैलाई रोग लागेको छ. खानपिन आहार विहार पनि कसरी खाने, कुन आहार विहार कहिले खाने, कुन आहार विहार खाएपछि के खानु हुँदैन भन्ने कुराहरू पनि हामीलाई तपाईँहरूलाई थाहा नहुन सक्छ. यस्तै गरी खेती कसरी गर्नुपर्दछ, घर कसरी बनाउने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् भन्ने कुराहरू पनि बताएको छ. खेती कसरी गर्ने, कुन दिनदेखि खेती गर्ने, कुन नक्षत्र पारा खेती गर्ने, सुरुवात गर्ने, घर कसरी बनाउने. त्यही भएर मैले भन्छु नि घरको जग राख्ने बेलामा हेराएर मात्रै राख्नुपर्छ. वेदले के भन्छ हो त्यसको आधारमा हामी टेकेर अगाडि बढ्नुपर्ने हुन्छ. घर कसरी बनाउने, वास्तु कसरी गर्ने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् त भन्ने विषयमा पनि विशेष हामीले ध्यान दिनुपर्छ. रक्षा र सुरक्षाको विज्ञान पनि वेदले भनेको छ. नकारात्मक शक्तिबाट कसरी बच्न सकिन्छ, दुष्ट दृष्टिबाट कसरी बच्न सकिन्छ, अशुभ प्रभावदेखि बच्ने मन्त्र सूक्तहरू के रहेका छन्, जस्तै कसैले लागू भएको हुन्छ नि हो त्यसमा पनि वेदका मन्त्रद्वारा फुक्नु भयो भने ती लागू भएको सञ्चो हुन्छ. तर वेदका मन्त्र कण्ठस्थ बनाउनु पर्यो. त्यसलाई तपाईँले के गर्नुपर्छ भन्दा जगाउनुपर्छ, सिद्ध गर्नुपर्दछ. जप गरेर सिद्ध गर्नुपर्दछ. जस्तै सूर्यग्रहण लागेको बेलामा सिद्ध गर्न सकिन्छ, चन्द्रग्रहण लागेको बेलामा सिद्ध गर्न सकिन्छ. जस्तै गायत्री मन्त्रद्वारा पनि तपाईँले कुनै पनि मन्त्री रोगीलाई फुकिदिनु भयो भने यसले पनि सन्चो हुन्छ, राम्रो हुन्छ. जस्तै सातो गएको छ बाबु नानी बच्चाहरूको शरीरमा कसै कम्पन आइराखेका छन्, स्वास्थ्य समस्याहरू छन् भने पहिला सुरुमा मन्त्रलाई तपाईँले सिद्ध गर्नु. सिद्ध गरिसकेपछि बल्ल राम्रो हुन्छ. गायत्री मन्त्र सिद्ध गरेपछि तपाईँ दैनिक रूपमा जप पनि गर्नुपर्छ. गायत्री बिहान बेलुका सकिन्छ. 1000 नभए 108 पटक भए पनि गायत्री मन्त्र हामीले जप गर्ने गर्नुपर्दछ. गायत्री मन्त्र भनेको महामन्त्र हो. यो गायत्री मन्त्र जप गर्ने व्यक्तिलाई कुनै पनि अराजक तत्त्वले छुन सक्दैन भनेर वेदले भनेको छ. तन्त्र ज्ञान पनि यही तपाईँको चाहिँ वेदले सिकाएको छ. आध्यात्मिक शक्ति कसरी प्रयोग प्राप्त गर्न सकिन्छ, कसरी प्रयोग गर्न सकिन्छ, मन्त्र अनुष्ठान साधना ऊर्जा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि वेदले सिकाएको छ. विशेष गरी चाहिँ
त्यस्तो गरी वास्तुका प्रारम्भिक सिद्धान्तहरू कुन दिशामा कस्तो हुनु राम्रो हुन्छ, ऊर्जा प्रवाह कसरी राख्न सकिन्छ घरको, मैले अघि भनेको थिएँ नि तपाईँलाई वास्तु, जस्तै होटल व्यवसायहरू, अफिसहरू, कल कारखाना उद्योगहरू, तपाईँको चाहिँ कुन दिशामा कस्तो हुनुपर्दछ, कस्तो हुनु राम्रो हुन्छ भन्न खोजेको, कुन दिशातर्फ के चिज राख्नु पर्दछ, कतापट्टि कुन दिशामा गरुङको सामान राख्ने, कुन दिशामा हलुका सामान राख्ने, यो सबै वास्तुको लेभल मिलाउनु पर्दछ। हेर्नुहोस् है, लेभल मिल्यो भने सबै कुरा मिल्छ, नभए केही कुरा मिल्दैन भनेर सिकाएको छ वेदले। ऊर्जा प्रवाह कसरी गर्न सकिन्छ, ऊर्जा कसरी उत्पत्ति गर्न सकिन्छ, ऊर्जा राम्रो भयो भने हरेक कुरा राम्रो भइहाल्छ। यदि घरमा ऊर्जा छैन भने बिजुली बत्ती गएको जस्तै अँध्यारो हुन्छ, अन्धकार हुन्छ, होइन? जस्तै ऊर्जा भनेको चाहिँ बिजुली हो, जस्तै ऊर्जा, जस्तै ऊर्जा तपाईँको चाहिँ राम्रो रह्यो, ऊर्जा प्रवाह राम्रो भयो भइराख्यो, ऊर्जा चाहिँ तपाईँको चाहिँ उत्पत्ति भइराख्यो भने उज्यालो मात्रै हुन्छ, अँध्यारो हुँदैन। जसरी सोलर प्यानलमा चाहिँ घामले प्रकाशको द्वारा चाहिँ त्यसै ऊर्जा उत्पत्ति गर्दछ, र सोलर प्यानल चौबिसै घण्टा बाल्नु भयो भने त बलिरहन्छ, निप्दैन कहिले पनि, न त्यसलाई चार्ज गर्नुपर्छ, न कुनै खर्च, न कुनै पर्छ, हो कि होइन? हो, त्यस्तै गरी सोलर प्यानललाई घाम चाहिन्छ, त्यस्तै गरी हाम्रो घर गृहस्थीको लागि, पसल व्यवसायको लागि, होटलहरूको लागि पनि ऊर्जा चाहिन्छ, शरीरमा ऊर्जा हुनुपर्छ, त्यो ठाउँमा ऊर्जा हुनुपर्छ, बिजुलीको ऊर्जा भएर हुँदैन, वास्तुको ऊर्जा हुनुपर्दछ भनेर वेदले सिकाएको छ। विशेष गरी चाहिँ अथर्वेदमा हामीले सिकाएको छ स्वास्थ्य, सुरक्षा, जीवन उपचार र तन्त्र विज्ञानको वेद हो यो। विशेष गरी अथर्ववेद भनेको चार वेदको मुनै वर्णन तपाईँलाई गरे। अब यी चार वेदको विशेष गरी सारांश के छ त, विशेष गरी ऋग्वेदमा प्रकृति, ब्रह्माण्ड, दर्शन गहिरो सार भनेको चाहिँ सत्य, ब्रह्म, ज्ञान, जीवनको मूल भनेर सिकाउने गर्दछ। यसमा चाहिँ यजुर्वेदले धर्म, संस्कार, पूजा विधि, कर्तव्य र अनुशासन पनि सिकाउने गर्दछ। सामवेदले विशेष गरी चाहिँ संगीत, भक्ति, ध्यान, स्वर, शक्ति, मन शुद्धि चाहिँ तपाईँको चाहिँ भक्ति सिकाउने गर्दछ। विशेष गरी चाहिँ अथर्वेदले विशेष गरी व्याख्या, उपचार, वस्तु पनि सिकाउने गर्दछ। जीवन उपचार, सुरक्षाको विषय पनि यसले चाहिँ हामीलाई गृहस्थ जीवनलाई, विज्ञानलाई पनि हामीले सिकाउने गर्दछ भनेर भनेको छ। विशेष गरी चाहिँ विशेष गरी यी कुराहरू रहेका छन्। वेद पढ्नु पर्दछ घरमा, दैनिक रूपमा वेदका अध्ययन गर्नुपर्ने हुने गर्दछ। वेद पढ्नाले असाध्य राम्रो पनि हुने गर्दछ। विशेष गरी चाहिँ वेद पढ्नु अति आवश्यक चिज पनि हो। वेद हामी तपाईँ हामीले सबैले पढ्नुपर्ने गर्नुपर्छ। पढ्यो वेद पढ्ने घरमा, वेद पढेको घरमा भूत प्रेत आदि आउँदैनन्, गाई पालेको घरमा भूत प्रेत आदि आउँदैनन् भनेर शास्त्रले पनि भनेको छ। जस्तै मैले तपाईँलाई अहिले भनेको थिएँ सोह्र संस्कार, हाम्रो जन्मदेखि मृत्युसम्म सोह्र संस्कार हुने गर्दछ, हो कि होइन? सोह्र संस्कारमा मानवलाई सुखी र व्यवस्थित बनाउन पूर्वाचार्यहरूले मानव जीवनमा सोह्र प्रकारका संस्कारहरूको विधान उल्लेख गर्नुभएको छ। विशेष गरी चाहिँ सोह्र संस्कारमा पहिलो नम्बरमा पर्छ गर्भधान संस्कार पर्दछ, दोस्रो नम्बरमा पर्छ पुंसवन पर्दछ, तेस्रो नम्बरमा पर्छ सीमन्त नयन पर्दछ, है? अनि त्यसपछि चौथो नम्बरमा पर्छ जातक कर्म पर्दछ, पाँच नम्बरमा पर्छ नामकरण पर्दछ, छ नम्बरमा पर्छ निष्क्रमण पर्दछ, सात नम्बरमा अन्नप्राशन पर्दछ, आठ नम्बरमा चुडाकरण पर्दछ, अनि त्यसपछि नौ नम्बरमा कर्णभेद पर्दछ, दस नम्बरमा यज्ञपवित पर्दछ, अनि एघार नम्बरमा वेद आरम्भ पर्दछ। भनेको वेद पढ्नु पनि हाम्रो सोह्र संस्कार मध्येमा पर्दछ। बाह्र नम्बरमा विशेष गरी चाहिँ केशान्त भनेको गोदान गर्नुपर्दछ, तेह्र नम्बरमा समवर्तन गर्ने, चौध नम्बरमा विवाह, त्यसपछि पन्ध्र नम्बरमा विवाहाग्नि परिग्रहण गर्नुपर्दछ, सोह्र नम्बरमा तेजाग्नि संग्रह गर्नुपर्दछ, यानि कि अन्त्येष्टि सोह्र नम्बरमा पर्दछ। हाम्रो सोह्र संस्कार मध्येमा हाम्रो विशेष गरी चाहिँ यो अन्त्येष्टि एउटा। अब तपाईँले जान्नुभएको कुराहरू चाहिँ है त, एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ तपाईँले, है? एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ। अनि अर्को चाहिँ तपाईँको चाहिँ नामकरण, त्यसपछि नरान गर्ने कुराहरू तपाईँले बुझ्नु भएको छ, त्यसपछि अन्नप्राशन भनेको भात खाइ गर्ने कुरा बुझ्नु भएको छ, होइन त? त्यसपछि कर्णभेद भनेको कान छेन्ने हो, त्यो चाहिँ है, त्यो पनि तपाईँलाई थाहा छ, तर कर्णभेद भन्ने कुरा थाहा थिएन, कान छेन्नु पर्छ भन्ने कुरा थाहा थियो, हो कि होइन? जस्तै गरी चुडाकरण पनि तपाईँलाई थाहा थियो,
है चुडाकरण पनि तपाईँलाई थाहा थियो, एक कपाल खौरिने चुडाकरण गर्ने छेवर गर्ने पनि थाहा थियो तपाईँलाई, हो कि होइन? त्यसपछि यज्ञपवित जय लाउनुपर्छ, व्रतबन्ध गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, वेद पढ्नुपर्छ भन्ने कुरा थाहा थिएन तपाईँलाई, हो कि होइन? अब वेद पढ्नुपर्छ, जस्तै व्रतबन्धमा हामीले एक दुईवटा मन्त्र भए पनि वेद पढाउँछौँ के बटुकीहरूलाई, तर एउटा दुईवटा मात्रै पढेर होइन, अनि त्यसपछि व्रतबन्धमा के भन्छ भन्दा ल माताजी म त अब काशी जानु पर्यो, बनारस जानु पर्यो वेद पढ्नको लागि चाहिँ, भन्दा काशी बनारस पनि बाबुहरू भागेर जानुहुन्छ अनि मामाले चाहिँ फकाएर लिएर आउनुहुन्छ, ल भान्जा बाबु म बिहा गरिदिन्छु यहीँ बस्नुपर्छ, दुरीले मिठो मिठो पकाएर खाना दिन्छन् यहीँ बसेर पढ्नुपर्छ भन्दा मामा श्रीले फकाएर लिएर आउनुहुन्छ नि, त्यो त तपाईँलाई थाहा छ नि, हो यसको अर्थ त्यो हो, तपाईँलाई यसको अर्थ थाहा नहुन सक्छ, त्यो मैले भनिदिएँ है। जस्तै गरी चाहिँ तपाईँको चाहिँ अर्को एउटा तपाईँलाई के थाहा थियो, विवाह गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, अनि त्रेताग्नि संग्रह भनेको चाहिँ विशेष गरी तपाईँको चाहिँ दाह संस्कार भन्ने भन्छ त्यसलाई अहिले आयो हामीले, तर त्यो त्रेताग्नि संस्कार होइन कि अन्त्येष्टि भन्ने कुरा पनि थाहा थियो तपाईँलाई विशेष गरी यो तपाईँलाई स्वर संस्कारको विषयमा पनि जानकारी, स्वर संस्कारमा के पर्दछन्, स्वर संस्कारमा के पर्दछन् यसको व्याख्या म तपाईँलाई अवश्य नै गरेर सुनाउनेछु। विशेष गरी चाहिँ स्वर संस्कारमा के पर्दछ, स्वर संस्कार भने के हो, विशेष गरी पनि यो पनि म तपाईँलाई जानकारी गराउँछु। विशेष गरी चाहिँ छोटो मिठो जानकारी लिऊँ है त यो स्वर संस्कारको विषयमा पनि, विशेष गरी एक नम्बरमा पर्छ गर्भधान पर्छ, मैले भनेको थिएँ पति पत्नीले पवित्र मन स्थिति र शुद्ध शुभ समय धार्मिक विधिद्वारा सन्तान प्राप्तिको आरम्भिक संस्कारलाई चाहिँ विशेष गरी चाहिँ हामीले स्वर चाहिँ गर्भधान भनिन्छ, शुद्ध विचार उत्तम सन्तान र पावन परिवारको ऊर्जा यसले दिने गर्दछ। त्यस्तै गरी पुंसवन भनेको चाहिँ गर्भ स्वस्थ रहोस्, बच्चाको इन्द्रिय बुद्धि स्वास्थ्य राम्रो होस् भन्ने प्रार्थना गरिन्छ। यसमा चाहिँ विशेष गरी मातृ रक्षा, भ्रूण रक्षा र मानसिक शान्तिको विधि पनि रहन्छ, यो पनि गर्नुपर्दछ हामीहरूले चाहिँ। अनि अर्को सीमन्त नयन संस्कार भनेर मैले भने तपाईँलाई गर्भावस्थामा आशीर्वाद र मानसिक शान्तिको संस्कारलाई सीमन्त नयन संस्कार भनिन्छ, अर्थात् सीमनामा रक्षा गर्ने, गर्भवती महिलाको मानसिक शारीरिक संरक्षण तनाव कम गर्ने, शिशुको मनोविकासमा सकारात्मक प्रभाव पार्नेलाई सीमन्त नयन पनि भन्ने गर्दछ। यस्तै गरी जातक कर्म संस्कार भनेको चाहिँ शिशु जन्मेपछि तुरन्तै हुने संस्कार, बच्चालाई शुद्धता र रक्षा दीर्घायु ज्ञानको आशीर्वाद दिने, जन्मको स्वागत र मातृ पितृ कर्तव्य स्वीकार गर्ने विधानलाई जातक कर्म संस्कार पनि भनिन्छ। नामकरण भने तपाईँलाई थाहा छ गरे शास्त्रीय अनुसार ग्रह स्थिति राशि नक्षत्र हेरी नाम राख्ने, नाम बच्चाको नाम राख्ने, जीवन ऊर्जाको दिशा तय गर्नेलाई पनि हामीले नामकरण भनिन्छ। यस्तै गरेर विशेष गरी निष्क्रमण संस्कार भनेको चाहिँ तीन अथवा चार महिनामा शिशुलाई खुल्ला आकाश सूर्य किरण देखाइन्छ, विशेष गरी उद्देश्य ऊर्जा स्वास्थ्य र प्रतिकूलसँग जोडिनु हो। अन्नप्राशन भनेको चाहिँ छ महिनामा खीर चामल वा शुद्ध भोजन बच्चाको पाचन शक्ति शुरू भएको सूचक, भगवान अन्नपूर्णको कृपा प्राप्त गर्नेले अन्नप्राशन भनिन्छ। चुडाकरण भनेको जन्मसाथ एकै अपवित्र अवस्था हर्ष भन्ने मान्यता हो, पहिलो पटक कपाल काट्ने मुन्डन गर्नेलाई विशेष गरी चाहिँ चुडाकरण भनिन्छ। कर्णभेद भनेको चाहिँ कान छिर्ने संस्कार भइहाल्छ, शारीरिक स्वास्थ्यका सूक्ष्म बिन्दु सक्रिय हुन्छन्, वैदिक अकुप्रेसर पनि हो यो विशेष गरी चाहिँ। उपनयन संस्कार भनेको चाहिँ यज्ञपवित धारण बालकलाई शिक्षा मार्गमा प्रवेश दिने संस्कार उपनयन संस्कार हो, गुरु शिष्य परम्परामा प्रवेश गराउने, आध्यात्मिक नैतिक र शैक्षिक विज्ञानको शुरूआत गर्ने। वेद अध्ययन भनेको चाहिँ विशेष गरी गायत्री मन्त्र सहित आध्यात्मिक ज्ञान प्रारम्भ, जीवनभर सत्य ज्ञान र अनुशासनमा चल्ने प्रतिज्ञा पनि यसले सिकाउने गर्दछ। केशान्त भने गोदान संस्कार भनेको चाहिँ किशोर किशोर अवस्थामा रूपान्तरणको संस्कार, केश कटन दान समय चरित्र निर्माणको शिक्षा, यौवनमा प्रवेशका संवेदनशील नियमहरू सिकाउने गरिन्छ यसमा विशेष गरी चाहिँ। समावर्तन संस्कार भनेको विद्या जी तपाईँको समाप्ति, गुरूबाट शिक्षा लिने संस्कार, विशेष गरी गुरूकुल जीवनमा जीवन समाप्त हुन्छ यो समावर्तनमा, अब समाज र परिवारमा जिम्मेवारीपूर्वक गृह प्रवेश चाहिँ गर्ने तयारीलाई समावर्तन संस्कार पनि हामी भनेर बुझ्न सकिन्छ। विवाह संस्कार भनेको सप्तपति र वचन अग्निदेव साक्षी राखी प्रेम कर्तव्य श्रद्धा र सहायताको प्रतिज्ञालाई विवाह संस्कार पनि भन्न सकिन्छ हामीहरूले।
अनि त्यसपछि वानप्रस्थ संस्कार, गृहस्थ जीवन पछि जिम्मेवारी क्रमशः हस्तान्तरण, संयुक्त परिवार र नेतृत्व सन्तानलाई दिनु, धर्म ध्यान तपस्या सेवा धर्म लाग्नेलाई चाहिँ तपाईँको वानप्रस्थ संस्कार भनिन्छ। विशेष गरी चाहिँ अघि मैले तपाईँलाई भनेको थिएँ नि विवाहाग्नि परिग्रहण भनेको थिएँ नि मैले, हो यो हो विशेष गरी चाहिँ अन्त्येष्टि संस्कार भनेको चाहिँ विशेष गरी शरीर त्यागेपछि गर्ने अन्तिम संस्कार। शरीर पाँच तत्वमा विलय हुन्छ, आत्माको मोक्ष मार्गका लागि तन्त्र विधि प्रार्थना हुन्छ, परिवारलाई मनोबल दिनु, पवित्रता बसाल्नु पनि अन्त्येष्टि संस्कारमा पर्ने गर्दछ। विशेष गरी चाहिँ स्वर संस्कारको सार एक वाक्यमा भन्नुपर्दाखेरि मानव जीवनमा विशेष मानव जीवनका गर्भधारणदेखि मृत्यु पर्यन्त सबै चरणलाई पवित्र अनुशासन र आध्यात्मिक संस्कार युक्त बनाउने पूर्ण जीवन प्रणालीलाई नै स्वर संस्कार भनेर हामीले बुझिन्छ। विशेष गरी चाहिँ यो जानकारी मैले तपाईँलाई गराए, तपाईँले थाहा पाउनुभयो नि स्वर संस्कार भनेको के हो, वेदले के भन्छ, अहिले भनेको थिएँ मैले स्वर संस्कार यो वेदले के भनेको छ भन्ने विषयमा जानकारी मैले तपाईँलाई गराएको छु। यो जानकारी पनि मैले फेरि तपाईँलाई छोटो जानकारी गराएको, फेरि धेरै लामो जानकारी गराएको होइन। त्यसले गर्दाखेरि यसको व्याख्या गर्न थाल्ने हो भने त यहाँ तपाईँको दिन बित्छन् होइन। त्यही भएर अब रेडियोमा कार्यक्रममा हाम्रो थोरै समय हुन्छ, यसको विषयमा मैले तपाईँलाई जानकारी भने गराएको छु। कुनै पनि जिज्ञासाहरू रहेका छन्, कुनै कुरा बुझ्नु भएन भने तपाईँले हामीलाई मेसेन्जरबाट अथवा फोन गरेर पनि सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तुको वर्षमा हामी अन्तिम चरणमा आइसकेका छौँ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ भन्दै आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक्क 7 बजेमा फेरि कार्यक्रम लिएर उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
2: कलेजका विशेषताहरू
3: पर्याप्त सुविधा सहित आफ्नै भवन
2: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
3: पर्याप्त छात्रवृत्ति व्यवस्था
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन सम्पर्क नम्बर 0656493495 एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9550 60359 र 9550 67359

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकैसाथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्लास्टिक टेक छोयो कि चल्यो
2: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: चैते धानमा नेक ब्लास्टको समस्या
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
8: रोगको लागि अनुकूल मौसम
7: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
8: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
7: खेतमा पानी जमाइराख्ने
8: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
7: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस् नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ
9: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ
7: शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
9: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा चिनी कम हालेर खाने शुद्ध र सफा पानी पिउने 1 दिनमा कम्तीमा 2 लिटर पानी पिउने
7: सन्तुलित खाना खाने क्यान्सर मुटु रोग मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल गेडागुडी दूध दही माछा बोसो नभएको मासु अण्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने खानासँग नुन नहालेको सलाद नियमित खाने
9: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनाव मुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने, उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने। आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
10: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
11: आमा, मलाई दुध है।
10: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
12: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
10: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
12: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।
13: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन कुन्नी?
14: नानी, के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
13: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
14: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
13: बाबा, हाम्रै पश्चिम चितवनको सादनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
14: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि।
15: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
13: सम्पर्क नम्बर 9845082997, 9850109997।
16: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
17: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
18: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
17: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
18: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
17: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
18: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
17: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
19: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।

मंसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो इस 9 AM
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
3: सर्वोच्चले अन्तर्कालीन आदेश दिने यदि अवस्था सिर्जना भयो भने नेपाली कंग्रेसको समस्या झनै बल्झिँदै जानेछ र नेपाली कंग्रेसको तोकिएको मिटिको महाधिवेशन गर्नमा पनि नेपाली कंग्रेसले निकै ठूलो सकस हुनेछ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ नेपाली कंग्रेसलाई आखिर किन विघटन गर्न चाहिरहेको छ संस्थापन इतर पक्ष भन्ने खालका प्रश्नहरू यतिखेर उब्जिएका छन्। नेपाली कंग्रेस सक्दो रूपमा अगाडि बढ्न सक्छ कि सक्दैन? आज नेपाली कंग्रेसका मतमतान्तरहरू ओझेलमा परेर मतैक्यता हुन सक्छ कि सक्दैन? पूर्व सभापति शेरबहादुर देउवालले भेट्नका निम्ति सभापति गगन कुमार थापाले समय माग गरेको भन्ने विषय पनि आएको छ। किन दुई नेताहरू बीच भेटघाट हुन सकिरहेको छैन? कहाँनिर अड्किएको हो हलो र त्यो हलोलाई कसरी फुकाउने भन्ने खालका विषयहरूमा छलफल र बहस किन हुन सकिरहेको छैन? आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, नेपाली बहसमा बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनहीन बनेको छ। पीड़ितका विवरण र आरोपीका बयान छता छुल्ला छन्। बाराको बालिका बलात्कार घटनामा पीड़ितको गोपनीयताको पक्षमा उभिनुपर्ने मन्त्री सांसद संचारकर्मी र अधिकारकर्मी नै कानूनी व्यवस्थाको अवज्ञा गर्दै नाम र तस्विर सार्वजनिक गर्न उद्यत रहेका छन्। यसको संवेदनहीनता दिनानुदिन बढ़दै गइरहेको छ। बाह्र जिल्लाको सिमरा उपमहानगरपालिका आफ्नी नाबालक छोरी बिहान 8 बजे हराएको भन्दै खोज तलाशका लागि बुवा आमा 31 साउनमा लिखित निवेदन लिएर गएका थिए, तर उनी घर छेउमै मृत अवस्थामा फेला परेकी थिइन् र त्यसको हत्यारा र कसुरदारहरूले आफ्नो हत्या आरोप स्वीकार गरिसकेको स्थिति छ। एकजना हिजो मात्रै पक्राउ परेका छन् प्रदीप खड्का। यो संवेदनहीन समाज किन चाहिँ यो भाइरल बन्न खोजिरहेको छ? भाइरल गृहमन्त्री, असंवेदनशील प्रहरी, गरिमा हत्या प्रकरणमा यति ठूलो गलत काम किन भइरहेको छ? आदरणीय श्रोता, मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ, कतै मेडिकल गर्दा गर्दै अभियुक्तले बोलेका कुरा पब्लिकमा राखिन्छ, यस्तो बन्द गरिनुपर्छ भनेर राष्ट्रपतिकै महामन्त्री स्वयं विपिन आचार्यले बताएका छन्। आदरणीय श्रोता, नेपाल प्रहरीका पूर्व डीआईजीले भनेका छन् नागरिकको शान्ति सुरक्षाको जिम्मा लिएका गृहमन्त्रीले सुरक्षा र अपराध नियन्त्रणका संयन्त्रलाई बलियो बनाउन भूमिका खेल्नुपर्छ। यो पद समस्या समाधान गर्ने हो, कुनै सेलिब्रेटी होइन। अहिले कुनै पनि समस्या समाधान गर्नका निम्ति केन्द्रीकृत पनि भइरहेको छ। स्थानीय स्तरमा, प्रदेश स्तरमा यसको कुनै पनि जवाफदेहिताका कुराहरूलाई चाहिँ खोज्न खोजिएको छ। सबै केन्द्रीकृत हुँदैछ, मन्त्रालयमै बोलाएर सहमति हुँदैछ। स्थानीय र प्रदेशको संरचनाको चाहिँ विषयलाई चाहिँ ओझेलमा पारिँदैछ। यसले देशको संघीयतालाई मजबूत बनाउँछ वा चाहिँ झन् थप कमजोर बनाउँछ? यो विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता, किनभने नेपाली बहस यो जुन तरिकाले हामी सञ्चालन गरिरहेका छौं त्यसमा हाम्रो खबरदारी मात्र हुँदैन, हाम्रो केही सोल्युसन पनि हुन्छ। किनभने अब देश संघीयतामा छ, देशका यस्ता धेरै खाले घटनाहरूलाई केन्द्रमा मात्र बोलाएर होइन, स्थानीय र प्रदेश तहबाट पनि यसलाई समाधान गर्न सकिन्छ। तर यो विषयमा किन बहस र छलफल भइरहेको छैन? जति पनि घटनाहरू हुन्छन् सबै मन्त्रीहरू ओहिरिनेदेखि लिएर केन्द्रमा बोलाउने जुन किसिमको टेन्डेन्सी बसेको छ, आज अब भोलि सामान्य कुनै अर्को घटना हुँदा पनि प्रधानमन्त्री नै खोज्ने, गृहमन्त्री नै खोज्ने बेला नआउला भन्न सकिँदैन। त्यसैले गर्दाखेरि अहिले जुन किसिमका यी प्रयासहरू भएका छन्, जुन किसिमका स्टन्टहरू गर्न खोजिएको छ, जुन किसिमका कार्यक्रम क्रियाकलापहरू भइरहेका छन्, यसमा अलिकति संवेदनशीलता अपनाउनु पर्ने विषय पनि आएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयलाई पनि उठाउन चाहन्छौं र अहिलेको यो आधिकारिकता विवादका विषयहरू, सरकारका विषयहरू, सरकार अहिले कतिको गम्भीर बनेको छ, सरकार देश जनता र सुशासनको पक्षमा कतिको लागेको छ, आजको नेपाली बहसमा हामी त्यहाँ पनि चर्चा गर्न चाहन्छौ। होस्टेल असुरक्षित बन्दै गएका छन्। 2 वर्षदेखि दर्ता न अनुगमन, होस्टेलमा निकै ठूलो समस्या सिर्जना भएको छ। दाङको घोराई उपमहानगरपालिका 17 जनप्रिय टोलका 22 वर्षीय वसन्त कालाथोकी फ्रान्स जाने तयारीमा रहेका थिए। उनी काठमाडौँमा अध्ययन गर्दै थिए। कालाथोकी त दिवंगत भए भए घरमा रहेकी उनकी आमाले यो खबर सुनिसकेपछि उनकी आमा पनि दिवंगत भएकी छन्। आदरणीय श्रोता, एउटा बाउका लागि र एउटा टुरो कान्छो छोराका लागि कति पीड़ादायी आततायी यो घटना हो। यो घटना का विषय में सरकार गंभीर बन्नु पर्दछ। आजले श्रोता आज को बहस में हम चर्चा करना चाहन्छौ। ढुंगा गिट्टी र बालुआ में संघ को नजर छ। खुम्च्याउँदै प्रदेश र स्थानीय तह को अधिकार भन्ने विषय पनि सँगसँगै जोडिएर आएको छ। आदरणीय श्रोता, संविधानले खनिज पदार्थ सम्बन्धी विषयमा संघ प्रदेश तथा स्थानीय तहको अधिकारको बाँडफाँड गरेको छ, तर यस सम्बन्धमा प्रचलित खानी तथा खनिज पदार्थ ऐन 2042 संघीय शासन प्रणाली कार्यान्वयन पूर्वको ऐन हो। संवैधानिक व्यवस्था, संघीय संरचना, आधुनिक खनिज प्रशासन, वातावरणीय उत्तरदायित्व, रणनीतिक खनिज व्यवस्थापन तथा लगानी प्रवर्धन गर्न भनेर सरकारले प्रचलित संशोधन विधेयक समेत ल्याएको छ। प्रदेश र स्थानीय तहको अधिकारलाई खुम्च्याउने खालका प्रयत्न भएको भन्दै गम्भीर विषयहरू पनि जोडिएर आएका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौ। र बैंकिङ कानून परिमार्जनको पनि तयारी छ। अबदेखि साउन 1 गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ। नैसहित पाएका व्यक्ति बैंकको संचालक बन्न पाउने पनि भएका छन्। निजी क्षेत्रलाई ड्राइभिङ सीटमा राख्न आग्रह पनि गरिएको छ। कर्मचारी तन्त्रको सहयोगले लगानी बढाउन असहज भएका विषयहरूमा पनि छलफल र बहस भएका छन्। नेपाली बहसमा अहिलेलाई छोटो विश्राम लिन्छौ। विश्राम पछि यिनै विषयमा छलफलमा केन्द्रित रहनेछौं।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: हरो विषयमा दरो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक इस होम इन्टरनेट।
2: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका युवा नेता युवराज पाण्डे हुनुहुन्छ। युवराज पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: नमस्कार, धन्यवाद।
2: कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न देउबार खड्काको छुट्टा छुट्टै रेट निवेदन परेछ, अब त कंग्रेसको अस्तित्वमाथि नै प्रश्न चिन्ह खड़ा भयो नि त युवराजी।
3: रेट निवेदनका लागि उहाँहरूले प्रयास गरिराख्नु भएको छ, तर दर्ता भइसक्यो भन्ने आधिकारिक कुरा आएको छैन।
2: उहाँहरू
3: पटक पटक जानुभएको छ, यसमा केही न केही षड्यन्त्र जालजेलको गन्दा पाएका छौँ हामीले। शुक्रबार पनि उहाँहरू एउटा निवेदनको बेहोरा लिएर जानुभयो, फेरि हिजो पनि सोमबार पनि उहाँहरू जानुभयो, र आज भोलि उहाँहरूले यो रिट निवेदनलाई टुङ्गो लगाउनु होला। तर अहिले अहिले अहिले प्रारम्भिक कुरा हेर्दाखेरि पार्टीमा जुन सहमतिको कुरा, सहकार्यको कुरा, पार्टीमा भएको वैधानिकतालाई स्वीकार्ने कुराहरू छन्, यी सबै कुरालाई चुनौती दिँदै उहाँहरूले जे गतिविधि गरिरहनु भएको छ, यो चाहिँ अत्यन्त अशोभनीय छ, अलोकतान्त्रिक छ र गैर संवैधानिक छ।
2: तर एउटा कुरा छ नि, कंग्रेसलाई अब एक ढिक्का बनाउनुको साटो अब शेरबहादुर देउवाजी आउनु भएको पनि साउन 28 गते जस्तो लाग्छ मलाई नेपालमा, होइन, गगन कुमार थापा उहाँको बीचमा पनि भेटवार्ता हुन सकिरहेको छैन, पार्टीलाई मिलाउने भन्दा पनि अब उहाँहरूले त एउटा अर्कै फरकै ढंगले फरकै सिद्धान्त बोकेर नै राष्ट्रिय भेलाबाट कंग्रेस अलग भएको सम्म घोषणा गरिसक्नु भएको जस्तो लाग्छ मलाई सिद्धान्त त। तर कंग्रेसमा अहिले यो जुन प्रक्रियाहरू भइरहेका छन्, कंग्रेसभित्र जुन किसिमको यो वाद विवादहरू प्रतियोगिता जस्तो यो देखिएको छ, यसलाई मच्छर पार्न किन सकिरहेको छैन? यो संस्थापनले पनि त ध्यान दिनुपर्ने होइन?
3: संस्थापनले शुरूआतदेखि नै लचकता अपनाएर सबैसँग संवादको ढोका खुला गरेको हो। पटक पटक संवादहरू भएका हुन्, केही बुदाहरूमा सहमति भएर त्यो कार्यान्वयनको चरणमा थियो। त्यो हुँदाहुँदै बीचमा यो संस्थापनको वैधानिकतालाई नै चुनौती दिएर जसरी गतिविधिहरू चुनदेवी सम्पर्क कार्यालयबाट पछिल्लो समय भयो र त्यसमा पूर्व सभापति शेरबहादुर देउवालाई समेत तान्ने काम भयो, अहिले अहिले जसरी गतिविधि भएको छ, नेम प्लेट राखिएको छ सभापति भनेर, जबकि अदालतले अस्ति 21 गते पुनरावलोकनको फैसला गर्दा पनि स्पष्ट रूपमा भनेको छ कि 10-29 निर्णयलाई बदर नगरिकन भनेको छ, आएको निर्णयलाई बदर गरेर रिक्त राखेर वा नयाँ बहस सुरु गरेको होइन, त्यसलाई यथास्थितिमै राखेर पुनरावलोकनको मौका दिएको हो। र नेपालको दृष्टान्त हेर्ने हो भने 2-3% भन्दा बढी पुनरावलोकनबाट मुद्दाहरू उल्टिएको अवस्था छैन। सँगसँगै निर्वाचन सम्पन्न गर्ने काम, पार्टीको महाधिवेशन सम्बन्धी क्रियाशीललाई अध्यावधिक गर्ने कामदेखि लिएर निर्वाचन तालिकासम्मका कामहरू यो केन्द्रीय कार्य समितिले गरिसकेको छ। यो विशेष परिस्थितिमा आएको, विशेष महाधिवेशनमा आएको, यसको म्यान्डेट 1 वर्षभित्र अधिवेशन अनिवार्य रूपमा गर्नुपर्नेछ। यो परिस्थितिमा जसरी परिस्थितिलाई इजोल्न खोजिएको छ, यसले एकतातर्फ सौहार्दतातर्फ पार्टीको बृहत्तर हिततर्फ दोहोऱ्याइरहेको छैन भन्ने हाम्रो निष्कर्ष हो।
2: तर अब एउटा कुरा जो छ नि, अब उहाँहरूले पनि सम्मानको खाँचो भन्नुभएको छ, उहाँहरूले पनि मिलाएर ल्याउन सकिएन भन्ने छ, अब किनभने पुणे इजलासमा पुनरावलोकनको मुद्दा गइसके पछाडि 14 महाधिवेशनकै नेतृत्वले चाहिँ पन्ध्र महाधिवेशन गर्नुपर्छ भन्ने उहाँहरूको पनि त अडान छ नि त, होइन?
3: विशेष अधिवेशन सम्पन्न भएको कुरा यहाँहरू सबैलाई पनि जगजाहेरै छ। विधिवत रूपमा 17(2) विधानको धाराको बाध्यात्मक 3 महिनाभित्र गर्नुपर्ने बाध्यात्मक कुरालाई निवेदन दिएर हस्ताक्षर संकलन गरेर बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरू उपस्थित भएर उनीहरूले अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेर नीतिहरू चयन गरेर सम्पन्न गरेको कुरा, त्यसलाई निर्वाचन आयोगले अध्यावधिक गरेको कुरा, त्यसपछि फेरि अदालतले पनि तत्कालीन समयमा चाहिँ अन्तरिम फैसला गरेको कुरा, निर्वाचन पश्चात 4 गते पूर्ण फैसला गरेको कुरा, यी सबै कुराहरूको वैधानिकतालाई कसले चुनौती दियो? तर भन्दा अहिले जसले भेलाहरू गरिरहनु भएको छ चुनदेवीमा, जसले पार्टीको आधिकारिकतालाई स्वीकार्नु भएको छैन, यद्यपि त्यहाँ संलग्न धेरै नेताहरू निर्वाचन लड्नुभएको हो, गगन थापाको नेतृत्वलाई सभापति स्वीकारेर निर्वाचनमा जानुभयो, गएका धेरै नेताहरू अहिले फेरि बाहिर आएर यो नेतृत्व हामी मान्दैनौ, हामीले मानिरहेकै छैनौँ, हाम्रो नेता शेरबहादुर देउवा नै भन्दै हुनुहुन्छ। उहाँले जसरी यो यो यो यो किताबले जहिले पनि हिजो पनि संसद पुनर्वालीको कुरा गर्यो, संसद पुनर्वालीको कुरा गरेर हस्ताक्षर गर्ने नेताहरू पनि धेरै जसो यिनीहरू नै उहाँहरू नै हो। हामीले के बुझ्नुपर्छ भने 82 भदौ 23-24 जुन घटना नेपालमा भयो, जुन राजनीतिक प्रदर्शन भयो, आन्दोलन भयो 23 गते र 24 गते जुन विध्वंस भयो, त्यो चाहिँ जनताको विद्रोह थियो, त्यो जयन्ती पुस्ताको भावना थियो, त्यो भावना चाहिँ सडकमा पोखिएको हो। त्यति बेला धेरैले शहादत प्राप्त गरे, त्यसको भावना भनेको अबको पार्टीहरूले आफूलाई रूपान्तरित गरेर बदलिएर त्यसको प्रतित्व गर्नुपर्दछ, ती त्यो भावनालाई पनि समेटेर पार्टीका नीति कार्यक्रमहरू बनाउनु पर्दछ भन्ने हाम्रो नेतृत्वको बदलिएको परिवेशमा नेपाली काङ्ग्रेसको कुरा हो। तर यहाँनिर फेरि पुरानैतर्फ फर्कने भनेको जुन नेतृत्वसँग जनतालाई तितिसा थियो, जहाँ जनतामा आक्रोश थियो, असन्तुष्टि थियो, त्यही नेतृत्वतर्फ फर्काउने। अहिले हामीले सुनिरहेका छौँ, हिजो पनि पुरालिङ जनताबाट महत्त्वपूर्ण निर्णयहरू हुन्थे, धेरै नीतिहरू अब विभिन्न खालको सेटिङमा हुन्थ्यो भन्ने कुरा जनताले महसुस गरेका थिए। यद्यपि त्यसको निष्पक्ष छानबिन जाँचबुझहरू हुनुपर्दछ राज्यका विभिन्न निकायहरूबाट, तर आज पनि फेरि पुरालिङ जनतामा त्यस्तै सेटिङहरू हुन्छ भन्ने हामीले सुनेका छौँ। पूर्व मन्त्रीको घरमा अहिलेको राष्ट्रसभा सभापतिको मिटिङ नियमित हुन्छ भन्ने हामीले सुनेका छौँ।
2: कुन ठाउँमा?
3: त्यसको गन्ध बुढालिङ्गन्तमा पूर्व मन्त्रीको घरमा अहिलेको राष्ट्रसभा सभापतिको नियमित मिटिङहरू हुने गर्दछ र यहाँनिर षड्यन्त्र छ। बदलिएको परिवेशमा जनताको भावना अनुसार, नयाँ पुस्ताको भावना अनुसार आफूलाई अगाडि बढाउँदै थियो। हिजो जनताले नागरिकहरूले के भनेका थिए, पुराना दलहरूको योगदान ठूलो छ, त्याग तपस्या ठूलो छ, बलिदान ठूलो छ, तर तपाईँहरूले शासन प्रशासन जसरी चलाउनु भयो, देशमा सुशासन दिनुपर्ने ठाउँमा, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने ठाउँमा, जनतालाई डेलिभरी दिने ठाउँमा तपाईँहरू सुक्नुभयो, तपाईँहरू करेक्सन हुनुहोस् भनेको ठाउँमा नेपाली काङ्ग्रेसले आफूलाई करेक्सन गरेर ल्याएको थियो। त्यही करेक्सन गरेको नेतृत्वलाई फेरि निस्तेज पार्नका लागि, यसलाई असफल साबित गर्नका लागि हिजो आन्दोलनको पक्षमा देखिएको भनिएको कथित नेतृत्व आज लागेको छ, अहिलेको राष्ट्रपाको नेतृत्व लागेको छ, सरकार लागेको छ। र त्यसको छाया गिजाउले कुनै बेला भन्नुहुन्थ्यो, यो सरकारको छाया अदालतमा पर्यो, अदालत त स्वतन्त्र हुनुपर्छ, शक्ति पृथकीकरणको सिद्धान्त अनुसार पनि कार्यपालिका व्यवस्थापिका कसैको पनि हस्तक्षेप अदालतमा हुँदैन, तर आज प्रत्यक्ष रूपमा देखिँदै गएको छ। दलको एउटा राजनीतिक दलको विवादभित्र सरकार अत्यन्तै हात धोएर लागेको छ, उसले एउटा पक्ष पोषण गरेको छ, त्यो प्रश्न देखिएको छ। अस्ति जसरी जुन वरियतामा भएको न्यायाधीश, चौथो वरियतामा भएको न्यायाधीश आज सम्माननीय प्रधान न्यायाधीश भएर आउनुभयो, आज उहाँ समेत भएको इजलासले जुन निर्णय गरेको छ त्यसबाटै प्रश्न हुन्छ कि सरकार यसमा बन्यतपूर्ण लागेको छ र त्यसको इसारामा अदालत प्रभावित भएको छ र आज पनि सिंहदरबार या बालुटारको छाया अदालतमा परेको छ भन्ने हामी प्रश्न।
2: एउटा कुरा तपाईँले भन्न खोज्नु भएको, राष्ट्रिय स्वतन्त्र पार्टी नै नेपाली कंग्रेसको विभाजन गर्नका निम्ति उद्धत छ भन्ने हो, त्यसो भए
3: विभाजन मात्रै होइन, काङ्ग्रेस कमजोर हुँदा उहाँहरूले स्वेच्छाचारी गर्न पाउनुहुन्छ। काङ्ग्रेसले प्रतिपक्षी भूमिका, तपाईँ आफै भन्नुहोस्, जनताको नजरमा प्रतिपक्षी भूमिका सिट खुम्चेको होला, आकार खुम्चेको होला, 38 सिटमै होला, संसदभित्र गहन ढङ्गले परिपक्व ढङ्गले प्रतिपक्षी भूमिका काङ्ग्रेसले निर्वाह गरिरहेको थियो, जनताका विषयहरूलाई उठाएको थियो, सुशासनको विषयलाई उठाएको थियो, लोकतान्त्रिक विधि पद्धतिको विषयलाई उठाएको थियो। त्यसलाई जवाब दिन नसक्ने सरकारले अहिले के गरेको छ, काङ्ग्रेसभित्रको विवादमा मलजल गरेको छ, एउटा पक्षलाई पक्ष पोषण गरेको छ, त्यो प्रष्ट रूपमा देख्न सकिन्छ। त्यसकारण चाहिँ सरकारले जुन खालको वातावरण तयार गर्यो, यसमा मैले धेरै भन्न चाहन्न अहिले कि यो छर्लङ हुँदै जाँदैछ, यो पर्दा उघारिँदै जान्छ, जनतामा छर्लङ हुँदै जान्छ। अहिले हामी बदलिएर आएका नयाँ भन्ने सरकारको नेतृत्व गरेको र पार्टीको नेतृत्व गरेका नेताहरूले गरिरहनु भएको छ, फेरि पुरानैतर्फ फर्काउँदै हुनुहुन्छ। यसमा उहाँहरूको एउटा नियोजित कुरा छ, त्यो भनेको आगामी निर्वाचनहरू स्थानीय तहको या प्रदेश तहको निर्वाचनसम्म पुरानै नेतृत्वलाई पुनर्स्थापित गर्ने, त्यो नेतृत्वको जुन डिफेमिङ छ त्यसलाई लिएर जनतामा जाँदा स्वतः जनताले हामीप्रति आक्रोशका आधारमा पनि मत हाल्छन् भन्ने उहाँहरूको एउटा मनोविज्ञानले पनि काम गरेको छ।
2: तर अहिलेको अवस्थालाई हेर्ने हो भने त यो त अदालतले पार्टी बनाइदिने होइन नि त, पार्टी बन्ने भने त मतदानले होला होइन, मतपत्रबाट लागेको छापले होला, व्यक्तिले होला, भोलि नेपाली कंग्रेसभित्र चाहिँ जसले जनताबाट अर्थात नेपाली कंग्रेसभित्रकै महाधिवेशन प्रतिनिधि कार्यकर्ताबाट आफूले मत प्राप्त गर्यो त्यही मान्छे नेतृत्वमा आउने होला नि त होइन, अदालतले मात्रै टुङ्ग्याइदिएर टुटाइदिएर विभाजन गरिदिएर
3: त्यसमा खेमजी सभापतिजीले क्लियर भनिरहनु भएको छ, जसले अधिकार छ पाए पनि म झोला बोकेर देशभर नेता कार्यकर्ताकोमा दौडन्छु, मलाई अधिवेशन चाहिएको छ भनेर। यसको अर्थ हामी वैधानिकता स्वीकारिरहेका छौँ, अदालतको कुरालाई हामीले पालना गरेका छौँ, मानेका छौँ। तर अहिले भएको नेतृत्वले के अदालतको आदेशलाई मानेको छ? वैशाख चारमा अदालतले अन्तिम फैसला गरेको होइन, त्यो फैसलापछि उहाँहरूले पार्टीलाई मान्नुभयो, पार्टी कार्यालयमा खुट्टा टेक्नुभयो, पूर्व सभापतिको हैसियतमा त तस्विर राख्ने कामदेखि उहाँलाई सबै दस्तावेजहरूमा पूर्व सभापति भनेर त यो नेतृत्व त मानेको छ नि त, विशेष आएको नेतृत्वले मानेको छैन। चौधौं अधिवेशनबाट विशेषमा नआएको 19-19 जनालाई मनोनित गरेको छ, त्यो एउटा बाटो खुलाएको हो कि हामी सबै खालको वार्ता सम्वादका लागि खुल्ला छौ भनेर त्यो सुरुवात गरेको, तर त्यो सकारात्मक सुरुवातलाई कमजोरीका रूपमा लियो, त्यसलाई गलत ढङ्गले व्याख्या गर्ने काम भयो। तसर्थ यहाँनिर मैले इङ्कित गर्न खोजेको कुरा के हो भने उदारता र ओपन माइन्डनेस संस्थापनसँग हुनुपर्छ, त्यो कुरा अहिलेको नेतृत्वले देखाइरहेको छ, कहाँनिर देखाएको छैन। क्रियाशीलको अध्यावधिको प्रक्रिया सुरु भयो, सबैलाई आह्वान गर्यो, कोही कसैलाई प्रगेलेको छ छैन, खुल्ला गरिएको छ, खालि प्रविधि मात्रै बनाइएको हो, डिजिटलाइज गरिएको हो, यसलाई पनि गलत देखा गरियो, कसैलाई सदस्यता नदिएको भन्ने छैन, यो प्रक्रियामा सामेल हुने सबैलाई अवसर दिइएको छ। तसर्थ अहिलेको नेतृत्वले जुन खुल्ला ढङ्गले संवाद गरेको छ, हार्दिकतालाई बढाउन खोजेको छ, अहिले पटक पटक सभापतिज्यूले पूर्व सभापतिसँग संवादका निम्ति उहाँको स्वास्थ्य अवस्थाबारे बुझ्नका निम्ति अरू विभिन्न राजनीतिक विषयमा कुरा गर्नका निम्ति समय माग गर्नुभएको छ, त्यो व्यवस्थापन समेत गरेको छैन, र उल्टै के भनेको समय के भन्ने कुरा बाहिर आएको छ भने अदालतले निर्णय गरोस् त्यसपछि मात्रै संवाद गरौँला भन्ने कुराहरू बाहिर आएका छन्। अब यसबाट के देखिन्छ भने उहाँहरू अदालतमा धेरै निर्भर गर्नुभयो, अदालतले पुनरावलोकन गरिदिन्छ त्यसपछि हामीले आधिकारिकता पाउँछौँ भन्ने जुन विश्वास राख्नु भएको छ त्यो ठुलो भ्रम हो, र नेपालको अदालतले इतिहासमा पनि त्यस्तो काम कहिले गरेको छैन, धेरै अगाडि बढिसकेको छ। अहिले जनताले दिएको नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनबाट जुन म्यान्डेट दिनुभएको थियो त्यो म्यान्डेट अनुसार नेतृत्व धेरै अगाडि बढिसकेको छ र 15 महाधिवेशनको तयारी गरेको छ।
2: तर अब अदालतमा पुनरावलोकनको मुद्दा एउटातिर छ, फेरि अब दुईवटा रिट निवेदन दर्ता हुन्छन्, दुईवटा रिट निवेदन दर्ता हुँदै गर्दाखेरि अदालतले अन्तर्कालीन आदेश दिन सक्छ, अन्तर्कालीन आदेश दिइसके पछाडि त महाधिवेशनै प्रभावित पर्छ नि त त्यसो भए।
3: यहाँनिर यो महाधिवेशन मात्रै प्रभावित गर्ने खेल भएको छैन, तपाईँ देख्न सक्नुहुन्छ जुन रिटको प्रस्तावित मसौदा त्यो 5 गतेको गएको थियो त्यो चाहिँ बाहिर आइसकेको छ, जहाँ कि उहाँहरूले उत्प्रेरण माग्नुभएको छ, परमादेश माग्नुभएको छ, अरू जे आदेश गर्न मिल्छ गर्नुहोस् भन्नुभएको छ, त्यसपछि प्रतिषेध माग्नुभएको छ। उहाँहरूले त्यहाँनिर त्यहाँ के भन्नुभएको छ भने यो केन्द्रीय समितिले विशेषबाट आएको केन्द्रीय समितिले गरेका सबै निर्णयहरू उल्टिनुपर्छ
2: भन्नुभएको,
3: कथित विशेष महाधिवेशनबाट आएको नेतृत्व भनेर लिखित निवेदनमा उहाँहरूले ठाउँ ठाउँमा लेख्नु भएको छ। यसरी अराजनीतिक ढङ्गले असहिष्णु ढङ्गले एउटा पक्ष प्रस्तुत हुन्छ भने संस्थापन पक्षले पनि सधैँ वार्ता सम्वाद भनेर अब आफूलाई कमजोर प्रस्तुत गरिराख्दैन, संस्थापन पक्ष पनि कठोर हुँदाको दिन
2: कंग्रेसको अस्तित्व नै समाप्त पार्ने खेल भइरहेको छ। त्यसो भए
3: कंग्रेसलाई पछाडि फर्काउने प्रयत्न भएको छ, जुन रफ्तारमा काङ्ग्रेस अगाडि बढेको थियो, जनतामा जुन आशा काङ्ग्रेस बदलिएर आयो, पुराना पार्टीहरूभित्र परिपक्व पार्टी, लोकतान्त्रिक पार्टी, योसँग इतिहासको गौरव पनि छ, यसले वर्तमानका चुनौतीहरू पनि सामना गर्न सक्छ, योसँग स्वर्णिम भविष्य छ, विश्वकर भएका नेता छन्, यसले राम्रो नीति कार्यक्रम ल्याउन सक्छ भन्ने जुन अपेक्षा जनतामा सिर्जना भएको थियो, जुन भरोसा जनतामा चाहिँ पैदा हुँदै थियो, त्यो कुरालाई निश्चित पार्नका लागि सबै षड्यन्त्रहरूका तानामाना बोलिएका छन्।
2: अब के हुन्छ त्यसो भए कंग्रेसको अब इतर पक्षकै कुरा गर्नुहुन्छ भने त उहाँले त हिन्दू
3: जुन निर्णय गरेको छ केन्द्रीय समितिले र निर्वाचन समितिले जुन तालिका सार्वजनिक गरेको छ त्यो तालिकामा अधिवेशनहरू सम्पन्न गर्छ, आफ्नो जिम्मेवारी निर्वाह गर्छ, नयाँ जनादेश सहित जनताको पार्टी नेता कार्यकर्ताहरूको नयाँ मतादेश सहित नयाँ नेतृत्व आउँछ, नयाँ नीति आउँछ, समय सापेक्ष प्रतिपक्षी भूमिकालाई सबल बनाउँछ, देशलाई सही दिशातर्फ डराउने कुरामा नेपाली काङ्ग्रेसले आफ्नो परिपक्व र जिम्मेवार भूमिका निर्वाह गर्छ। अब
2: एउटा कुरा 2083 जस्तो लाग्छ होइन, अन्तिम तपाईँहरूको मार्गदर्शन गरिसक्नुपर्ने मिति होला, त्यसपछि 6 महिना थप्यो भने 84/11 कति हुन सक्छ, त्यो 84/11 पनि महाधिवेशन नहुने स्थिति आयो भने अन्तर्कालीन आदेशले त निकै ठुलो प्रभाव पार्दो रहेछ नि त, रेट निवेदन पूरक रेटहरू सर्वोच्चमा पर्दाखेरि। यो त लामै समय मुद्दा
3: पुरानै कुरा भने, जुन सब्सटेन्सियल कुरा अस्तिको 21 गतेको आदेशमा पुनर्वलोकनको निशा दिँदाखेरिको आदेशमा गरिएको छ त्यो अत्यन्तै कमजोर छ। जुन जुन निर्णय नम्बर अदालतले अदालतले प्रतिपादन गरेको सिद्धान्त भनिएको छ, त्यो भनेको दलको आधिकारिकतासँग, दलको अध्यावधिकसँग, दलको अधिवेशनसँग, दलको नेतृत्वसँग, दलको विभाजनसँग, कुनै कुरासँग पनि सम्बन्धित विषयहरू होइनन्। तिनीहरू सुनवाईको मौका नदिएका फरक प्रकृतिको निर्णयका नजिरहरू हुन्। त्यसलाई त्यो सुनवाईको मौका नदिएको भन्ने सिद्धान्त प्रतिपादन गरेको छ भन्ने ढङ्गले कनेक्ट गरेर त्यसलाई इन्टर रिलेटेड गर्न खोजिएको छ, जुन एकदम कमजोर धरातलमा यो निस्ताको फैसला उभिएको छ। तसर्थ हाम्रो विश्वास के हो भने, जुन आधिकारिकता प्रमाणका आधारमा महाधिवेशन प्रतिनिधिहरूले माग गरेको दस्तखतका आधारमा विशेष महाधिवेशनलाई आफैले अब्जर्भेसन गरेको आधारमा सबै प्रमाण र तथ्यका आधारमा निर्वाचन आयोगले जुन निर्णय गरेको थियो माघ 2 गते 2082 र सर्वोच्च अदालतले संयुक्त इजलासबाट 4/2083 जुन निर्णय गरेको थियो त्यो निर्णय नै सदर हुन्छ, हामी यसमा विश्वस्त छौँ।
2: भनेपछि अदालतले त जे जुनसुकै निर्णय र फैसला पनि सुनाउन सक्छ, त्यसमा चाहिँ तपाईँहरू चाहिँ मान्न तयार पनि हुनुपर्छ।
3: हामी विश्वस्त छौँ, हामी तर्कका आधारमा, तथ्यका आधारमा, प्रमाणका आधारमा र प्रचलित कानूनका सिद्धान्तहरूका आधारमा यो निर्णय हुन्छ भन्ने कुरामा विश्वास राख्छौँ, अदालतप्रति हाम्रो विश्वास छ। तर अहिले जसरी सरकार पक्ष, सरकारमा सत्तामा भएको दलका नेताहरू र केही न्यायाधीशहरू यो सबै षड्यन्त्र जालसाजीमा सामेल भएको गन्दा हामीले पाएका छौँ, यसको पर्दाफास हुँदै जान्छ भन्ने कुरामा पनि हामी सचेत गराउन चाहन्छौँ।
2: हस्, युवराज पाण्डेजी, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
3: धन्यवाद खेमजी।
2: नमस्कार। नेपाली कंग्रेसका युवा नेता युवराज पाण्डे आफ्नै श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: ए भतिज, त एकाएक शाकाहारी भइसे कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: खरो विषयमा चरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। रोबिन आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क, डिस होम इन्टरनेट।
7: आखिर श्रोता, आजको नेपाली बसमा हामी चर्चा परिचर्चा गरिरहेका छौँ। देशको समग्र राजनैतिक स्थिति, न्यायालयको अवस्था र सरकारको अवस्थाका बारेमा पनि कुराकानी गरिरहेका छौँ। यतिखेर हाम्रो सम्पर्कमा संविधान भेद कृष्णमान प्रधान हुनुहुन्छ। प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद, नमस्कार।
7: अब अहिलेको पछिल्लो अवस्थालाई हेर्ने हो भने नेपालको लामो समयको लोकतान्त्रिक पार्टी, पुरानो पार्टी नेपाली कंग्रेसको अवस्था र हविगत हेर्दाखेरि दयनीय जस्तो बन्दै गइरहेको छ। यो चाहिँ फेरि हिजो मात्रै पूर्णबहादुर खड्का र शेरबहादुर देउबा पूर्व सभापतिले छुट्टा छुट्टै रीति निवेदन लिएर सर्वोच्च जानुभएको विषय पनि सँगसँगै आएको छ। पूर्ण इजलासमा प्रवेश गरेको छ 15 अवलोकनको मुद्दा। यसभन्दा अगाडि निस्ता सर्वोच्चले दिनै सकेका छ। अब के हुन्छ कंग्रेसको आधिकारिकता?
8: धन्यवाद यहाँलाई। यहाँले भन्छ नेपाली कंग्रेस अहिले लामो समयदेखि नेपालमा सक्रिय रहेको ठूलो दलको रूपमा चिनिँदै आएको, तर नेपाली कंग्रेसको आन्तरिक सुशासन कायम हुन नसक्दाखेरि धेरै विवादहरू हामीले 15 सालदेखिकै इतिहास हेर्दा पनि पटक पटक यस्ता विवादहरू हामीले सुन्दै आएका छौँ। र अहिले यो विवाद विशेष गरी गएर यो गत वर्ष जुन गगन समूहकोले विशेष महाधिवेशन आह्वान गर्यो, तत्कालीन अर्थको केन्द्रीय कार्य समितिले त्यसलाई जुन इग्नोर गर्यो, त्यसको फलस्वरूप गगन थापा समूहले विशेष महाधिवेशन गर्नुभयो। जब विशेष महाधिवेशन भइसकेपछि अनि त्यसलाई अब आधिकारिकता प्राप्त गर्न निर्वाचन आयोगमा गयो र निर्वाचन आयोगले पनि त्यसलाई मान्यता दियो र निर्वाचन आयोगको मान्यता स्वरूप चाहिँ गगन समूह र देवबा समूहको द्वितीय समूह चाहिँ पत्नी सभाको निर्वाचनमा सहभागी भएको देखिन्छ। अधिकांश अब केन्द्रीय समिति र नेताहरूले टिकट लिएर चाहिँ निर्वाचन गरेको देखिन्छ र निर्वाचन सम्पन्न भइसकेपछि फेरि अब यो निर्वाचन सम्पन्न हुनुभन्दा अगाडि यो देउबा समूह चाहिँ अदालतमा गएको देखिन्छ। अदालतबाट जुन निर्वाचन आएको सहमति भइसके, निर्वाचन आएकोलाई नै मान्यता दिइसकेपछि र सहमति र निर्वाचन गइसकेपछि जब यो कार्य अगाडि बढ्छ त त्यसपछि बीचमा फेरि देउबा समूहहरूले चाहिँ पुनरावलोकन गर्न जाने जानुहुन्छ र त्यो जाँदाखेरि चाहिँ अहिलेको प्राणन्यास लगायत बेन्चले चाहिँ यसलाई निष्ठा दिएको अवस्था देखिन्छ। र निष्ठा दिएको भनेको चाहिँ जुन अवस्था निर्वाचन आयोगले गगन समूहको विशेष महाधिवेशनमा प्रक्रियागत रूपमा भयो कि भएन र त्यसलाई आवश्यक प्रक्रिया पुरा गरिकन भनेर अध्ययन गरेर जुन त्यसलाई निरूपण गरेपछि यो गगन समूहलाई मान्यता दिएको थियो, त्यही कुरालाई सर्वोच्चले मान्यता दिइसकेपछि फेरि अहिले जानुहुन्छ र त्यो जाँदाखेरि चाहिँ अहिलेको प्राणन्यास लगायत बेन्चले चाहिँ यसलाई निष्ठा दिएको अवस्था देखिन्छ। र निष्ठा दिएको भनेको चाहिँ जुन अवस्था निर्वाचन आयोग

0: कानून सम्मत छ कि छैन भन्ने विषयमा फेरि हामी फेरि हेर्नुपर्छ भनेको हो। र यसलाई महाधिवेशन जुन बीचमा तय गरेको छ असोजको लागि, महाधिवेशन रोक्नलाई जुन अन्तरिम आदेश नभएको हुनाले महाधिवेशन अगाडि बढ्यो र महाधिवेशन अगाडि बढिसकेपछि फेरि अहिले देवबारसम्म र खड्का सम्मले रोक्न पाऊ भन्ने हिसाबले निवेदन दिएको देखिन्छ। हजुर,
1: अब निवेदन त दियो, अब के हुन्छ, अदालतमा फेरि अर्को रेट निवेदन पनि प्रवेश गरेका छ, हिजो मात्रै उहाँहरू फेरि जानु भएको छ, आज दर्ता हुने भनेका छ। कंग्रेसको आन्तरिक विवाद चाहिँ अदालतमा त पुग्यो, अब अदालतले कहाँसम्म पुर्याउँछ यो विवाद?
0: पहिलो कुरो त यो राजनीतिक दलहरू चाहिँ र कुनै पनि व्यक्ति वा राजनीतिक दललाई सञ्चालन गर्नलाई चाहिँ हामी कहाँ ऐनहरूको व्यवस्था छ। यस्तो राजनीतिक दललाई सञ्चालन गर्न राजनीतिक दर्ता ऐन, निर्वाचन ऐन नै सक्रिय भइरहेको छ। दलहरू स्वयं दलहरूलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा उ स्वतन्त्र रहन्छ, तर त्यो प्रक्रिया रूपमा छ कि छैन भन्ने विषयमा चाहिँ अदालतमा प्रश्न उठ्न सक्छ, त्यसलाई फेरि छलफलमा ल्याउन सकिन्छ। तर अहिले यहाँ चलन के आयो भन्दाखेरि मेरो अनुभवको आधारमा चाहिँ दलका राजनीतिक दलका नेताहरू चाहिँ उहाँको नियत चाहिँ सफा नहुने, राम्रो नहुने, आफूले गरेपछि मात्र ठिक छ, अरूले गरेको बेठिक छ भन्ने जुन मानसिकता सम्पूर्ण दलमा देखेको छ, त्यो रोग सात नेपाली काङ्ग्रेस पनि हामी देखिराखेका छौँ। त्यसैले पहिलो कुरो त महाधिवेशन चाहिएको हो कि होइन भन्ने कुरो उहाँले प्रश्न पार्नु पर्यो। लामो समयसम्म निर्वाचन नगर्ने, महाधिवेशन नगर्ने रोग र सम्पूर्ण दलमा देखिन्छ, त्यो रोग नेपाली काङ्ग्रेसमा देखेको छ। यदि महाधिवेशन जरुरी छ भने तपाईँको कानूनको सानो छिरा यो कमी कमजोरलाई दुरुपयोग गरेर मुद्दा ल्याउने, सम्पूर्ण मुद्दा न्यायपालिका निरूपण गरिदियोस् भन्ने मनस्थामा जुन नेताहरू हिँड्नु भएको छ, त्यो पनि अलि पसो भन्ने विषयमा प्रश्न उठिरहेको छ। दलहरू आफ्नो कानूनअनुसार काम नगर्ने र स्वतन्त्र रूपमा काम नगर्ने, नियत सभा नराख्ने अनि न्याय चाहिँ न्यायपालिका गरिदियोस् भन्ने इसारा गरिएको छ। अहिले न्यायपालिका झन्डै 47 सालभन्दा यताको राजनीति मुद्दाहरूको विषय हेर्ने भयो भने हरेक न्यायपालिकाले गरेको निर्णयमा पनि विवाद आएको छ। त्यसैले हामी के अनुरोध गर्यौं भन्दा न्यायपालिकाले प्रोसेसमा हेर्ने कि कन्टेन्टमा हेर्ने भन्ने विषय ठूलो प्रश्न छ। राजनीतिक दलहरूले कन्टेन्टमा विवाद आए न्यायपालिका हेर्ने हो कि दलको प्रोसेसमै को व्यक्ति उम्मेद्वार हुने, कसरी सदस्यता कायम गर्ने, महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा विषय नै न्यायपालिका प्रवेश गर्यो भने न्यायपालिकाले फेरि त्यसलाई स्वतन्त्र रूपले निरूपण गर्न सक्छ कि सक्दैन, गर्नुहुन्छ कि गरिरहेको छ कि छैन भन्ने पनि प्रश्न उठ्ने भावनाले नेताहरूको कमी कमजोरीलाई छोप्नको लागि न्यायपालिकाप्रति आउनु पनि एउटा अर्को प्रश्न छप्ने लाग्छ। यहाँले भने जस्तै गरी अहिले फेरि यो जुन महाधिवेशन रोक्नलाई जुन निवेदन आएको छ उहाँहरूको अधिकार हो, संविधान दिएको अधिकार हो, तर संविधान दिएको कानून दिएको मौलिक हक हो भन्नेमा अहिले महाधिवेशन रोक्न चाहिँ कसो भन्ने विषयमा पनि प्रश्न गर्न सकिन्छ।
1: अब तर कंग्रेस चाहिँ अदालतमा छ, संस्थापन इतर पक्ष संस्थापन पक्ष गगन थापाले चाहिँ उहाँहरूले महाधिवेशनको मिति तोकिनै सक्नु भएको छ। अब यदि अब अदालतमै मुद्दा फेरि रिट निवेदन प्रवेश भयो, महाधिवेशन रोक्न माग गरियो भने यसका तथ्यहरू यसका पाटाहरूलाई चाहिँ कसरी केलाउँछ? किनभने विधान विशेष महाधिवेशनबाट त कंग्रेसको एउटा पक्षले आधिकारिकता पाइनै सकेका छ। अब यो कमजोर अर्थात अल्पमतमा परेको पक्षले चाहिँ त्यो निवेदन दिया छ, त्यो निवेदन दिइसके पछाडि हाम्रा के त्यस्ता नजिरहरू छन् सर्वोच्चबाट अदालतबाट यस्ता केही भएका?
0: होइन, पहिलो कुरा त सर्वोच्च अदालत छ, विवाद निरूपण भएपछि पुनरावरण गर्ने कानूनी व्यवस्था नै हो र विगतको अनुभवमा केही यस्ता कानूनी त्रुटिहरू गरेर विगतको फैसला भएको छ भने पुनरावरणबाट फेरि त्यसलाई निरूपण गरेको देखिन्छ। तर फेरि मैले भने कि अहिले जुन महाधिवेशन गर्नुपर्ने नेपाली काङ्ग्रेसको बाध्यता छ, त्यो बाध्यतालाई एक ठाउँमा राखेर खालि कुन समूहले गर्ने, देउबा समूहले यो महाधिवेशन गर्ने कि गरौँ समूहले गर्ने भन्ने विषयमा व्यक्तिगत होडबाजीले गर्दाखेरि होल नेपाली काङ्ग्रेस नै अहिले विवादमा आएको छ। त्यसैले अहिले म के भन्छु भन्दा न्यायपालिकाले आफ्नो प्रक्रियाबाट काम गरेकै छ, योभन्दा अगाडि निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरेको ठिक छ भनेर न्यायपालिकाले भनिसकेपछि नै अगाडि बढे होला नि त। फेरि अहिले पुनर्वलन गर्नु आफ्नो कानूनी दायित्व छ, कानूनी अधिकार छ भनेर उहाँ आउनु पनि उहाँको स्वाभाविक हो। तर महाधिवेशन रोक्ने उद्देश्यले, आफ्नो अनुकूलमा ल्याउने उद्देश्यले कुनै पनि व्यक्ति वा समूहले यो काम गर्नु चाहिँ त्यो दलभित्रको सुशासन, त्यो दल नेताहरूको आचरणको बारेमा पनि कसो भन्ने

विषयमा चाहिँ अहिले जुन नागरिकहरूले प्रश्न गरिरहेको छ, मलाई विश्वास छ न्यायपालिकाले हिजोको दिनमा यही विषयमा गर्नु निर्णयमा फेरि फरक विषय निर्णय गर्नु उहाँहरूको अधिकार कुरो हो, तर जनआस्था पनि त एउटा विषय होला नि त। त्यही बेन्चले संवैधानिक अदालत के अरे सर्वोच्च अदालतले गरेको निर्णयमा फेरि पटक पटक निर्णय परिवर्तन हुनु पनि त जनआस्थाको पनि प्रश्न चिन्ह प्रश्न उठ्ने भएको हुनाले मलाई जुन हिसाबमा विगतको समयमा योभन्दा अगाडि न्यायपालिकाबाट विवाद निर्वाचन भएको थियो त्यही प्रक्रियाबाट यदि कुनै प्रक्रियागत रूपमा कानुन त्रुटि छ भने त

0: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 सिट 1, सम्पर्क नम्बर 0656493495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिलाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्य

0: द्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359।
2: चैते धानमा मेघ ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुन्तिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
3: खेतमा पानी जमाइ राख्ने:
2: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलसोक।
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
7: नानी, के भयो? किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
7: ल छोरी, के गर्ने त? कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि सही।
7: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 9845082997, 9850109997।
8: रेडियो साइन 89.8 MHz।
1: साहिनो समय सूचक, अहिले दिउँसोको 3 बज्यो, 8:03 PM।

99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। 11 सांसदले भोलि संसदमा सोध्नेछन् प्रधानमन्त्रीलाई प्रश्न सम्बन्धी खबरबाट। भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ, जहाँ प्रधानमन्त्री बालन शाहलाई 11 जना सांसदले प्रश्न सोध्ने भएका छन्। संसद सचिवालयका अनुसार सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समीक्षा बासकोटा, कृष्णहरि बुढाथोकी र अमरेश कुमार सिंहले प्रश्न सोध्दै हुनुहुन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न सोध्नुहुने भएको छ। नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महत र सांसद गणेश सिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम टिपाउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुन र परमेश कुमार हमालले प्रश्न सोध्नुहुनेछ। श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबू ओलीले पनि प्रश्न सोध्नुहुनेछ। प्रश्न सोध्ने सांसदले प्रश्न सोध्न चाहेको र के प्रश्न सोध्न चाहेको हो त्यो संसद सचिवालयमा दर्ता गरिसकेका छन्। यसअघि भदौ 1 गतेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्याल डीपीले प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोक्नु भएको थियो। यता प्रधानमन्त्री बालन शाहले कालो चस्मा लगाउनु पर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा पुगेको छ। प्रधानमन्त्री बालनले कालो चस्मा लगाउनु पर्ने परीक्षण रिपोर्ट सहितको पत्र संसद सचिवालय पुगेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गर्नुभयो। यसअघि सभामुख देवप्रसाद अर्याल डीपीले कालो चस्मा नलगाउन राजनैतिक प्रमुख सचेतक र सचेतकहरू मार्फत सांसदहरूलाई भन्नुभएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। निवेदनमाथि 11 भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। देउवा समूहको वारेस भएर अधिवक्ता श्रवण कुमार देवले निवेदन लिएर जानुभएको थियो। सर्वोच्च अदालतले कंग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निशा दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ। अब पुनरावलोकनको मुद्दा को टुंगो नलाग्दासम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गर्दै देउबा समूहले निवेदन दिएको थियो। नयाँ बानेश्वर चोकमा आज ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात भएको छ। ड्यूटीमा खटिएका महिला तथा पुरूष प्रहरीमाथि नै आक्रमण भएको हो। आक्रमण गर्न जुम्ला घर भएका 37 वर्षीय राज खटायत नाम गरेका युवकलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। उनलाई प्रहरी व्यस्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान शुरू गरिएको छ। सड़क सचेतना जगाउँदै जथाभावीबाट बाटो काट्नेलाई आकाशी पुलबाट बाटो काट्न ट्राफिक प्रहरीले भनेको थियो। सो क्रममा कठायतले उल्टे ट्राफिक प्रहरीमाथि हातपात गरेको एसपी सुवेदीले बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालन शाहलाई भेटेर फोहोर व्यवस्थापनका विषयमा अवगत गराउने भएको छ। आज बसेको उपत्यका मेयर्स फोरमको बैठकले प्रधानमन्त्री शाहसँग जति सक्दो छिटो भेटघाटको समय मिलाएर फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन लगायतमा ध्यान आकर्षण गराउने निर्णय भएको फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी गराउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायको मनोबल पछिल्लो 26 वर्ष यताकै सबैभन्दा कमजोर बिन्दुमा पुगेको बताउनु भएको छ। 18 नाडा अटो शो 2026 उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, मेरो 36 वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर मनोअवस्थामा पुगेको ठान्छु। अटोमोबाइल क्षेत्रमा गत आर्थिक वर्षमा 1.6 अर्बको आयात भएको तथ्याङ्क प्रस्तुत गर्दै सो आयातबाट राज्यले 81 अर्ब राजस्व संकलन गरेको भनाई अध्यक्ष श्रेष्ठको छ। नेपालमा सवारी साधनको बजार विस्तार भइरहेको अवस्थामा स्वदेशमै उत्पादन र एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारी साधनलाई समेत प्राथमिकतामा राख्दै नाडा अटो शो 2026 काठमाडौँको भिरकुटी मण्डपमा शुरू भएको हो। उखु किसानलाई उचित मूल्य दिलाउने उद्देश्यसहित सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी अगाडि बढ़ाएको छ। यसका लागि कृषि विभागले उखु खेती धेरै हुने तराईका 11 जिल्लामा स्थलगत अध्ययन शुरू गरिसकेको छ। विभागको टोलीले सुनसरी, मोरङ, सिराहा, धनुषा, महतरी, सर्लाही, रौतहट, नौलप्रासी, बर्दिया, कैलाली र कञ्चनपुरमा पुगेर किसानको वास्तविक उत्पादन लागत र अन्य खर्चको तथ्याङ्क जुटाइरहेको विभागले जनाएको छ। लगातारको वर्षाले ठाउँ ठाउँमा सड़क भाँसिएर 40 दिनपछि ठप्प दिनदेखि ठप्प चीनको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने कोदारी सड़क आजबाट अस्थायी ट्रक मार्फत ट्र्याक मार्फत सञ्चालनमा आएको छ। अस्थायी ट्र्याक खुलेसँगै 1.5 महिनादेखि कोदारी क्षेत्र र चीनतर्फ रोकिएका मालवाहक कन्टेनर धमाधम तातोपानी भन्सारतर्फ भित्रिन थालेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: एनबीएल अटो लोन, अब नयाँ गाड़ी खरीद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को एकमात्र भित्री सेवा डिस्को
1: देशो खुशीको कनेक्शन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशको खबर। अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवाद बढ़ावा दिने देशको सूचीबाट हटाएको छ। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानी सहज बनाउनु र देशलाई पुनः विश्व अर्थव्यवस्थामा जोड्नु रहेको बताएको छ। सिरिया हटेपछि अब अमेरिकाको यो सूचीमा इरान, उत्तर कोरिया र क्युबा गरी 3 देश मात्र बाँकी रहेका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमाथि आर्थिक दबाव बढ़ाउन नयाँ अभियान शुरू गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट वेसेन्टले यसलाई अभूतपूर्व कदम भनेका छन्। उनले विदेशमा इरानका आर्थिक बाटा बन्द गर्नु यसको मुख्य उद्देश्य रहेको बताएका छन्। अब खेल खबर। ओपनर आसिफ शेख शतकसँगै 161 रन तथा अर्जुन कुमारसँगको दोहोरो शतकीय साझेदारी मद्दतमा नेपालले एसीसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ। मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा 20 वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो। नेपालले उक्त लक्ष्य 28 ओभरमै पूरा गर्यो। आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट भए। आसिफले अर्जुन कुमारसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गरेका थिए। अर्जुन कुमार 61 रनमा नट आउट रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा अल आउट हुँदै 232 रन बनाएको थियो। मलेसियाका लागि मुहम्मद सेहादात राम अलीले सर्वाधिक 61 रन बनाए। सैफुल्ला मलिकले 45, सायद आजिजले 40 र विराम दीप सिंहले 39 रन बनाएका थिए। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 10 ओभरमा 36 रन लिएर 4 विकेट लिए। करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंह ऐडीले 1-1 विकेट लिएका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एघार सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने। बालेन शाहले कालो चश्मा लगाउनै पर्ने। स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संसद सचिवालयमा। कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै देउबा समूहको निवेदन सर्वोच्चमा दर्ता। उपत्यका मेयर्स फोरमले प्रधानमन्त्रीलाई भेटेर फोहोर व्यवस्थापनका विषयमा अवगत गराउने। कुखुको समर्थन मूल्य तोक्ने तयारी। तराईका 11 जिल्लामा लागत अध्ययन शुरू। 1.5 महिनापछि खुल्यो तातो पानी नाका। रोकिएका कन्टेनर भित्रिँदै 47 वर्षपछि सिरिया अमेरिकाको आतंकवाद सूचीबाट हट्यो। इरान, उत्तर कोरिया र क्युबा गरी अब 3 देश मात्र बाँकी। इरान विरूद्ध अहिलेसम्मकै सबैभन्दा कड़ा अमेरिकी प्रतिबन्ध। एसीसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा नेपालद्वारा मलेसिया पराजित। आसिफ शेखको शतक। अर्जुन कुमार 61 रनमा नट आउट। हवस्त, नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

value 89.8 MHz. तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz.

रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।

0: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो PM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ज।
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू:
3: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
3: पर्याप्त छात्रवृत्ति व्यवस्था,
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
3: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656-94-495।
4: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाई हाम्रो अटुट साइनो।
5: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98550-60-359 र 98550-67-359।
7: चैते धानमा नेक ब्लास्टको समस्या।
8: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
7: रोगको लागि अनुकूल मौसम:
8: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
7: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
8: खेतमा पानी जमाइ राख्ने:
7: वेबस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
8: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: रेडियो साइन 89.8 मेगाहर्ज।

0: यो सूचना संगीत र मनोरञ्जनको अटुचाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज
1: के भयो दाई
2: भोलि तल त्यो गजुरी बिहेमा जे नभएका दिदी बहिनी पनि आउँदैछन् रे
1: ए हो र दाई जानुपर्छ तर दाई कसरी थाहा पनि भयो यो कुरा
2: गोपी सूत्रबाट
1: ए दाई

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी पो लिएर आएछन् त लौ भित्रै आऊ

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।
1: मायालु इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।
2: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुगेको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार चढ़ावले आगामी दिनमा मूल्यमा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
3: लडेर नमस्ते, तिमीहरूले समाचार सुन्यौ? सुनको भाग त आकाशीय छ नि। मैले तिमीहरूलाई पढाउँदा ओर्दा भएको सम्पत्ति सके, अब आफै लसो पऱ्यो, अब जिवार म सक्दिनँ।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिलाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550603059 र 98550603059।
3: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र
4: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: चैते धानमा नेक ब्लास्टको समस्या।
8: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
7: रोगको लागि अनुकूल मौसम
8: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
7: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
8: खेतमा पानी जमाइराख्ने
7: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
8: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
9: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो।
10: आमा मलाई दुध है।
9: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
9: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
8: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक।
11: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन कुन्नी।
12: नानी के भयो किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
13: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
12: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
13: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
12: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
13: सम्पर्क नम्बर 9875082997,
11: 9855010997।
14: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
15: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
14: कलेजका विशेषताहरू:
15: पर्याप्त सुविधा सहित आफ्नै भवन,
14: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
15: पर्याप्त छात्रवृत्ति व्यवस्था,
14: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
15: प्रिन्सिपल, मैयादेवी कन्या कलेज, भरतपुर 10, चितवन। सम्पर्क नम्बर 0656493495।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: एकाति ओ त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो छन्, मलाई त्यही जान मन लाग्यो।
1: आहा कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
1: आमाले मिठो खाना दिनुहुन्छ अनि बाबाले चाख्ना लिनुहुन्छ

0: Thank you.
1: The Pie Island Sunday Moon Talk Radio Final 89.8 MHz.

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:60 PM
0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
2: कलेजका विशेषताहरू
3: पर्याप्त सुविधा सहित आफ्नै भवन
2: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
3: पर्याप्त छात्रवृत्ति व्यवस्था
2: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656-94-495
4: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन कुन्नी
5: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
6: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
5: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
6: बाबा हाम्रै पश्चिम चितवनको सादनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि नि
5: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
6: सम्पर्क नम्बर 98-450-82-997
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
7: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0656-90-959 98-550-60-359 र 98-550-67-359

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि छोड्यो
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
2: खेतमा पानी जमाइराख्ने
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
2: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
3: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
4: आमा मलाई दुध है
3: हैन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
1: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै
1: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर गाउँ दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सहिनो समय सूचक अहिले साँझको 7 बजे 7 PM
2: रेडियो साइनो 89.8 मेगाहर्ट्ज तपाईँ हाम्रो अटुट साइनो।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढ़ेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपूर्वी सनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98555254, 98455204, इमेल lok.logic2@gmail.com।
4: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
6: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
5: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
6: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
5: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा, प्रोप्राइटर कृष्ण नेपाने, मोबाइल 98455049486।
7: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र
8: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Why I live on the Mooncha Radio Silent 89.8 Megahertz.
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना. चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ. सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ. टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ. विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ. राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने बेहोरा अनुरोध छ. जिल्ला प्रशासन कार्यालय चितवन.
2: मैनादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैनादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
2: कलेजका विशेषताहरू:
3: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
3: पर्याप्त छात्रवृत्ति व्यवस्था,
2: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन.
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0656493495.
4: रेडियो साइनो 89.8 मेगाहर्ज. तपाईँ हाम्रो अटुट साइनो.
5: यति बेला बेलुकीको 7:30 बज्यो. अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर.

0: सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र यूट्यूब सीआईएन च्यानल बाट पनि सुन्न सकिन्छ। वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल, स्वास्थ्यका कारण देखाउँदै कालो चस्मा लगाउने पर्ने भन्दै संसद सचिवालयमा पुग्यो पत्र।
1: परामर्श समितिको बैठकले त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आशा जाँचको प्रतिवेदन प्राप्त भएको।
0: दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन, विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाको आग्रह, अन्तर्राष्ट्रिय विज्ञहरूबीच सम्वाद हुँदा फाइदा पुग्ने विश्वास।
2: मीडियाले सोसाइटीको लागि खेल्नुपर्ने रोल जो छ होइन त्यसलाई चाहिँ स्ट्रेन्थनिङ गर्नको लागि एआईबीडीले यसरी झकझकाउनु या एआईबीडीले यसरी सपोर्ट गर्दै जानु र एटलिस्ट एउटा चाहिँ प्लेटफर्म प्रदान गरेर रिजनल डायलगहरू हुनु, इन्टरनेसनल डिस्कोर्सहरू हुनु त धेरै ठुलो कुरा हो नि।
0: पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम सूचीमा, दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश, उखुको समर्थन मूल्य तोक्ने प्रक्रिया शुरू, 11 जिल्लामा उत्पादन लागतको सर्वेक्षण।
3: अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ।
0: र चीनमा बन्दाकोबी ताजा राख्न विषादीको प्रयोगको आरोप, अनुसन्धान शुरू, एसीसी प्रिमियर कप अघि नेपाललाई मलेसियामाथि शानदार जीत, आरसीएफको 161 रन।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: प्रहरीमाथि सर्वसाधारणले हातपात गर्नु केवल एक व्यक्तिमाथिको आक्रमण होइन, राज्यको कानूनी संरचनामाथिकै चुनौती हो। प्रहरीको व्यवहारमा कमजोरी वा अन्याय भएको भए त्यसको समाधान कानूनी प्रक्रिया र सम्बन्धित निकाय मार्फत खोजिनुपर्छ, आक्रमणको बलमा होइन। त्यसै गरी प्रहरीले पनि नागरिकको अधिकार, मर्यादा र कानूनी सीमाको पूर्ण सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। कानून कार्यान्वयन गर्ने निकाय र नागरिक दुवै विधिको शासनप्रति उत्तरदायी बने मात्रै समाजमा न्याय, अनुशासन र विश्वास कायम रहन्छ। अब खबर सन्तोषी रावलबाट।
5: भोलि प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग हुने प्रश्न उत्तरको सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नेपाल भारत सीमा क्षेत्र विवादका बारेमा दिएको अभिव्यक्तिका कारण आलोचना भएपछि सभामुख डोलप्रसाद अर्यालले केही दिन अघि सांसदले उठाउँदै आएका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको थियो। निर्देशनसँगै प्रतिनिधि सभामा प्रश्न उत्तर कार्यक्रम राखिएको हो। संघीय संसद सचिवालयका अनुसार भोलिको बैठकमा 11 जना सांसदले प्रश्न सोध्नेछन्। नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम राख्ने व्यवस्था छ। सभामुख अर्यालले प्रधानमन्त्री बालिनलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ 5 गते भित्र प्रश्न दर्ता गर्न समय दिनुभएको थियो। यसैबीच प्रधानमन्त्री बालिन र बालिन शाह भोलिको प्रश्न उत्तरमा कालो चस्मा लगाएर सहभागी हुनुहुने भएको छ। स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
1: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। भोलिको कार्यसूची यहाँले प्रधानमन्त्रीज्यूको यो उसको विषय सोध्नु भएको थियो, त्यो सन्दर्भमा चाहिँ यस्तो छ, कार्यव्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा सभाको बैठकभित्र प्रयोग नगर्ने, यदि गर्नु परे चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको थियो कार्यव्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आशा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
5: यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतक मार्फत सांसदलाई निर्देशन दिनुभएको थियो। कालो चस्मा लगाउने पर्ने अवस्था भएमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने सभामुखको भनाई थियो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सिंहदरबारबाट दरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङको व्यवस्था बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रंजु दर्शनाले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो।
6: तसर्थ उहाँहरू कसरी कहाँ कुन अवस्थामा काम गरिरहनु भएको छ भन्ने हामीसँग केही जानकारीहरू हुने थलो छ या छैन भने पनि प्रश्न सोध्न चाहिँ छैनन् भनेदेखि चाहिँ यही एउटा मौका हो। हामीले अध्ययन समिति विज्ञहरूको अध्ययन समिति बनाएर एउटा फ्रेमवर्क डेभलप गर्न सक्छौँ।
5: यसैबीच काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनबारे छलफल गर्न संसदीय समितिको बैठक पर्सीका लागि बोलाइएको छ। समिति सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा पूर्वाधार विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र लगानी बोर्डको कार्यालयलाई छलफलमा बोलाइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसेनाले प्रसारण क्षेत्रले बदलिदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालको सह आयोजनामा एशिया प्रशान्त प्रसारण विकास संस्था एआईडीबीले एआईबीडीको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडियालाई छलफलमा बोलाइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसेनाले प्रसारण क्षेत्रले बदलिदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायी

0: शैलीमा मात्र सीमित नगर्न अनुरोध गर्नुभएको हो। डिजिटल प्रविधि, मोबाइल इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रीम, पोडकास्ट, कृत्रिम बौद्धिकता तथा तथ्याङ्कमा आधारित संचारले प्रसारणको स्वरूप नै परिवर्तन गरिरहेको उहाँले बताउनुभयो। एआईबीडीमा महासचिव फिलोमिना प्रागसमले सामुदायिक रेडियो प्रसारक संघले नेपालमा एसिया प्रशान्त प्रसारण विकास संस्थाको साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकको अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गुलाम सरवारले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरीली अकुराबलाई विश्वास गरेर एआईबीडीले यो सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारक पीएसबी का कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्का बीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुर्याएको उल्लेख गर्नुभयो। कार्यक्रममा अकुराबका अध्यक्ष गिरीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सम्मेलन तथा कार्यशालामा विभिन्न 40 देशका 50 जना भन्दा धेरै प्रसारण विज्ञ तथा सरकारवालाका निकायका प्रतिनिधि सहभागी छन् भने नेपालबाट 100 भन्दा धेरै प्रसारण क्षेत्रका सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि सहभागी भएका छन्। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन गर्ने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, तनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन भइरहेको विभागका महानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनसँग बताउनुभयो।
1: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र, बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टीम बनाएर, विभिन्न 3-4 वटा टीम बनाएर 11 वटै जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ। होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ। कतिपय नयाँ प्लान्टेसन हुन्छ, त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुट्टी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ। यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने, उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ, अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
0: सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ। 2081 पुष्मा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश तय नहको सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसको किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दूध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। बागमती प्रदेशमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ। बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दल बीच 6 बजे समझदारी भएको हो। समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ। मन्त्रालयको संख्या भने हाल कायम 8 भन्दा 9 बढ़ाउने सहमति भएको छ। प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ। पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिन सूचना गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ओडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 200 ढुङ्गाले सपरिवार अव्यवस्थित बसोबासी कायम भएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले सीआईएनसँग बताउनुभयो।
2: पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका

0: इन्टरनेट रुमिङ सुनबासी र अव्यवस्थित बसोबासीहरू वडा नम्बर 9 को सबै नभइकन बसपार्क क्षेत्रको मात्रै हामीले त्यो पोखरा महानगरपालिकाले बसपार्कलाई आधुनिक बनाएर अलिक व्यवस्थित बसपार्क निर्माण गर्ने तयारीमा रहेको कारणले प्रथम चरणमा वडा नम्बर 9 स्थित बसपार्कमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने भनेर प्रमाणिक पहिचान तथा प्रमाणीकरण मापदण्ड जुन सरकारले असारमा स्वीकृत गरेको छ।
1: साझा खबरमा अब विदेशको खबर। चीनमा हरियो बन्दा गोपीलाई ताजी राख्न फर्मालडिहाइड मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोग गरिएको विषयमा अनुसन्धान शुरू गरिएको छ। अधिकारीहरूले मानव उपयोगका लागि राखिएको हरियो गोपीमा ट्रकमा राख्ने क्रममा उक्त विषादी घोरमा डुबाइएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान शुरू भएको हो। वातावरण सम्बन्धी एक ब्लग प्रगरले उक्त भिडियो गत साता सार्वजनिक गरेका थिए। जैविक नमूना संरक्षणमा प्रयोग हुने रंगहीन रसायन खाद्य पदार्थ ताजा राख्न प्रयोग गर्न चीनमा प्रतिबन्धित रहेको छ। अब खेल खबर। नेपालले एसएससी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ। मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो। नेपालले उक्त लक्ष्य 28 ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो। आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट हुनुभयो। उहाँले 12 चौका र 12 छक्का प्रहार गर्नुभयो। आसिफले अर्जुन कुमारसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गर्नुभयो। संतोषी रावल। रेडियो पत्रकारिताको भविष्य कता?
2: रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन, कन्टेन्टलाई भने चाहिँ त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ।
1: एआई को युगमा रेडियो पत्रकारिता अवसर चुनौती र महासंघको नजर कुराकानी पहिरोबारे समाजमा रहेका विश्वास भ्रम र यथार्थ विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: हाँसको गिफ्ट लिनु भयो त
7: एमसेल प्याक किन्नु भयो त
6: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एमसेल एपमा क्लेम गर्नुहोस्
7: शर्तहरू लागू हुनेछन् एमसेल नेपालकै लागि
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर रेडियो पत्रकारिताको बदलिदो स्वरूपसँगै रेडियोको भविष्यमाथि पनि प्रश्न उठिरहेको छ रेडियोको भविष्य पत्रकारिताको विश्वसनीयता र एसिया प्रशान्त प्रसारण विकास संस्थाको सम्मेलनलाई नेपाल पत्रकार महासंघले कसरी हेरिरहेको छ नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासँग हामीले यही सवालमा कुराकानी गरेका छौं
2: पत्रकार महासंघमा रेडियो कर्मीहरू धेरै हुनुहुन्छ अनि रेडियोको संख्या पनि धेरै छ हाम्रो मेम्बर हुनेमा अनि पत्रकारितामा रेडियोको भूमिका पनि एकदमै महत्वपूर्ण थियो अहिले पनि छ त्यसकारणले अहिलेको हाम्रो यो अझ बढी चाहिँ ग्रामीण पत्रकारिता होइन अब गाउँ गाउँमा रेडियो सुन्ने चलन रेडियोमा काम गर्ने महिलाहरू पनि जति महिलाहरू जन्मिनुमा मिडियामा आउनु भएको छ नि रेडियोबाटै आउनु भएको छ त्यसले गर्दा पत्रकारितामा रेडियोको भूमिका महत्वपूर्ण छ र रेडियोलाई चाहिँ एकदमै जगेर्ना गर्नुपर्छ यसलाई चाहिँ सस्टेन गर्नुपर्छ रेडियोको जर्नालिजममा चाहिँ क्वालिटी बढाउनुपर्छ भन्नेमा पत्रकार महासंघ सधैँ चिन्तित छ
9: यहाँहरूले केही त्यस्तो योजना बनाउनु भएको छ जसले चाहिँ रेडियो अहिले जुन अब चाहिँ रेडियो विस्थापित हुँदैछ रेडियोमा चाहिँ फेड आउटको समय आइसक्यो भन्ने खालको बहस चलिरहँदाखेरि होइन यसले पनि मिडियामा चाहिँ कन्ट्रिब्युट गरिरहेको छ राम्रो काम गरिरहेको छ केही योजना बनाउनु भएको छ यसको प्रवर्धनको लागि
2: मलाई एकदमै धेरै चिन्ता पत्रकार महासंघको अध्यक्ष भएपछि जिल्ला जिल्ला जाँदा हामी मिडियाको अनुगमन गर्छौँ इभन प्रेस काउन्सिलबाट जाँदाखेरि पनि हामीले दाङमा रेडियोहरूको अनुगमन गराएको थियौँ अनि अहिले हेर्दा चाहिँ त्यो सस्टेन कसरी गर्ने त यो बन्द गर्नु हुँदैन भन्नेमा म भनिरह हुन्छु अनि हामीले पछिल्लो समय चाहिँ जुन सरकारले एउटा विज्ञापनमा एउटा एकद्वार नीति भनेको सरकारी सञ्चार माध्यममा मात्रै जुन पब्लिक एनाउन्समेन्ट भनौँ न सूचना सार्वजनिक शासनका
9: सूचना सरकारी
2: माध्यमलाई मात्रै भन्दा त्यसले पनि रेडियोलाई धेरै ठूलो प्रभाव पार्यो किन भन्दा लोकल भन्ने कम्युनिटीहरूको लोकल सरकारको कतिपय इन्फर्मेसनहरू कतिपय सूचनाहरू विज्ञापनको रूपमा उहाँहरूले बजाउनुहुन्थ्यो त्यसलाई पनि प्रभाव पार्यो त्यसकारणले हामीले लामो समय आन्दोलन पनि गर्यौं जसको सफलता पनि हासिल गर्यौं हामीले सर्वोच्चले त्यो परिपत्र चाहिँ खारेज गरेका छ अब अर्को चाहिँ हामीले गर्ने कुरा चाहिँ अबको यो डिजिटल युगमा चाहिँ रेडियोले पनि आफूलाई चेन्ज गर्नु पर्यो भनेको रेडियो त भइ नै हाल्यो अब त्यसलाई चाहिँ डिजिटल प्लेटफर्ममा पनि आउनु पर्यो भिजुअलको रूपमा हो कि होइन त्यसलाई कसरी हो सस्टेन चाहिँ गर्नुपर्छ भनेर हामीले छलफल छ अगाडि
9: यसमा अब नेपालमा 700 भन्दा बढी रेडियोहरू जसमा 380 भन्दा बढी सामुदायिक रेडियोहरू त्यसमा पनि केही रेडियोहरू बन्द भइसकेका छन् केही चाहिँ अझै पनि चलिरहेका छन् कुनै राम्रैसँग चलिरहेका छन् कुनै डिपडिप छन् है त्यो डिपडिप भएका रेडियोहरूलाई बचाउनको लागि चाहिँ अब यस्तो खालको रणनीति चाहिँ अप्नाउनु पर्ला कि भन्ने खालको त्यस्तो केही छ नीतिगत व्यवस्थामा पनि
2: हजुर एउटा चाहिँ रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन कन्टेन्टलाई भने चाहिँ त्यसलाई कति सानो धेरै पनि ठुलो महँगो नपर्ने हिसाबले पनि त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ
9: अहिले अब एआइबीडी चाहिँ सम्मेलन भयो यसले चाहिँ के मेसेज दियो जस्तो लाग्छ तपाईँलाई
2: अब एउटा त रेडियो त मरिसक्यो रेडियोको भविष्य छैन भनेर दुई चार वर्ष यता चाहिँ भनिन्थ्यो नि यो सम्मेलनले एउटा चाहिँ एसिया पेसिफिकमा पनि रेडियो प्रसारकहरूको जुन सम्मेलन भइरहेको छ रेडियो कर्मीहरूको पनि सम्मेलन भइरहेछ एउटा म्यासेज चाहिँ यो नीतिगत रूपमा नि पोलिसी लेभलकै छलफल भइरहेछ एउटा चाहिँ यो नेसनल भनौँ न एउटा इन्टरनेसनल कन्फ्रेन्सले चाहिँ एउटा म्यासेज दिएको छ रेडियोको भविष्य चाहिँ सकिएको छैन
9: मरेको छैन
2: रूपान्तरण चाहिँ हुनुपर्छ रूपान्तरण कसरी गर्ने कुन देशमा कुन ठाउँमा कुन जिल्लामा त्यसको भौगोलिक अवस्था हेरेर रूपान्तरण त गर्नुपर्छ तर पक्कै पनि यो सम्मेलनले एउटा के म्यासेज दिन सक्छ भने हामीले अहिलेको अवस्थामा चाहिँ हामीले कसरी रूपान्तरण भएर रेडियोलाई सस्टेन गर्ने भन्ने पक्कै पनि विभिन्न छलफलले दिन्छ होला र यसो हेर्दा चाहिँ सरकारको पनि सहभागिता भनौँ न सञ्चार मन्त्रालयको नेपाल टेलिभिजनको पनि यसमा काहीँ न काहीँ चाहिँ एउटा कोलाबोरेसन भएको भएर सरकारलाई पनि झकझक्याउँछ होला यसले चाहिँ रेडियोको सस्टेनेबिलिटीलाई भन्ने लाग्छ मलाई चाहिँ
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ पहिरोबारे सुनेका कुरा कति साँचो?
10: पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ।
1: पहिरोबारे दश भ्रम र वास्तविकता के हो? पहिरोको रोकथामका लागि व्यक्तिले गर्नुपर्ने काम, मौसम र मौसमी विपदबारे विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
12: के ठूलो पानी परे मात्रै पहिरो जान्छ? पहिरोको जोखिम कसरी चिन्ने? पहिरो तथा विपद सम्बन्धी समाजमा भएका भ्रम के होलान्? नमस्कार, म सन्तोष गन्धर्व। कहिलेकाही हल्का वर्षाले पनि ठूलो पहिरो निम्त्याउने गर्दछ। बर्खामा मात्रै पहिरो जान्छ भनी भ्रममा रहँदा कतिपय समयमा हिउँदमा पनि ठूलो जनधनको क्षति भएका छन्। यस्तो अवस्थामा पहिरो सम्बन्धी सामाजिक भ्रम के छन्? के पहिरो बर्खामा मात्रै जान्छ? आज हामीले भूगर्भविद तथा विज्ञ डाक्टर मनिता तिमिल सिन्हा शर्मासँग कुराकानी गरेका छौं।
1: समाजमा रहेको चलन विश्वास भनौं न किसिमको छ, मान्यता छ, यो चाहिँ सही हो कि गलत हो त? के हो त? सही र गलत खेलमा तपाईँलाई हार्दिक स्वागत छ। मेरो पहिलो प्रश्न, यो प्रश्नको जवाब चाहिँ यहाँले छोटोमा सही कि गलत र एक वाक्यमा त्यो चाहिँ किन कारण भनिदिनु भयो भने। पहिलो प्रश्न, पहिरो बर्खा याममा मात्रै जान्छ?
10: गलत। गलत जुनसुकै यो चाहिँ अघि पनि मैले पनि पहिरोका प्रकार हुन्छन्, सधैँ पानीले मात्र यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ।
1: प्रश्न नम्बर दुई, पहिरो रोक्न रुख रोप्नुपर्छ?
10: सही भन्छु होइन, जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडिएर राख्छ र बग्न दिँदैन, त्यही भएर रुख रोप्नुपर्छ, तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन।
1: तेस्रो प्रश्न, एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन?
10: गलत, जान सक्छ,
1: फेरि पनि जान सक्छ, पटक पटक जान सक्छ। प्रश्न नम्बर चार, पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ?
10: सही भन्छु होइन, तर सधैँ पर्खाल चाहिन्छ, तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ। पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुनसक्छ होइन, सिमेन्टीको टेवा पर्खाल हुन्छ, अथवा कंक्रिटको पर्खाल हुनसक्छ, पर्खाल चाहिँ ले काम गर्छ।
1: प्रश्न नम्बर पाँच, राति पहिरोको जोखिम बढ़ी हुन्छ?
10: सही, किनभने हामीले आकलन गर्न सक्दैनौ होइन, आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ।
1: प्रश्न नम्बर छ, पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो?
10: गलत, यसका विभिन्न कारणहरू हुन सक्छन्, तर दुईटै पाटो रहन्छ पानी। कहिले कस्तो हुन्छ भने एक लाइनमा भन्नु अलिक अप्ठ्यारो, मैले लामै भने, कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ।
1: प्रश्न नम्बर सात, पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन?
10: सही, किनभने त्यसका अरू पाटाहरू पनि हुन सक्छन्, त्यो अझै बग्न सक्छ होइन, माथिबाट अरू रोग पनि आउन सक्छन्, त्यही भएर तुरन्त चाहिँ फर्किनु हुँदैन, केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ।
1: प्रश्न नम्बर आठ, घर बलियो भए पहिरोको जोखिम हुँदैन?
10: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ होइन, पहिरोलाई माथिबाट पनि थिच्न सक्छ, घर थिचेका उदाहरणहरू कति छन्, कति घर चिप्लेका उदाहरण पनि कति
1: छ,
10: हजुर, त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले गर्दैन भन्ने चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन।
1: प्रश्न नम्बर नौ, भीरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ?
10: यो चाहिँ मलाई सही लाग्छ, किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पोमा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्छन्। तर अहिले यो उल्टो हुँदै र हामी तलतिर सर्दैछौँ र माथिल्लो भूभागहरूलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ। त्यो कारण के भन्दा तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भावले चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो त्यो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो। केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो। र माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका कुरा, पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ।
13: अन्तिम प्रश्न, पहिरो रोक्ने जिम्मेवारी सरकारको मात्रै हो?
10: गलत, यो हरेक नागरिकको हो, सबैले आफ्नो तर्फबाट गर्नुपर्ने हुन्छ।
13: पहिरो रोक्न एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
10: जस्तो अघि पनि हामी धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन, आफ्नो वस्तुस्थिति भनौँ, आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त, होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन्, होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ जो पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्। र ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु, होइन, त्यही कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ, होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
13: परम्परागत विधि छ नि जुन केही केही तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला, होइन, एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म?
10: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो, त्यो कुलो काट्ने, भल काट्नेहरू चाहिँ एकदमै काम लाग्ने, त्यो भनेको हामीले गर्न सक्ने भने केही गाउँघरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ। त्यो काम चाहिँ हामीले गर्न सक्छौँ र हाम्रा पहिलेका बाजे बराजुहरूले त्यो गर्दै आएका थिए र उनीहरू सुरक्षित थिए कि।
14: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार।
13: वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल। स्वास्थ्यका कारण देखाउँदै कालो चस्मा लगाउनै पर्ने भन्दै संसद सचिवालयमा पत्र पुगेको छ। दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन रहेको छ। विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाले आग्रह गर्नुभएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूबीच सम्वाद हुँदा फाइदा पुग्ने विश्वास गरिएको छ। पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम सूची सार्वजनिक भएको छ। दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश छ। र चीनमा बन्दाकोपी ताजा राख्न विषादीको प्रयोग भएको आरोप भएको छ, अनुसन्धान शुरू गरिएको छ। एसीसी प्रिमियर कप अघि नेपालको मलेसियामाथि शानदार जीत हासिल गरेको छ। आसिफको 161 रन रहेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथ
15: समय सुसक अहिले रातिको 8 बज्यो।

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन। सम्पर्क नम्बर 0656 93 495।

0: अब चलाउनुहोस् इन्टरनेट टेलिभिजन र युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेट बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निलाम हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0564909959 9855 7359 र 9855 67359
3: लौ लौ चटेङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेर्न बसौ।
4: हुन्न हुन्न चटेङ पर्दा रुखको फेर्न बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा भए पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: चैते धानमा नेट ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने। खेतमा पानी जमाइराख्ने: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने। ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
9: नानी के भयो, किन रहेको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
9: ल छोरी के गर्ने त, कहाँमा त तिमीले रोजेको खोजेको जस्तो।
8: बाबा, हाम्रै पश्चिम सुनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी सबै छ नि।
9: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
10: सम्पर्क नम्बर 9875829997
11: 9855109997
12: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो
13: प्रभासको मजेरीबाट हामी आएका छौँ घटना परिवेश र विचारको मन्थन गर्न कार्यक्रम तपाईँको विचार दिनेसँग
14: कार्यक्रम तपाईँको विचार दिनेसँग हरेक मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.8 MHz र साइनो न्यूज .com

0: र समितिका नेता पनि हुनुहुन्छ सिपी पौडेल। कार्यक्रममा तपाईँको विचार दिने यसको आजको यो अर्को श्रृङ्खला लिएर म सञ्चालक दिनेयाल उपस्थित भइसकेको छु। दर्शक एवं श्रोतामा हामी बाबुले सधैँ जस्तै आज पनि हामीलाई ईमेट्रेस.com, कर्मला.com र साइबर.com संसारभरिबाट प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ भने 89.8 MHz को रेडियो साइनोमा पनि यहाँले सुन्नुहुनेछ। त्यस्तै गरी अभियान टेलिभिजनमा पनि यहाँले हामीलाई हेर्न सक्नुहुनेछ भने साइनो.com र कार्यक्रम तपाईँको विचार विनिवेशको युट्युब च्यानलमा हेर्न र सुन्न सक्नुहुनेछ। त दर्शक एवं श्रोता महानुभावहरु सधैँ जस्तै आज पनि एकजना अतिथि र अतिथिसँग सम्बन्धित विषयवस्तुमै कुराकानीको लागि उपस्थित भइसकेको छु र मसँग एकजना अतिथि हुनुहुन्छ, राजनीतिज्ञ पनि हुनुहुन्छ, त उहाँसँग कुराकानी गर्नका लागि म आज उपस्थित छु र उहाँ आज मसँग अमेरिकाको टेक्सासबाट जोडिसक्नु भएको छ। अमेरिकामा भर्खरै केही समय अगाडि सम्पन्न नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन 12 वर्षपछि सम्पन्न भएको थियो र त्यो 12 वर्षपछि सम्पन्न भएको अधिवेशनका बारेमा कुराकानी गर्नका लागि त्यो अधिवेशनमा अध्यक्षका प्रत्याशी पनि हुनुहुन्थ्यो र उहाँ उपविजेता पनि बन्नुभएको थियो। उपविजेता र जनसम्पर्क समितिका नेता पनि हुनुहुन्छ सिपी पौडेल, आज मसँग कुराकानीको लागि जोडिनु भएको छ। सिपी जी, कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्छु। नमस्कार।
1: धन्यवाद दिनेश जी, नमस्कार।
0: आराम हुनुहुन्छ नि?
1: एकदम आराम।
0: कुराकानीका लागि समय दिनुभएको छ, व्यस्त हुनुहुन्छ, व्यस्तताको बाहिर उपस्थित हुनुभएको छ, यसका लागि सुरुमै यहाँप्रति आभार व्यक्त गर्छु। सिपीजी के छ, अब आराम हुनुहुन्छ नि अहिले पछिल्लो समय?
1: एकदम पछिल्लो समय आरामै छु।
0: अब कुराकानीतिर प्रवेश गर्न चाहे मैले अहिले उद्घोष गरिरहेको छु कि हामी जनसम्पर्क समितिकै अधिवेशनको बारेमा हामी कुराकानी गर्छौँ र तपाईँ प्रत्याशी पनि बन्नुभएको छ अध्यक्षको र तपाईँ उपदेशता हुनुभयो। उपदेशता भइसके पछाडि तपाईँ ससम्मान विजेतालाई बधाई ज्ञापन गरेर हर्षोल्लास वातावरणमा सायद तपाईँ भर्जिनियाबाट टेक्सास पनि फर्किनु भएको देखियो र तपाईँ सायद एक दुई दिन अगाडि तपाईँले आफ्नो सामाजिक सञ्जालमा एउटा स्टाटस पोस्ट गर्नुभएको छ अधिवेशनको सन्दर्भलाई लिएर, निर्वाचनको सन्दर्भलाई लिएर एउटा मतपत्रै तपाईँले चाहिँ त्यहाँ प्रकाशित समेत गर्नुभएको छ। के तपाईँले त्यो अधिवेशनको नतिजाप्रति असन्तुष्टि व्यक्त गर्न खोज्नुभएको
1: हो? असन्तुष्टिको विषयमा चाहिँ विनयजी, सर्वप्रथम यो तपाईँको यो ई नेपाली लगायत सम्पूर्ण यो अनलाइन खबरप्रति म विशेष आभार व्यक्त गर्न चाहन्छु, जुन मौका आज मलाई यहाँ आफ्नो प्रत्यक्ष कुराकानी राख्ने अवसर दिनुभयो, त्यसको लागि विशेष आभारी छु तपाईँको टिमप्रति। अब असहमतिको विषयमा यस्तो छ, तपाईँको जुन रूपमा सहज रूपमा योभन्दा अगाडि 2014 अधिवेशन पनि भयो, जनसम्पर्क समितिको दोस्रो एकताको अधिवेशन, त्यसपछि 12 वर्षपछि खोलो पारिएको छ र यो मामलामा म तपाईँको त्यहाँ जाँदै गर्दा खुसी थिएँ कि हामी जुन रूपमा नेपाली जनसम्पर्क समिति अमेरिकालाई एक ढिक्का रूपमा अगाडि बढाउनको लागि, एकताको सन्देश दिनको लागि त्यहाँ प्रस्तुत भएका थियौं र मैले अघिल्लो समितिमा रहेर उपसभापतिको रूपमा जुन किसिमको जिम्मेवारी वहन गरे त्यसलाई कन्टिन्यू दिउँ भनेर तपाईँको सम्पूर्ण 26 राज्यका साथीहरू, च्याप्टरका साथीहरूसँग छलफल गरेर मैले त्यहाँ उम्मेद्वारी प्रस्तुत गर्दै गर्दाखेरि म उपविजेता भएर फर्किँदै गर्दा पनि म धेरै खुसी भएँ, किनभनेदेखि 12 वर्षदेखि तपाईँको भेट्न नसकेका साथीहरूसँगको जुन आत्मीय मिलन त्यहाँ भयो, जुन रूपमा नयाँ तपाईँको नेपालमा भेटेका साथीहरू नयाँ प्रतिनिधि भएर आउनुभएको थियो, ती साथीहरू भेट भयो, त्यसैले गर्दाखेरि म त्यो असहमति भन्ने कुरा त केही राख्न चाहन्न, तर विशेषत जुन निर्वाचन र त्यति बेलाको तपाईँको वर्तमान तयारी समितिका गतिविधि, निर्वाचन आयोगका गतिविधिप्रति चाहिँ म पूर्ण रूपले असन्तुष्ट छु। यसले चाहिँ तपाईँको हामीले जुन सोच अनुसार नेपाली कंग्रेसलाई भित्ता बनाएर यस्तो बनाउनु पर्छ भन्ने रणनीतिका साथ अगाडि बढेका थियौं, त्यो हुन सकेन, त्यसमा चाहिँ दुखिने सुखिने।
0: अब तपाईँले नतिजालाई स्वीकार गरेर पनि आइसक्नु भएको छ र अहिले पछाडि आएर तपाईँ दुखी हुनका कारण चाहिँ के हो? नतिजाप्रति तपाईँको जुन असन्तुष्टि छ भन्नुभयो, त्यो चाहिँ के कारणले तपाईँले यो दुःख व्यक्त गर्नुपर्ने अवस्था?
1: म चाहिँ तपाईँको के छ भने विद्यार्थी राजनीतिबाट यो काङ्ग्रेसको पोलिटिक्समा तपाईँको सुरु गरेर तपाईँको अमेरिकामा बस्दै गर्दा आजभन्दा 2008 म अमेरिका आएदेखि जनसम्पर्क समितिमा नियमित तपाईँको काहीँ न काहीँ जिम्मेवारीमा रहेर काम गर्दै आएको छु सकेको। अब असहमतिको बुदा भन्ने कुरामा तपाईँको होल जुन रूपमा हामीले अमेरिकामा रहेका प्रवासमा रहेका सम्पूर्ण नेपाली कंग्रेसप्रति आस्थावान साथीहरूको संस्था बनाउनु पर्ने थियो जनसम्पर्क समिति, जुन रूपमा सबैजनालाई समेटेर यो एउटा मेसेज विश्वभरि दिनुपर्ने थियो त्यो चाहिँ तपाईँको त्यो अधिवेशनले दिन सकेन. जस्तो कि तपाईँलाई भन्छु, जुन रूपमा तपाईँको के छ भने नेपाली कंग्रेसले दुई महिना बाह्र दिन अगाडि तपाईँको अघि अस्तिको एक हप्ता अगाडिको निर्वाचनभन्दा अगाडि धनञ्जय नरसिंह केसीजीलाई तपाईँको के छ भने संयोजक तोकियो. संयोजक तोकिसकेपछि उहाँलाई संयोजक मात्रै तोकियो, त्यसपछिको कार्य समिति कोही आएको पनि होइन, पार्टीले लेखेर तपाईँहरूलाई जिम्मेवारी दिए भनेर भनेको पनि होइन. उहाँ आफैले फेसबुक स्टाटसमा तपाईँको के छ भने गाउँमा तपाईँको खेताला नियुक्ति गरे जस्तै कि फेसबुकमा फलानु फलानु फलानु पदमा हुनुभयो भनेर जुन रूपमा टाँस्नुभयो, टाँसिसकेपछि त्यो कमिटीले तपाईँको पूर्ण रूपमा तपाईँको काम गर्दै गयो. काम गर्दै जाने क्रममा तपाईँको के छ भने निर्वाचनको बेलामा हामीले पाउने पूर्ण रूपमा सूचनाहरू पनि नपाइरहेको अवस्था थियो. एउटा तपाईँको के छ भने डेलिगेट 800 लगभग डेलिगेट साथीहरू तपाईँको त्यहाँनिर डेलिगेट हुँदै गर्दाखेरि त्यो डेलिगेटलाई म त्यो च्याप्टरबाट डेलिगेट छु कि छुइनँ भन्ने सूचनाहरू पनि लुकाइएको थियो. त्यसै गरी जुन रूपमा उहाँले एकल निर्णयमा तपाईँको के छ भने एउटा निर्वाचन समिति भक्त थापाजीको लिडरसिपमा बनाउनु भयो, त्यसमा पनि तपाईँको कार्य समितिमा उहाँले नै नियुक्ति गरेका साथीहरूलाई कोही नराखिकन त्यो प्रक्रियाहरू पूरा गर्नुभयो. त्यसले गर्दाखेरि उहाँहरू सुरुदेखि अन्तिमसम्म सबै सूचनाहरू लुकाउनमै व्यस्त हुनु. तर तपाईँले भन्नुहोला तपाईँ किन त्यस्तो हुँदाहुँदै बोल्नु भएन, किन सहभागी हुनुभयो भन्ने क्वेसन पनि आउला अहिले. त्यसमा म किन भन्न चाहन्छु भनेदेखि म आफै जनसम्पर्क समितिमा तपाईँको एउटा निर्वाचित उपसभापति भएर काम गरिसकेको नाताले म के चाहन्छु भनेदेखि यो अधिवेशन जसरी पनि सम्पन्न भएर हामीले एकताको सन्देश भरिदिने अधिवेशनबाट दिन सकौँ, त्यहाँ हाम्रो उपस्थिति अनिवार्य छ. हामी ब्याक हुँदाखेरि यी सबै प्रक्रिया उ गर्दाखेरि त्यो समूहले भोलि यो सिपिजीको समूहले चाहिँ यो निर्वाचन बिचमा लागिरहेछ भन्ने ब्लेम लाग्न नपाओस्, त्यसैले गर्दा आत्मीयताका साथ तपाईँको निर्वाचनमा सहभागी हौ भन्ने हिसाबले मात्रै हामी त्यहाँ प्रस्तुत भएका हौ. उहाँहरूका तपाईँको के छ भने जुन क्रियाकलाप भए त्यसपछि तपाईँको जुन रूपमा 81 तपाईँको निर्वाचन स्थलमा तपाईँको 800 डेलिगेटका तपाईँको नामहरू टाँसिए, ती नामहरू तपाईँको दुई दिन अगाडिसम्म कसरी प्राप्त गर्न सक्नु भएन. 800 डेलिगेटमा 473 साथीहरूले त्यहाँ रजिस्ट्रेसन गर्नु, रजिस्ट्रेसन गर्दै गर्दाखेरि तपाईँको धेरै साथीहरूलाई डेलिगेट छु भन्ने पनि थाहा थिएन, आइपुग्न सक्नु भएन किनभनेदेखि सबै साथीहरू पुग्ने अवस्था पनि थिएन. र त्यहाँ जुन रूपमा अमेरिकीका कानून विपरीत जुन गतिविधिहरू गरिए, जस्तो कि म तपाईँलाई भन्छु, जनसम्पर्क समिति मेरो बुझाइमा अमेरिकामा दर्ता भएको 501(c)(3) संस्था, यसको काम मूलत तपाईँको अमेरिकामा सामाजिक काम गर्दै नेपालमा तपाईँको डेमोक्रेसीको लागि भोलि के गर्नु पर्दाखेरि सहयोग मात्रै पुर्याउने. र त्यो प्रक्रियाहरू यतिसम्म भए कि तपाईँको हाम्रो रजिस्ट्रेसनदेखि लिएर तपाईँको निर्वाचनमा तपाईँको सहभागी हुने उम्मेद्वारको कुरादेखि लिएर सबै कुरा चाहिँ त्यहाँ गैर कानूनी रूपमा प्रष्ट भइरहेका थियौँ, सबै क्यासमा कारोबार भइरहेको थियो. हामी आखिर लिगल संस्था हो भनेदेखि नि यी कामहरू किन भइरहेछन्, कति साथीहरूले तपाईँको के छ भनेदेखि शनिबार बिहान उद्घाटन सत्र गरिन्छ भन्ने कुराको मेसेज हामीले सबैजनालाई दिएका थियौँ, तर कुनै पनि संस्थाको उद्घाटन सत्र पछाडिको प्रोग्राम सकिसकेपछि बन्द सत्रको प्रक्रियाहरू, विधानका कुराहरू, निर्वाचनमा तपाईँको के छ भने उम्मेद्वार बन्ने प्रक्रियाहरू हुन्छन् यो कुरा तपाईँलाई थाहै छ. तर त्यो के भयो भनेदेखि धेरै साथीहरू फ्लाइटमै हुनुहुन्थ्यो, उहाँहरू तपाईँको के छ भनेदेखि बिहान शनिबार बिहानसम्म भर्जिनिया पुगिसकेपछि उम्मेद्वार हुने अथवा त्यहाँ बन्द सत्रमा सहभागी हुने विधि विधानका विषयमा छलफल गर्ने भनेर उहाँहरू जुन आशा बोकेर तपाईँको फ्लाइटमा उड्दै हुनुहुन्थ्यो, त्यहाँ के गरियो भनेदेखि शनिबार त बन्द उद्घाटन सत्र हुँदैथ्यो तर उहाँहरूले शुक्रबार बेलुकै तपाईँको के छ भनेदेखि विधानका कुराहरू चेन्ज गर्नुभयो, त्यो प्रक्रिया तपाईँको सुरु गर्नुभयो. त्यसपछि शुक्रबारै तपाईँको के छ भने दरखास्त लिन थाल्नुभयो. दरखास्त लिन थालिसकेपछि अब एउटा सामान्य मान्छे तपाईँको सभापति उठ्ने मान्छेले तपाईँको धेरै साथीहरू त पुगिसक्नु भएको थिएन, त्यहाँ क्यासमा कारोबार चलिरहेको थियो, एउटा सामान्य होटलमा हिल्टन होटलमा तपाईँको त्यसको एटिएममा कति पैसा हुन्छ त्यो तपाईँ हामीले प्रायः जस्तो मान्छेले क्यास बोकेर हिँड्दैन, त्यहाँ चेक लिने चलन थिएन, डेबिट क्रेडिटको चलन थिएन. अब त्यो मैले यतिसम्म देखेँ कि त्यहाँ तपाईँको के छ भने त्यो एटिएमबाट तपाईँको रजिस्ट्रेसनको फी पनि $100 तपाईँको त्यहीँबाट निकाल्दा 473 निकाल्दाखेरि लगभग 40-45 हजार रुपियाँ ती सकिसक्यो. त्यसपछि एउटा अध्यक्षको उम्मेद्वारले 2,000 दरखास्त थिए, एउटा पदाधिकारीले तपाईँको 1,300 दरखास्त थिए, त्यसपछि एउटा मेम्बर हुनलाई हजार डलरको दरखास्त फी राखिसकेपछि त्यो एटिएमले कति धाने त्यसपछि केही आकांक्षी साथीहरू तपाईँको त्यहाँनिर एटिएम आउट भएको कारण अब टाढा भएको गाडा साथीहरूसँग गाडी थिएन धेरै कुराको समस्याका बावजुद केही उम्मेद्वारहरूले त्यो उम्मेद्वारीबाट पनि वञ्चित हुनु पर्यो यो यावत कुराले गर्दाखेरि म दुखी छु
0: अनि तपाईँले यो अधिवेशनको प्रक्रियागत त्रुटिहरू आउलाउन खोज्नु भएको हो किनभने आज अधिवेशन सम्पन्न भएको पनि लगभग एक हप्ता नाइसकेको छ अझै बढी भयो होला अब यो पछाडि आएर तपाईँले यो असन्तुष्टि पोख्दै गर्दाखेरि यसको उपलब्धि के हुन्छ बाबु
1: होइन मेरो यो असन्तुष्टि पोख्दै गर्दाखेरि हामी जुन रूपमा अहिले नेपाली कङ्ग्रेस 2.0 गयो भन्ने कुराको ऊ छ नेपाली कङ्ग्रेसको सभापति गगन कुमार थापाले तपाईँको के छ भने नेतृत्वमा रहेको समितिले जो जनसम्पर्क समितिको अधिवेशन गर्नको लागि केन्द्रीय महामन्त्री सहमहामन्त्री आफै उपस्थित हुनुहुन्थ्यो हामीले खोजेको जनसम्पर्क समिति भनेको पक्कै पनि सबै डेमोक्रेसी साथीहरू एकसम्म अटाउने किसिमको संगठन हो नि त तर हामीले भर्दिनाबाट फर्किँदै गर्दाखेरि तपाईँको त्यो एउटा सामान्य तपाईँको गाउँमा बसेर तपाईँको ऊ गरिरहेका सामान्य साथीहरूले के बुझ्नुभयो भनेदेखि नि भर्जिनिया सम्मेलनको उपलब्धि भनेको तपाईँको के छ भनेदेखि त्यहाँ जाने तपाईँको नेताजीहरूको भाषण सुन्ने त्यसपछि तपाईँको केही व्यक्तिहरूलाई तपाईँको नेपालदेखि नै सेलेक्सन गरेर तपाईँको लिएर आउने अनि त्यसपछि उहाँलाई घोषणा गर्ने कोही अर्कोमा साथी उठ्छ भनेदेखि जबरजस्ती उठ्न नदिने किसिमका प्रक्रिया गर्ने त्यस्ता गतिविधिहरूले चाहिँ तपाईँको के छ भने संगठनमा रास आउँछ पक्कै पनि र हामीले तपाईँको त्यो अधिवेशन छोड्दै गर्दाखेरि 3 दिनसम्म 14-15-16 गते जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया अधिवेशन सम्पन्न भयो भर्जिनिया अधिवेशनले संगठनको लागि के कुरा पास गर्यो त भन्ने कुरा महत्वपूर्ण सुधार छ तर तपाईँले अहिलेसम्म त्यो एउटा संगठनको शुभचिन्तक नजिकबाट हेर्दै गर्दाखेरि हामीले त अहिलेसम्म केही पाएनौँ नेतृत्व परिवर्तन भयो त्यति कुरा हो नि त अरू कुरा त तपाईँको हामीले केही दिन सक्दैनौँ जस्तो लाग्दैन मलाई बिनाले
0: भनेपछि 12 वर्षपछि अहिले यो भएको सम्पन्न भएको अधिवेशन सम्पन्न भयो त्यो नै ठुलो उपलब्धि हो त
1: अहिलेलाई त्यति मात्रै हो सम्पन्न भयो नेतृत्व तपाईँको परिवर्तन गरियो गर्यो पनि भन्न सक्दिनँ चाहन्न म किनभनेदेखि त्यो तपाईँको के छ भने अटोमेटिक उहाँहरू नेपालदेखि नै सेटिङ गरेर अब यो भन्ने बेलामा तपाईँको के छ भने काङ्ग्रेस राम्रो बनाउने सबैको बनाउने युथको बनाउने निष्कलङ्क मान्छे ल्याउने भन्ने गरिन्छ नि त होइन साथीहरू 5-7 तपाईँको उम्मेद्वार पनि उठ्नुभयो तपाईँको के छ भने साथीहरू 5-7 उठ्दै गर्दाखेरि तपाईँको उम्मेद्वारहरू बिच राखेर निर्वाचन समितिले एकपल्ट पनि छलफल गरेन होइन र तपाईँको के छ भने उम्मेद्वारीको अन्तिम नामावली निस्क्यो अन्तिम नामावली निस्किसकेपछि तपाईँको एउटा उम्मेद्वारले गएर तपाईँको मञ्चबाटै तपाईँको उद्घाटन सत्रको मञ्चबाट गएर उसको नामावली अन्तिम नामावली निस्किसक्यो तपाईँको के छ भनेदेखि उहाँले गएर तपाईँको ल म फलानु उम्मेद्वारलाई चाहिँ समर्थन गरेर मेरो उम्मेद्वारी फिर्ता लिन्छु भनेर मञ्चबाट भन्नुभयो जबकि अन्तिम नामावली निस्किसकेपछि त चुनावी प्रक्रिया सुरु हुनु पर्यो नि त होइन त्यसै गरी अर्को उम्मेद्वारले तपाईँको के छ भनेदेखि निर्वाचन सुरु भइरहेछ मतदाताहरू तपाईँको के छ भने लाइनमा हुनुहुन्छ कुर्सीमाथि चढेर नि म फलानुजीलाई तपाईँको के छ भने समर्थन गर्नुछु भन्नुभयो त्यसले चाहिँ के देखायो भने चाहिँ तपाईँको स्पेसली त्यहाँ सिपी पौडेलले चुनाव जित्यो भने चाहिँ एउटा अर्कै अमुक पार्टीको व्यक्तिले नेपाली जनसम्पर्क समितिको चुनाव जित्दैछै भन्ने किसिमको अवस्था तपाईँको काठमाडौँ सानेपादेखि तपाईँको भर्जिनियासम्म देखियो कि होइन त्यो अवस्था आउनु भनेको संगठनको लागि दुःखद कुरा हो भन्ने लाग्छ मलाई
0: अब कतिपयले गाइडले पनि सुनियो कि जनसम्पर्क समितिको महाधिवेशनको दरमियानमा उम्मेद्वारीलाई लिएर नेपालका नेपाली काङ्ग्रेसको शीर्षस्थ नेताहरूबाटै हस्तक्षेप भयो भन्ने कुराहरू पनि कतिपय प्रतिनिधिहरूबाट सुनियो यो कुरामा कतिको सत्यता हो सिक्किम
1: यो कुरामा चाहिँ तपाईँको पूर्ण रूपमा सत्यता हो अब पार्टी सभापतिज्यूले उपसभापतिज्यूले तपाईँको किसिमले सिपिजीको उम्मेद्वारी पर्दै गर्दाखेरि तपाईँको काठमाडौँमा गर्नुभएको छटबटावट तपाईँको अरू साथीहरूलाई गर्नुभएको फोन मैले प्रत्यक्ष रूपमा तपाईँको सुनेको छु होइन र इभन तपाईँको के छ भने जुन रूपमा प्रमुख अतिथि महामन्त्रीज्यू आउनुभएको थियो उहाँले पनि तपाईँको के छ भने एउटा व्यक्तिलाई चाहिँ स्पेसल्ली तपाईँको बनाउनै पर्ने होइन र तपाईँको अरू उम्मेद्वारले छोडिदिनै पर्ने किसिमको तपाईँको दबावहरू विभिन्न तपाईँको किसिमका तपाईँको पदहरू देखाएर तपाईँको त्यहाँ आफ्नो प्रस्तुति चाहिँ तपाईँको गर्नुभएको हो कोठे बैठकहरू गर्नुभएको हो होइन होइन अब ती पदहरू कस्तो थियो भनेदेखि नेपाली कङ्ग्रेसको अहिले 2.0 को विशेष महाधिवेशनबाट जुन विधान आएको छ तपाईँले त्यो विधान हेर्नुहोला, त्यो विधानमा कहीँ कुनै शब्द पनि उच्चारण नभएका पदहरू चाहिँ होइन उहाँहरू त्यहाँ बाँडिरहनु भएको थियो कि भर्जिनियामा, दुःखद कुरा. जस्तो कि तपाईँको के छ भने धेरै साथीले, तपाईँको छोड्ने साथीले महामन्त्री केन्द्रीय सदस्य बन्दैछु पनि भने होइन, भन्नु न. अहिलेको नेपाली कंग्रेसको विशेष महाधिवेशनको तपाईँको विधानमा 2014 शेरबहादुर देउवा सभापति हुँदाखेरिको विधानमा चाहिँ तपाईँको काङ्ग्रेसको आमन्त्रित केन्द्रीय सदस्यको व्यवस्था गरिएको छ. तर अहिलेको तपाईँको विधान, यो विशेष महाधिवेशनको विधान हेर्नुभयो भने त्यहाँ नेपाली कंग्रेसको आमन्त्रित केन्द्रीय सदस्य रहने भन्ने नै विधान छैन कि, त्यो पदै व्यवस्था छैन. तर पनि धमाधम तपाईँको के छ भने केन्द्रले चाहिँ तपाईँको के छ भनेदेखि अब आफ्नो समूह मजबुत बनाउन होला सायद बाँड्ने काम जारी छ भन्नु न. त्यसैले गर्दाखेरि समग्रमा उहाँहरू सम्पूर्ण 2.0 कंग्रेस चाहिँ सिपिजीको उम्मेदवारी कायम हुन दिनु हुँदैन भन्नेमा नै केन्द्रित
0: भयो. त्यसका बावजुद पनि तपाईँले उम्मेदवारी दिएर चुनाव लडेर तपाईँ उपविजेता बन्नुभयो भनेपछि यो जनसम्पर्क समिति अमेरिका एक भएको तपाईँले देख्न चाहनु भएको हो या तपाईँ कुनै पनि विवादमा पर्न नचाहनु भएको के बुझ्ने हामीले?
1: मेरो चाहना चाहिँ तपाईँको अहिले पनि तपाईँको निर्वाचित साथीहरूलाई शुभकामना दिन चाहन्छु. जुन रूपमा तपाईँको के छ भने धनञ्जय नरसिंह केसीजीले यो सबै कुराका बावजुद काम गर्दाखेरि संगठनमा तपाईँको कमी कमजोरी हुन्छ त्यो कुरा पनि स्वीकार्नुपर्छ. धनञ्जयजीले स्पेसली उहाँको टिमले भन्न चाहन्न म, किनभने उहाँले फेसबुकमा टाँसेको टिम हो, कुनै पार्टीले दिएको आधिकारिक टिम होइन. तर उहाँले जुन साहस उठाएर अब त्यहाँ जुन प्रक्रिया सुरु गरेर साथीहरूलाई त्यो भर्जिनियासम्म लगेर 12 वर्षको जुन गाँठो फुकाइदिनु भयो त्यसको लागि तपाईँको यो प्रोग्राममा म विशेष उहाँलाई धन्यवाद दिन चाहन्छु. र त्यसै गरी जुन रूपमा तपाईँको बाल्टिमोर मेरिल्यान्डका साथीहरू त्यहाँका च्याप्टर सभापतिज्यूहरू तपाईँको व्यवस्थापनमा खटिनु भने हाम्रो राम मिश्रजी लगायतका साथीहरूको जुन अथक प्रयास कन्टिन्यू तपाईँको आएका साथीहरूलाई हामी भने बाहिरबाट जाने साथीहरू पाउन हो, जुन रूपमा तपाईँको हामीले त्यहाँको आतिथ्यता पायौँ त्यसप्रति पनि म आभारी छु अत्यन्त उहाँहरूलाई. र जुन रूपमा तपाईँको निर्वाचन समिति चाहिँ पूर्ण रूपमा तपाईँको बायसै देखियो, मेरो चाहना चाहिँ तपाईँको सबै साथीहरू यो 12 वर्षको चाहिँ निर्वाचन आउँदैछ, सबै साथीहरू ओपेन तपाईँको के छ भने संगठनमा लाग्ने, संगठनलाई माया गर्ने जोसुकै आउने नेतृत्वको लागि तयार हुनुभएको थियो. धेरै साथीहरूले तपाईँको के छ भने प्रचार प्रसारलाई तीव्र बनाएर अमेरिकाको विभिन्न राज्यका प्रतिनिधि साथीहरूसँग तपाईँको सम्पर्कमा हुनुहुन्थ्यो, उहाँहरूले उम्मेदवारी घोषणा गर्नुभएको थियो, उहाँहरूका आफ्नै एजेन्डाहरू थिए, ती एजेन्डाहरूलाई प्रस्तुत गर्नको लागि उहाँहरूले जुन किसिमको उम्मेदवारी अन्तिमसम्म तपाईँको दिने प्रयास गर्दा गर्दै पनि जुन रूपमा उहाँहरूलाई रोक्ने कोसिस गरियो, विभिन्न आश्वासन दिएर तपाईँको ब्याग गराइयो, त्यसले पनि तपाईँको संगठनमा एकता हुने अवस्था देखिदिने कि. अहिले पनि तपाईँको जुन रूपमा आश्वासन दिएका साथीहरूले सिपिजीले त तपाईँको ध्वन थापेर उपविजेता भन्नुभयो, मलाई केही आपत्तिको विषय होइन, धेरै आश्वासनका बावजुद पनि आई एम ओके, म तपाईँको भोइ मान्छे हो, अमेरिकामा काम गरेर बस्छु, मलाई नेपालको पोलिटिक्ससँग भन्दा पनि मैले जनसम्पर्क समितिमा जुन काम गरिरहेको छु त्यसैको आधारमा यहाँका साथीभाइहरूसँग फेस टु फेस अझै काम गर्ने इच्छा छ भनेर अन्तिमसम्म आफ्नो उम्मेदवारी कायम राखेँ. तर जुन साथीहरू तपाईँको के छ भनेदेखि अर्को साथीलाई समर्थन गरेर नेपालका नेताहरूको फोनको भरमा तपाईँको के छ भने ब्याक हुनु भने त्यो साथीहरूले भोलि त्यो विधानमै व्यवस्था नभएका पदहरू पाउनुभयो भनेदेखि अथवा नपाउनुभयो भने अवस्था के हुन्छ, झन् भयावह हुन्छ. उहाँहरूले यो संगठनमा आएका निर्वाचित साथीहरूलाई कसरी असफल बनाउने भन्नेतिर लाग्नुहुन्छ. म त संगठनलाई माया गर्ने मान्छे हो, हिजोको दिनमा पनि आजको दिनमा पनि, हिजो तपाईँको आनन्द विश्वश्रीसँग 12 वर्ष काम गर्दाखेरि पनि पटक पटक तपाईँको आनन्दजीले गर्नुभएको गलत कार्यको खबरदारी गरिरहेको व्यक्ति हो, यो समाजलाई स्पष्ट रूपमा थाहा छ. आज तपाईँको पद बाहिर हुँदाखेरि पनि तपाईँको अहिले आएको निर्वाचित समितिलाई जुन रूपमा मैले सौहार्द रूपमा एउटा राजनीतिक कल्चर निर्वाह गरेर तपाईँको अन्तिम अवस्थासम्म बसेर उहाँलाई शुभकामना दिएर हिँडे, किन हिँडे भन्दाखेरि त्यहाँ तपाईँको के छ भने मलाई सहयोग गर्न आएका साथीहरू पनि हुनुहुन्थ्यो नि त. त्यसैले गर्दाखेरि मेरो चाहना चाहिँ अझै पनि एकता होस् भन्ने हो. तर भोलिको दिनमा तपाईँको के छ भने उहाँहरूको जो निर्वाचित भएका साथीहरूको काम गराइमा भर पर्छ, कसरी काम गर्नुहुन्छ. हिजोको दिनमा जसै गरी संगठनमा बसेर तपाईँको एउटा आफू बदनाम हुँदा हुँदै पनि संगठन पनि बदनाम हुने किसिमले हिजो हामीले भोग्यौँ नि त, 2-3 घटना हेर न, भैँचालोको बेलामा भैँचालोको केस भोग्यौँ प्रष्ट, तिनै पदाधिकारी साथीहरूले पैसा झिकेर लिन थाल्नुभयो। तिनै साथीहरू आज लिडरसिपमा हुनुहुन्छ। हिजो तपाईँको के छ भने महाधिवेशन, 14 महाधिवेशन गर्दै गर्दाखेरि पार्टी सभापतिज्यूलाई बोलाएर हामीले उद्घाटन गर्यौँ। उद्घाटन गर्दै गर्दाखेरि तपाईँको जुन रूपमा तपाईँको 15-17 शुरू गरेर हामीले 14 महाधिवेशन प्रतिनिधि छनौट गर्ने क्रममा तपाईँको सारा तपाईँको त्यहाँ उपस्थित साथीहरूलाई तपाईँको म्युट हानेर तपाईँको अमेरिकाका ठूलो जनसम्पर्क समितिका नेता, नेपालका ठूलो काङ्ग्रेसी हुँ भन्ने साथीहरू औंला भाँचेर तपाईँको के छ भनेदेखि सबैजना नेपाल जानु जाँदै गर्दाखेरि त्यति बेलाको अवस्था तपाईँको कस्तो थियो तपाईँलाई पनि प्रत्यक्ष तपाईँले सामाजिक सञ्जालमा हेर्नुभयो होला। उहाँहरूले तिनै साथीहरू आज लिडरसिपमा हुनुहुन्छ। म यति चाहन्छु कि उहाँहरूले हिजो धमेलियाको जुन समाज छ, हिजो धमेलियाको जनसम्पर्क समिति छ, यो जनसम्पर्क समितिलाई चाहिँ हामी जनसम्पर्क समितिको अब लिडरसिपमा आइसकेपछि हिजोका कमी कमजोरीलाई चाहिँ पहिलो चरणमा तपाईँको के छ भने सुधार गर्नुपर्छ भनेर उहाँहरू आउनु पर्यो। उहाँहरूको काम गराइमा भर पर्छ। हिजो तपाईँको के छ भने 12 वर्षसम्म तपाईँको हुन नसकेका तपाईँको कामहरू भएका गल्तीहरूलाई राम्रा कुरालाई लिएर हिँड्नुहोस्, नराम्रा कुरा त सुधार गर्नु पर्यो नि त। संस्थाको एउटा तपाईँको अमेरिकी कानूनको लागि उल्लङ्घन गरेर पनि हिँड्न मिलेन। आज संस्था अहिले पनि तपाईँको सुनिरहेको छु तपाईँको संस्था तपाईँको अमेरिकी कानूनमा तपाईँको मुद्दामा फँसिरहेको छ। त्यो कुराहरू हामी कमिटीमा हुँदा पनि कति साथीहरूलाई थाहा थिएन हुनु के कारणले तपाईँको के छ भने संगठनकै साथीले तपाईँको मुद्दा दर्ता गर्यो, आज मुद्दा खेपिरहनु भएको छ, कारण के हो त्यो कुरा त प्रष्ट तपाईँको पब्लिकलाई थाहा हुनु पर्यो नि त। त्यसपछि यो पब्लिकले पनि त्यो मुद्दा दर्ता गर्ने साथीलाई जवाब दिने हो कि त्यो कुरा हुन्छ नि त। अब लुकी छुपी तपाईँको केही काम हुन्छ भने चाहिँ व्यक्तिगत रूपमा मलाई सही हुँदैन, संगठनलाई चाहिँ अझै पनि म बदनाम हुन दिन्न भन्ने कुरा हो विनयजी, म त्यसको लागि तपाईँको कन्टिन्यू लाग्छु।
0: तपाईँले यति धेरै कुरा अहिले पोखिराख्दाखेरि अधिवेशन सम्पन्न भए पश्चात यति धेरै कुरा पोखिराख्दाखेरि कहीँ कतै नेपालमा जस्तो अहिले नेपाली काङ्ग्रेसभित्रको जुन विवाद देखिएको पछिल्लो समय जुन देखिएको र अहिले सर्वोच्च अदालतबाट एउटा चाहिँ निशा प्राप्त भइसके पछाडि शेरबहादुर देवल लगायतका टिमका जसरी अहिले चाहिँ हौसला लिएर अगाडि बढिरहनु भएको छ र यो दुईटा धारा अगाडि बढिरहेको अवस्थामा त्यही धारालाई रिप्रेजेन्ट गर्दै अहिले पछिल्लो समय तपाईँले यति धेरै असन्तुष्टि पोख्नु भएको त होइन नि सिपिजी?
1: एकदम त्यो सरासर गर्नु, किनभने म जनसम्पर्क समितिको अधिवेशनमा जाँदै गर्दा मैले धनञ्जयजीलाई तपाईँको संयोजक मानेर गएँ। त्यो मान्नु भनेको गगन थापाजीलाई सभापति मानेर गएको हो नि त। उहाँहरूको व्यवहार आचरण गलत भयो होला। उहाँहरूले तपाईँको सिपी पौडेललाई चाहिँ तपाईँको के छ भने यो चाहिँ तपाईँको झड्किलो छोरोको रूपमा देख्नुभयो होला कंग्रेसको पनि, तर मैले त त्यो भोगेर गएको छुइनँ। मलाई भोट हाल्ने तपाईँको त्यहाँनिर उहाँहरूको सारा बावजुद पनि 138 साथीहरूले भोट त हाल्नु पनि त, त्यो त तपाईँको के छ भने उहाँहरूको चाहना त तपाईँको हामी सबै मिल्दा नमिलेको खण्डमा नि सिपिजीले लान्छ अथवा सिपिजी गलत धारको हो भनेर बुझ्नु उहाँहरूको कमजोरी हो नि त, दिमागको कमजोरी। किनभने जुन रूपमा भनिरहेको छु मैले त्यहाँ पनि स्पष्ट भनेको छु महामन्त्रीजीलाई अन्तिममा हिँड्ने बेलामा पार्टी एकता बिना तपाईँको के छ भनेदेखि नेपाली कंग्रेस मजबुत हुँदैन। अहिले जुन क्रियाकलाप भइरहेका छन् दुईतिरबाट त्यो हामी सामान्य कार्यकर्ताको लागि अत्यन्त गलत कुरा हो। नेतृत्वमा बस्ने साथीहरूले समयमा सम्बोधन नगरेको खण्डमा नेपाली कंग्रेस मजबुत नभएको खण्डमा भोलि देश पनि संकटमा जान सक्छ। त्यसैले गर्दाखेरि म यो दुईटा फुट्यो भनेदेखि तपाईँको रमाउनु पर्छ भन्ने मानसिकता होइन हुनु, तर भोलिको दिनमा उहाँहरूले देखाउनु भएको व्यवहार, उहाँहरूले गर्नुभएको क्रियाकलाप हेर्दै गइसकेपछि त तपाईँको व्यक्ति हो जो पनि परिवर्तन हुन सक्छ। तर म भर्जिनिया जाँदै गर्दाखेरि चाहिँ त्यो सोच बोकेर गएको छु।
0: अब जस्तो नेपालमा हिजै मात्र पनि सर्वोच्च अदालतमा फेरि अर्को दुईटा रिट परेको छ, पूर्णबहादुर खड्का र शेरबहादुर देउवा दुवैजनाले पहिलेको जुन 15 महाधिवेशनको सबै कार्यतालिकाहरू रोकियोस् भनेर सर्वोच्चमा दिनुभएको रिट दर्ता भएको छ र कानुनी प्रक्रियामा गएको छ भनेपछि अहिले यही दरमियानमा अमेरिकाको यो अधिवेशन सम्पन्न भएको छ, एकाधिक रिट पनि परेको छ, विवाद चर्को तर्कदै गएको छ, भोलि पक्कै पनि पार्टी फुटिसक्यो फुट्यो भनेर एकदम व्यापक हल्ला पनि भइरहेको छ। भोलि पार्टी फुटेन र एक भयो सर्वोच्चको निर्णयमा नेताहरू मिल्यो भने तपाईँले भनेर यहाँ पनि एकता कायम होला, तर नेपालमा भोलि नेपाली काङ्ग्रेस 1-2 भनेर देखियो पार्टी फुट्यो भने जनसम्पर्कको यो अभियान के हुन्छ तपाईँलाई कहाँ देख्न पाइन्छ?
1: अब यो तपाईँको पार्टीको विभाजन कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो। भोलि तपाईँको के छ भनेदेखि शेरबहादुर दाईले सर्वोच्च अदालतको निर्णयले तपाईँको शेरबहादुर देउवा नेपाली कंग्रेसको पार्टी सभापति हो भन्ने अवस्था आयो भनेदेखि अर्को पक्षले आफूलाई संस्थापन भन्ने पक्षले पार्टी विभाजन गर्ने हो होइन। त्यसै गरी तपाईँको गगनजीलाई सभापति भन्ने अवस्था आयो भनेदेखि शेरबहादुरजी पक्षका मान्छेले पार्टी विभाजन गर्ने पक्ष कुरा भयो भनौँ न। तर एउटा महत्वपूर्ण कुरा के छ भनेदेखि काम गराइमा भर पर्छ कि हुन नि। भोलि तपाईँको के छ भने हामी जनसम्पर्क समितिको गर्ने कुरा तपाईँको के छ भने अलरेडी होल पब्लिकले के बुझिसक्यो भनेदेखि मैले कुरा तपाईँको लुकाउनु पर्ने आवश्यकै छैन। होल पब्लिकले के बुझ्यो तपाईँको सानेपादेखि के बुझ्यो भनिसक्यो म थिइनँ बुझ्यो नि त म त्यस्तो थिएँ भने भर्जिनिया अधिवेशनमा सहभागी पनि नहुन सक्थे। तर उहाँहरूले मलाई जुन रूपमा तपाईँको के छ भने सिपी पौडेलले हामी सबै नमिल्दाखेरि हामी सबैले कुर्सीमाथि चढेर अब चाहिँ मुनमजीलाई समर्थन नगर्दाखेरि सिपी पौडेलजीले चुनाव जित्नुहुन्छ सिपीजीले चुनाव जित्दाखेरि नै अमेरिका शेरबहादुरजीको कब्जा हुन्छ भनेर आम पब्लिकली तपाईँको के छ भने त्यो क्याम्पेन गरिसकेपछि होइन अब तपाईँले भन्नुहोस् भोलि मेरो स्थान कहाँ हुन्छ भन्ने कुरा स्पष्ट छ हुन। त्यहाँभन्दा अगाडि म जान चाहन्छु
0: अब यो भोलिको नेपाली काङ्ग्रेसको कानुनी प्रक्रिया कहीँबाट टुङ्गिएला आफ्नो ठाउँमा छ। तर यो जनसम्पर्क समिति अमेरिकाको अभियानमा तपाईँ भाग लिएर फर्किसक्नु भएको छ भोलि पार्टी छुट्यो भने हामी पनि त्यही रूपमा अगाडि बढ्न सक्छौँ यहाँ पनि भनेर इङ्गित गर्न खोज्नु आयो
1: हो डेफिनेटली त्यही
0: ओके। भनेपछि तपाईँ कुनै एउटा धारको रिप्रेजेन्टेटिभ नेतृत्व गरेर अगाडि बढ्ने तयारीमा तपाईँ आफूलाई राख्नु भएको छ।
1: म तयारीमा बढ्ने भन्दा पनि कुनै धारलाई तपाईँको अगाडि बढाएर भोलि लिडरसिपमा मै नहुँदा तर पनि तपाईँको के छ भने त्यस्तो अवस्था आयो भने अमेरिकामा दुईटा जनसम्पर्क समिति हुन्छ।
0: ठिक छ, यो कानुनी रूपमा रहेको नेपाली काङ्ग्रेसको विवादलाई हामी त्यति धेरै अहिले व्याख्या नगरौँ। भोलि अब तपाईँ परिस्थितिको लागि म तयार छु भनेर तपाईँले इङ्गित गरिसक्नु भएको छ त आफ्नो ठाउँमा छ। अब जस्तो यो जनसम्पर्क समिति भनेर विगतदेखि भन्दै आइएको थियो तर अहिले पछिल्लो पटक चाहिँ काङ्ग्रेसले विधानमै जनसम्पर्क समिति अन्तर्गत विदेशमा विदेशी नागरिकता लिएकाहरू पनि बन्न सक्ने सदस्य बन्न सक्ने र क्रियाशील सदस्य भनेर जो नेपाली नागरिकता चाहिँ बोकेका पासपोर्ट बोकेका छन् भनेर दुईटा क्याटेगोरीलाई मेम्बर बनाएर एउटा विधानमै भई चाहिँ एउटा प्रावधान राखेर अगाडि बढाएको छ। यसले सजिलो बनायो अथवा अस्किलो बनायो जनसम्पर्क समिति निर्माण गरेर अगाडि बढ्नको लागि तपाईँको बुझाइ के रह्यो?
1: अब यस्तो छ तपाईँको यो तपाईँको पार्टीले जनसम्पर्क समितिको सदस्यता र तपाईँको एक्टिभ मेम्बरको विषयमा पनि म तपाईँ मार्फत यो सम्पूर्ण उसलाई जानकारी गराउन चाहन्छु। हामीसँग लगभग 4,000 हाराहारीमा साधारण सदस्य हुनुहुन्छ र मेरो आँकडामा 503 तपाईँको क्रियाशील सदस्यहरू हुनुहुन्छ र नेपाली कंग्रेसले के भन्यो भनेदेखि अहिले विशेष महाधिवेशनको कुरा गरिरहेको छु है, नेपाली कंग्रेसको 14 महाधिवेशनको विधानको कुरा गरिरहेको छैन र त्यसले के भन्यो भने 2,000+ तपाईँको जनसम्पर्क समिति भएका तपाईँको देशहरूबाट तपाईँको 14 तपाईँको महाधिवेशन प्रतिनिधिहरू छनौट गरेर ल्याउनुहुन्छ हुनु र तपाईँको यो विषयमा भर्जिनिया अधिवेशन हुँदै गर्दाखेरि मैले स्पष्ट रूपमा जनसम्पर्क समितिको महाधिवेशन महासमिति विगतमा तपाईँको 3 तपाईँको जनसम्पर्क समितिले पठाउँदाखेरि सदन विवादित भयो, संस्था बदनाम भयो, तपाईँको देशमा संस्थामा तपाईँको काम गरेर आएका संगठनमा काम गरेका आएका साथीहरूले स्थान पाउनु भएन, त्यसैले यो जनसम्पर्क समितिको तपाईँको अधिवेशन तपाईँको यो जन भर्जिनामै हुनुपर्छ भन्ने मेरो माग थियो। उहाँहरूले तपाईँको तयारी पनि गर्नुभएको अन्तिम अवस्थामा तपाईँको के छ भने साथीहरू अब यो महाधिवेशन प्रतिनिधिको लागि फर्म भर्न अथवा दरखास्तको तपाईँको लागि पैसा निकाल्न ब्याङ्क हिँडेको पनि भन्दै हुनुहुन्थ्यो, म आफू सभापति भएको हुनाले त्यसैमा व्यस्त गरेँ। तर अन्तिममा उहाँहरूले के गर्नु भने 81 स्टप गर्नुभयो, त्यो प्रक्रिया केही सुरु भयो। अब त्यसको लागि तपाईँको नेपाली कंग्रेसले अहिले यो भर्जिनिया अधिवेशनको लागि डाक्टर राजन पन्तको लागि यो केन्द्रीय प्रतिनिधिको रूपमा पठाएको छ र उहाँसँग पनि मैले यो निर्वाचनपछि छलफल गरेर स्पष्ट के भनेको छु भनेदेखि अमेरिकामा रहेका 503 साथीहरूबाट 14 छनौट हुनु पर्यो। यदि पहिला जस्तै कसैलाई टिका लगाएर पापड गरेर तपाईँको गैर कानुनी रूपमा अमेरिकी नागरिक तपाईँको के छ भने नेपाल जान मिल्दैन होइन, नेपालको संविधानले नै तपाईँको पार्टीको महाधिवेशन प्रतिनिधि हुन मिल्दैन भनिसकेपछि त तपाईँको विगतमा त अमेरिकी नागरिक समेत गएर जानुभयो, त्यसले संगठनै बदनाम छ र उहाँसँग पनि मैले यो निर्वाचनपछि छलफल गरेर स्पष्ट के भनेको छु भनेदेखि अमेरिकामा रहेका 503 साथीहरूबाट 14 छनौट हुनु पर्यो।

0: तपाईँको नेपालको राजनीतिक गतिविधिमा म चाहिँ इन्भल्भ छैन, नेपालमा म बस्न सकिनँ, अमेरिका बस्न पाऊ प्रभु भनेर अमेरिका तपाईँको ग्रीन कार्ड शरणार्थीको रूपमा लिएको छ भनेदेखि त्यस्ता व्यक्तिहरू पनि हिजोको दिनमा तपाईँको महाधिवेशन प्रतिनिधि भएर इण्डियाको बाटो हुँदैन तपाईँको नेपाल छिर्नु। अब हामीले तपाईँको यत्रो 4,000 मान्छे त तपाईँको कहाँ के छन् कुन अवस्थामा छन् भन्ने पत्ता लगाउने तपाईँको जमाना आइसक्यो भने 14 साथीहरूको अवस्था के हो, उनीहरूको कागजी डकुमेन्ट के हो भन्ने कुरा प्रष्ट रूपमा हामी पत्ता लगाउन सक्छौँ। यस्तो भएको खण्डमा अहिले पनि तपाईँको के छ भने अब त्यो केन्द्रीय प्रतिनिधिज्यू अथवा निर्वाचित समिति अथवा सानेपा काङ्ग्रेसले जुन रूपमा दबाब सिर्जना गरेर प्रतिनिधिहरूको नाम पठाउँछ नि त्यसको म स्पष्ट रूपमा विरोधमा हो। अहिले पनि मेरो चाहना खुल्ला रूपमा 503 मध्येबाट तपाईँको नोमिनेसन लिनु, अनलाइन भोटिङ गराउनुहोस् अथवा फिजिकल भोटिङ गराउनुहोस्, तर स्पष्ट रूपमा तपाईँको विवाद रहित भएर तपाईँको महाधिवेशन महासंघ सदस्य छानिनुपर्छ भन्ने कुरा मेरो प्रश्न छ।
1: तपाईँको भाइ त तपाईँले राख्नु भएको छ, तर विधानमा विधानले दिएको अब अधिवेशन सम्पन्न भइसके पछाडि कार्य समितिले चयन गर्ने हो अथवा साधारण सदस्यबाट चयन गर्ने हो अथवा क्रियाशील सदस्यहरू मध्येबाट चयन हुने हो, के स्पष्ट व्याख्या के छ?
0: क्रियाशील सदस्यहरूबाट चयन गरिने
1: भनेपछि अब तपाईँले यो अहिले यो माग आसिरहेको तपाईँले उहाँहरूसँग बार्गेनिङका लागि यो कुरा भनिरहनु भएको छ अथवा धम्कीका लागि यो कुरा भनिरहनु भएको छ अथवा भोलि स्पष्ट सबै क्याफेल सदस्यहरूको बीचबाट यो कुरा छानियोस् भन्नका लागि भनिरहनु भएको छ?
0: मेरो कुरा चाहिँ तपाईँको स्पष्ट, तपाईँको हिजोको दिनमा जस्तो तपाईँको साथीभाइले बार्गेनिङ गर्ने पराजित हुनेले तपाईँको यति कोटाले उति कोटाले भन्ने तपाईँको के छ भनेदेखि ऊ के अरे निर्वाचित हुने साथीले तपाईँको मेरो यति कोटा तेरो यति कोटा भागभन्डा गर्नुपर्छ भन्ने कुरा मेरो दिमागमा छैन। आउट बुझ्नु नि, मेरो कुरा स्पष्ट, जुन रूपमा साथीहरूले म कुनै नेपालको महाधिवेशनमा जानको लागि महाधिवेशन महासमिति सदस्य हुनको लागि तपाईँको के छ भने योग्य छु, मैले अमेरिकी नागरिकता पनि लिएको छैन, एसएलएमवाला ग्रिन कार्ड पनि होइन, म तपाईँको सिधै तपाईँको नेपालको एयरपोर्टमा झर्न सक्ने तपाईँको ल्यागत राख्छु भन्ने हरेक साथीहरूले जनसम्पर्क समिति अमेरिका मार्फत तपाईँको महाधिवेशन महासमितिमा सहभागी हुन र तपाईँको त्यहाँनिर उपस्थित भएर भोलि निर्वाचनमा तपाईँको उठ्ने अहिलेको विधानले दिएको व्यवस्था अनुसार उठ्न पनि मिल्ने भएको हुनाले उठ्नु भयो भने शुभकामना, सबै किसिमको सहयोग रहन्छ। मैले तपाईँको के छ भने आम तपाईँको 503 मात्रै नभएर 4,000 तपाईँको जनसम्पर्क समितिका साथीहरूको प्रतिनिधित्व गर्दै हामीले हिजोमा जिन्ने गल्ती गर्यौं, अब भोलि साँच्चै नै काँग्रेसलाई तपाईँको गर्विलो काँग्रेस छातीमा हात राखेर म जनसम्पर्क समितिको मान्छे हो भनेर ठाडो सिद्धि हिँड्न सक्ने संगठन बनाउने हो भनेदेखि हामी हिजोको जस्तो तपाईँको छलछाम गरेर नै स्पष्ट भिजनका साथ स्पष्ट दिशानिर्देश गरेर स्पष्ट रूपमा पारदर्शी भएर जवाफदेही बनेर कसले कसलाई जवाफ दिने त्यसको पनि तपाईँको निचोड निकालेर तपाईँको अगाडि बढ्नुपर्छ भन्ने कुरा हो।
1: यो सबै तपाईँले भनिरहेको कुराहरू हुन सकेन र हिजकै शैलीमा संगठन अगाडि बढ्यो, नेतृत्व अगाडि बढ्यो भने के हुन्छ?
0: अब यो सबै मैले भने अनुसार भएन भनेदेखि त तपाईँको उहाँहरूले गर्नु भएन भने त पक्कै पनि तपाईँको के छ भने संगठनमा उहाँहरू काठमाडौँ पुगेर आउनु होला, भोलि संगठन यहाँ अगाडि बढाउन त उहाँहरूलाई नै अप्ठ्यारो पर्ने होला नि।
1: संगठनभित्र विद्रोह हुन्छ अथवा संगठन सकारात्मक रूपमा क्रियाशील रूपमा अगाडि बढ्न सक्दैन, के हुन्छ?
0: अब यो संगठन क्रियाशील रूपमा अगाडि पनि बढ्न सक्दैन र त्यो अवस्था भयो भने तपाईँको विद्रोह पनि हुन्छ।
1: हजुर, अब भाइ यति धेरै कुराकानी तपाईँको कुरा आज हामीलाई सुनिरहनु भएको छ, अमेरिकाभित्रका साथीहरूले पनि सुन्नु भएको छ, बाहिरका साथीहरूले सुन्नु भएको छ, यति धेरै कुरा सुनिसके पछाडि अब यो भर्खरै सम्पन्न भएको जुन एकताको महाधिवेशनै भनौँ, 12 वर्षको जुन अधिवेशन सम्पन्न भयो जनसङ्घको सँग अमेरिकाको त्यो अधिवेशन सम्पन्न भएपछि अब अहिले अमेरिकामा एकताबद्ध रूपमा अगाडि बढेको छ नेपाली जनसम्पर्क समिति भनेर बुझ्न त गाह्रो भयो नि होइन त?
0: एकताबद्ध रूपमा अगाडि बढ्या छ भन्ने कुरामा चाहिँ तपाईँको अहिले पनि दुविधा छ। तपाईँको अब एक हप्ता भइसक्यो होइन, अघि मैले सुरुमा उठाइसकेँ, तपाईँको धनञ्जय नरसिंह केसीजी कहाँ हुनुहुन्छ थाहा छैन होइन, उहाँलाई एउटा जिम्मेवारी दिएको थियो, यत्रो साथीहरूले ट्रस्ट गर्नुभएको थियो होइन, अधिवेशनको तपाईँको के छ भने विवरण के हो, तपाईँको थ्याङ्क यू मात्रै दिएर हुँदैन होइन, हरेक मान्छेले तपाईँको के छ भने पेनी सङ्कलन गरेर त्यहाँ तपाईँको सहभागी भएको छ, आर्थिक हर हिसाबहरू प्रष्ट आजका दिनसम्म 8-9 भइसक्यो आएको छैन, मिलिन्दी निर्वाचित समितिको सभापति हुनुहुन्छ उहाँ कहाँ हुनुहुन्छ थाहा छैन, आजका मितिसम्म प्रायः जस्तो तपाईँको के छ भने जुन दिन

0: निर्वाचन सम्पन्न भयो, तपाईँको त्यही स्पटमा तपाईँको धेरै साथीहरू बाहिरबाट आउनु भएको हुनुहुन्थ्यो, तपाईँको के छ भने त्यही बसेर एउटा फिजिकल बैठक गर्न सकिन्थ्यो, होइन त्यो पनि हुन सकेन भनौँ न। अब यसले चाहिँ तपाईँको के हुन्छ भनेदेखि उहाँहरूले पनि मलाई लाग्छ जहाँसम्म उयो नेपालकै तपाईँको निर्णय पर्खेर बस्नु भएको हो, के हुन्छ सर्वोच्चले के निर्णय गर्छ भनौँ, तपाईँको के छ भने स्टे अर्डर आउँछ आउँदैन त्यही कुरा कन्फ्युज भएर बस्नु भएको होला। अब काम सम्पन्न भयो तर त्यसलाई तपाईँको के छ भनेदेखि कुन रूपमा अगाडि बढाउने होइन भन्ने कुरा तपाईँको के छ भने उहाँहरूमा डिपेन्ड हुने हो, मैले गर्ने कुरा होइन नि त। त्यसैले अगाडि आउनु पर्यो, पब्लिक माझ आउनु पर्यो, हामी यसरी प्रोग्राम दिँदैछौँ भन्नु पर्यो, नयाँ ऊर्जाशील साथीहरू आउनु भएको छ, नयाँ नयाँ तपाईँको पद क्रिएट गरिएको छ, युवा महिलाहरूलाई समेटिएको छ, हामीलाई त तपाईँको नियमित कार्यक्रम चाहिएको हो नि त, हिजोको जस्तो सुस्त 12 वर्ष जस्तो नि स्वस्थ समिति त चाहिएको होइन नि, यति बेला काम गर्ने बेला हो होइन। हामीले तपाईँको अहिले पनि तपाईँको नेपाली जनसम्पर्क समिति अमेरिकाले साँच्चै भन्ने हो भनेदेखि एउटा निर्वाचन समितिले ए नेपालमा जुन भइरहेको छ त्यो कुराले दुईटा टिम विवादितको कुराले तपाईँहरूको झगडाको कुराले हामी प्रवासमा बस्ने साथीहरूको नेपाली कंग्रेससँग आस्था राख्ने साथीहरूको मन रुइरहेको छ, प्लिज मिल्नुहोस् भनेर आह्वान गर्नु पर्यो। आज तपाईँको विश्वभरिका तपाईँको के छ भने अमेरिकाको सभापतिले विश्वभरिका 35 देशका सभापतिहरूलाई लिडिङ गरेर होइन, हामी आज तपाईँको चिन देवी र सानेता होइन, हामी नेपाली कंग्रेस भएर यो संगठनलाई एकजुट बनाउनलाई जोड़ दिनुपर्छ, हामीले प्रेसर क्रिएट गर्नुपर्छ भनेर त अगाडि बढ्न सक्नु पर्यो नि, परेन सर। मेरो कुरा के हो कि
1: ठिक छ, तपाईँले भन्नुभएको चाहिँ पक्कै पनि आगामी नेतृत्वले यो कुरा गरोस् सोचोस् र एउटा सकारात्मक रूपमा ऊर्जा जुन 12 वर्षभित्र रूपमा लिएको जनसम्पर्क थियो भने अब एउटा ऊर्जाका लिएर अगाडि बढोस्, एकताका साथ अगाडि बढोस् हामी त्यो अपेक्षा पनि गर्छौँ र सायद त्यो रूपमा अगाडि बढोस्, शुभेच्छा पनि व्यक्त गर्न चाहन्छु। सिधै कार्यक्रमको अन्त्यतिर हुन् तर मलाई दुईवटा कुरा सुन्नु मन लागेको छ, किनभने यो जनसम्पर्क अमेरिकाको विगतलाई हामीले हेर्ने हो भने जनसम्पर्कको अधिवेशन 12 वर्षपछि भयो तर यो बीचमा एनआरएनएको निर्वाचनहरू धेरै कठित भइसक्यो, तर सबै एनआरएनको निर्वाचनहरूमा जति पनि जनसम्पर्कको नाममा जनसम्पर्कका साथीहरू भनेर जति पनि अगाडि बढ्नु भएको थियो, अब एनआरएनमा चाहिँदाखेरि ती सबै एनआरएनमा भाग खोल्न जाने अनि त्यहाँ पराजित हुने जित्ने जे जे भए पनि फेरि हामी त काङ्ग्रेस जनसम्पर्क भनेर फेरि जनसम्पर्कमा पनि काम गरिजाने आउने यो दोहोरो के भने एनआरएन विशुद्ध यो गैरनाफामूलक संस्था हो तर जनसम्पर्क भनेको राजनीतिक संस्था हो, तर यो अलग हुनुपर्छ भनेर पनि भनिएको तर दुवैतिर एकदमै म आफै हुनुपर्छ भनेर धेरै साथीहरूको सहभागिता रहँदै आएको देखियो, यो त्यो दोहोरो नीति देखिएको तपाईँको भनाइ के रहन्छ जनसम्पर्कको एउटा नेताले?
0: एनआरएनको विषयमा तपाईँको के छ भनेदेखि जनसम्पर्क समिति तपाईँको 2017 अमेरिकाको कानून अनुसार 501(c)(3) संस्था हो, त्यसै गरी तपाईँको एनआरएन पनि त्यही क्याटेगोरीमा छ होइन। हिजो हामीले जनसम्पर्क समिति कन्टिन्यू तपाईँको 3-3 वर्षमा अधिवेशन गर्न सकेनौँ, अधिवेशन नगरिसकेपछि हाम्रा तपाईँको के छ भने त्यो समिति चाहिँ निष्क्रिय भएर बस्दै गर्दाखेरि नि हाम्रा धेरै मुद्दाहरू थिए, ती मुद्दाहरूलाई हामीले कहाँ एड्रेस गर्ने, नागरिकताको सवालका विषयहरू उठिरहेको थिए। अहिले तपाईँको के छ भने स्थिर अवस्थामा रहेको एनआरएन भए पनि त्यति बेला तपाईँको 17, 18, 19 तपाईँको के छ भने सक्रिय रूपमा एनआरएनको चाप थियो, हामीले हाम्रो कुरा त कहीँ प्रस्तुत गर्नु पर्यो, ऊ गर्नु पर्यो, त्यहीमाथि तपाईँको हाम्रो साथीहरू जुन रूपमा तपाईँको लिडरसिपमा तपाईँको कन्टिन्यू जनसम्पर्क समितिको अधिवेशन होस् भन्ने चाहना राख्नुहुन्थ्यो, तर जनसम्पर्क समितिको अधिवेशन भइ नराख्दाखेरि उहाँहरूलाई के पर्यो भनेदेखि अब हामीले कहाँ स्पेस जाने त।
2: रेडियो साइनो 89.8 MHz
3: यतिखेर भूमिकाको 9:09 बजेको छ, अब यहाँले सुन्न सक्नुहुनेछ बिबिसी नेपाली सेवाको समाचार।

0: नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाडका कारण सामान्यतया अगस्तमा प्याजको माग बढेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ, तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झण्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख शहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। दुई वामपन्थी पार्टीले नेतृत्व गरेका पाँचवटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडिएपछि पाँचवटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्, तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। पाँचवटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ, कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रंजित तामाङ त्यसलाई सत्ताको हानथाप मान्छन्।
2: सत्ताको लुछाचुडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको बीच सरकारको भागभण्डा के को लागि भयो भन्दा यो चाहिँ उही अन्तिम रात्रिभोज जस्तो हो कि पछि के हो के हो, अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ लिइहालौं भइहालौं गरिहालौं खाइहालौं भने जस्तो मात्रै देखियो। तर सारतत्वमा यो बैठक भयो, यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ।
1: प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ, यसले प्रादेशिक अभ्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बराल त्यसमा सहमत छन्।
3: आधारभूत तहको जनताले सम्मान गर्ने सबै निर्णयहरू मूल राजनीति दलको नेतृत्वले गर्नु पर्थ्यो, त्यो हुन सकेको भए आज संहिताप्रति यो किसिमको भेडाभावहरू उत्पन्न हुनु पर्थ्यो, सिर्जना हुँदैन थियो। राजनीति दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्ता जनतामा
1: वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्।
2: डेढ वर्षको समय अवधि भएको प्रदेश सरकारको सत्ता उलटफेर गर्न जुन चलखेल भयो त्यस पछाडि पनि एक महिनासम्म पनि सरकार गठन नहुने विभिन्न प्रकारका लुछाचुडीको कारणले गर्दाखेरि चाहिँ संघीयता वा राजनीतिक दलहरूको छवि राम्रो भएन, संघीयताप्रति नकारात्मक धारणा राख्नेहरूको धारणा बलशाली हुने र संघीयता आवश्यक छ भन्नेहरूको शैलीबाट चाहिँ संघीयता बलियो बनाउन नलागेको देख्दाखेरि चाहिँ राजनीतिक दलहरू नचाहेर पनि संघीयताको विरूद्धमा माहौल बनाउन लागेको जस्तो भान हुन्छ।
1: दुई वामपन्थी दलसँगको सत्ता साझेदारीको विषयले बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा फस्न पुगेका छन्। कतिपयका भनाईमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जनअपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोर्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भनी सोधेका थिए।
4: दलहरू यत्रो ठुलो दुर्घट नेपालमा भयो तर पनि उनीहरू चेतिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर एउटा रेड लाइन त हुनुपर्छ उनीहरूको, कहाँ जाने कहाँ नजाने, के गर्ने के नगर्ने, कोसँग मिल्ने कोसँग नमिल्ने, त्यो त हुनुपर्छ। आफूले जसलाई एकदमै ठूलो प्रतिक्रियावादी भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, आफूले जसलाई शत्रु भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, जोसँग जे गर्नु पनि मिल्ने यो जुन प्रवृत्ति देखा पर्छ त्यो प्रवृत्ति पुरानै हो, हिजो त्यही थियो। त्यही कारणले नेपाली जनताहरू आजित भएका हुन् दलहरू देखेर, अब अहिले त्यही प्रवृत्ति फेरि पनि बाहिर देखा परिरहेको छ।
5: जस्तो अब सानो त्यो अब त्यही दल सत्ता बनाउन जे पनि गर्ने आम जनताका स्वार्थका कुरा भन्दा सत्ता खिचादानीमै बढी भयो भन्ने एउटा माग लिएर जुन युवाहरूले त्यत्रो आन्दोलन गरे त्यसको एक वर्ष पनि पूरा भइसकेका छैन, यसबीचमै कतै छिटो बिर्सेका त उनीहरूले, किन त्यो पाठ उनीहरूमा त्यो आवाज देखिएन, के कारण हुन सक्छ?
4: दलहरूले मानु अब पनि नेपाल उसरी नै चल्छ, मानु हिजो जस्तो गर्यो त्यसै गरी चलेर केही फरक पर्दैन भने जस्तो उनीहरूमा छ। कहाँनिर हामी छुक्यौं, कहाँनिर भूल भयो भनेर भन्ने सांस्कृतिक आत्मसमीक्षा, राजनैतिक आत्मसमीक्षा, दुटै आत्मसमीक्षाको अभाव दलहरूमा जो भएको छ त्यसै कारणले यो भएको।
5: अब चुनाव आउने एक वर्ष बाँकी रहँदै गरेको अवस्थामा यस्ता खिचतानी फेरि देखिँदाखेरि संहिता पक्षधर भनेर जुन संहिताको मुद्दै उठाउने उनीहरूको भूमिका त्यसरी देखिँदाखेरि चाहिँ त्यसको लाभ चाहिँ कसलाई पुग्छ त?
4: संहिता विरोधीहरूलाई पुग्छ। ल हेर दलहरू सचेल त, यो दलको कालामालामा कुनै फर्क आयो त भन्नको लागि एकदमै गतिलो सामग्रीहरूले दिन्छ, त्यसकारणले यसले संहिता सिद्ध्याउन खोज्ने, संहिता चाहिँदैन, यो एकदम ठिक छैन भनेर भन्नेहरूलाई नि मदत पुग्ने खालको गतिविधि हो यो।
5: यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि, पुरानै सत्ताका ले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपय आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
4: नेपालमा एउटा समस्या

0: आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैया देवी कन्या कलेज, भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: देशको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गाउँका विद्यार्थीलाई रोबोट र ड्रोन शीर्षकको शुभ समाचार।
1: तनहुका गाउँमा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ता एआई रोबोट र ड्रोन प्रविधिको प्रयोगबारे प्रत्यक्ष सिक्ने अवसर पाएका छन्। प्रविधिको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई नयाँ पुस्ताको सिपसँग जोड्न यस्तो अभ्यास गरिएको हो। शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 7 दुलीगौड़ामा आयोजित प्रविधि सम्वाद तथा प्रदर्शनीमा 33 सामुदायिक विद्यालयका करिब 400 विद्यार्थी सहभागी भएका छन्। विद्यार्थीहरूले पुस्तकमा पढ्दै आएका एआई रोबोट र ड्रोनलाई प्रत्यक्ष हेर्नका साथै तिनको प्रयोगबारे व्यावहारिक जानकारी पनि लिएका छन्। प्रदर्शनीमा एआई को व्यावहारिक प्रयोग, ड्रोनको उडान तथा संचालन र नेपालमै निर्माण गरिएको रोबोट प्रदर्शन गरिएको थियो। विद्यार्थीले रोबोटसँग प्रत्यक्ष संवाद गर्नका साथै ड्रोन उडान र एआई को प्रयोगबारे जिज्ञासा राखेका थिए। गाउँका विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै प्रयोगकर्ता मात्र नभई सृजनशील जनशक्ति बनाउने उद्देश्यले तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले प्रविधिमा विद्यार्थी जोड्ने अभियान अन्तर्गत यसको शुरूआत गर्नुभएको हो। युवा वैज्ञानिक इन्जिनियर शम्भु आचार्यको नेतृत्वमा काठमाण्डुबाट गएको प्राविधिक टोलीले शनिबार विद्यार्थीहरूलाई प्रविधिको प्रयोग र सम्भावनाका बारेमा जानकारी दिएको थियो। सांसद नेउपानेले गाउँका विद्यार्थीहरूलाई आधुनिक प्रविधिबाट टाढा राखेर देशको भविष्य परिवर्तन गर्न नसकिने बताउनुभयो। विद्यालय तहबाटै विज्ञान, गणित, कम्प्युटर र सृजनशील सोचको विकास गर्नुपर्नेमा उहाँको जोड थियो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: घर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहु सधैँ किन एक नास हुन्थेन, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल बैंकमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल बैंकमा खाता छ कि छैन त?
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि ताजातिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
1: आजकल मेरो भान्सामा नि राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम संसारभर नेपाली रेडियो नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विगतका सरकारद्वारा गरिएका झण्डै 2600 नियुक्ति अध्यादेश मार्फत खारेज गरिदियो। विश्वविद्यालयदेखि मुलुकको महत्वपूर्ण निकायमा राजनैतिक भागभण्डाका आधारमा नियुक्ति गरिएको भन्दै सरकारले अब दलीय निकट का आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्ति गर्न दावी गर्यो। त्यसबाट सरकारले राम्रै प्रशंसा पनि पायो, तर घुमी फिरी रिमझटार भने जस्तै शासन र सत्ताको आसनमा बस्ने व्यक्ति फेरि पनि नियुक्ति गर्ने प्रक्रिया र परम्परामा भने परिवर्तन आएको देखिन्न। बाहिर देखाउन खुल्ला प्रतिस्पर्धा भन्ने गरिए पनि नियुक्तिमा आफू निकट रोजेको आरोप सरकारमाथि लाग्न थालेको छ। सरकारले राम्रो होइन हाम्रो खोज्दा महिनौदेखि राजदूत सहितका महत्वपूर्ण निकायमा नियुक्ति हुन सकेको छैन। संवैधानिक व्यवस्था र मान्यताको पनि सरकारले खिल्ली उडाएको देखिन्छ। जहाँ नियुक्ति गरिएको छ त्यहाँ समावेशिता र भूगोललाई पनि ख्याल गरिएको छैन। मन्त्री परिषदमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व विगतको भन्दा राम्रो देखिए पनि यही सरकारले गरेका नियुक्तिमा भने त्यसलाई ख्याल गरिएको छैन। यसलाई हेर्दा सरकारले न समावेशितालाई आत्मसात गर्न सकेको छ, न त मेरिटलाई नै मुख्य आधार बनाएको देखिन्छ। सरकार अहिले हाँस्न कागको चालमा हिँडिरहेको आरोप समेत लाग्न थालेको छ। प्रधानमन्त्री शाहले शुरूमा गठन गर्नुभएको 15 सदस्यीय मन्त्री परिषदमा 5 महिलालाई सहभागी गराउनु भएको थियो। सुविता गौतम, प्रतिभा रावल, गीता चौधरी, निशा मेहता र श्वेता बादीलाई मन्त्री बनाइएको थियो। मधेसबाट दीपक शाह, गौरी कुमारी यादव तथा रामजी यादवलाई पनि जिम्मेवारी दिएको छ, तर यसकै आधारमा राज्यका सबै निकायमा यही अनुपात कायम रहेको निष्कर्ष निकाल्न भने सकिँदैन। नियुक्तिमा पुरानै प्रवृत्ति शीर्षकमा आजको नागरिक दैनिकले यो खबर छापेको छ।
7: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा नियमावली अनुसार पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ। गत चैत्र 13 गते प्रधानमन्त्री नियुक्त हुनुभएका शाह पहिलो पटक सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो। आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने कार्यसूची तय भएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था गरिएको छ। नियमावलीमा भनिएको छ, प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ। नियमावलीको यही व्यवस्था कार्यान्वयनको लागि नेपालको संसदीय इतिहासमा पहिलो पटक सदनबाट प्रधानमन्त्रीलाई रूलिङ भएको थियो। विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने माग गरेपछि यही भदौ 1 गते सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्रलाई रूलिङ गर्नुभएको थियो। सभामुखले प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाब दिन रूलिङ गर्दै भन्नुभएको थियो। प्रतिनिधि सभाको बैठकमा उपस्थित भई प्रतिनिधि सभा नियमावली 2083 को नियम 56, 57, 58, 59, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाब दिन म प्रधानमन्त्री म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु नियमावलीको दफा 56-57 प्रत्यक्ष प्रसारण गरिने विषय उल्लेख गरिएको छ। यसैबीच सत्तारूढ़ दल राष्ट्रपाका सांसदहरूले प्रधानमन्त्री वीरेन्द्र शाहलाई प्रश्न सोध्न अरूचि देखाएका छन्। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई कम्तीमा एउटा प्रश्न सोध्न दिने र बाँकी प्रश्न दलीय उपस्थितिका आधारमा सोध्न सकिने घोषणा सभामुखले गर्नुभएको थियो। यसैबीच प्रधानमन्त्री वीरेन्द्र शाहले कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा पुगेको छ। प्रधानमन्त्रीले कालो चस्मा लगाउनु पर्ने परीक्षण रिपोर्ट सहितको पत्र संसद सचिवालयमा पुगेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गर्नुभएको छ। यस्तै प्रधानमन्त्री वीरेन्द्र शाहलाई चिकित्सकले आँखाको सुरक्षाका लागि सनग्लास अर्थात कालो चस्मा लगाउन सुझाव दिएका छन्। छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्रीले आँखाको परीक्षण गराउनु भएको थियो। उज्यालो प्रकाशमा देख्न कठिनाई भएको गुनासोका आधारमा परीक्षण गर्दा सनग्लास र आवश्यकता अनुसार आई ड्रप लगाउन चिकित्सकहरूले सिफारिश गरेका हुन्। प्रधानमन्त्री वीरेन्द्र पहिलो पटक प्रश्नोत्तरमा सहभागी हुँदै 11 जना सांसदले सोध्दैछन् प्रश्न शीर्षकमा आजका पत्र पत्रिकामा खबर छन् र यो खबर हामीले हिमालय टाइम्सबाट लिएका हौं।
6: मध्याह राष्ट्रिय दैनिक लेख्छ बालन पर्खिरहेको बन्सरे डाँडा शीर्षकमा खबर। 4.5 वर्ष अघि काठमाडौँ महानगरको मेयर निर्वाचित हुन साथ बन्सरे डाँडाको डम्पिङ साइट पुग्नुभएका वीरेन्द्र शाह बालनले एउटा वाचा गर्नुभएको थियो, फोहोर व्यवस्थापनको समस्या समाधान नभएसम्म खादा माला र अबीर लगाउँदिन, उत्सव पनि मनाउँदिन। मेयर निर्वाचित भएको केही दिनमा उहाँ बन्सरे डाँडा पुग्नु भएको थियो। बालन आएको खबरपछि स्वागत गर्न खादा र माला लिएर पुगेका स्थानीयसँग उहाँले फोहोरको समस्या समाधान नभएसम्म नलगाउने बताउनु भएको थियो। उहाँको यो भनाइले बन्सरे डाँडाका बासिन्दालाई आशा जगायो। फोहोरका कारण तपाईहरू समस्यामा हुनुहुन्छ, क्यान्सर र छाला रोगबाट पीड़ित हुनुहुन्छ, यस्तो बेला उत्सव मनाउने होइन उहाँले भन्नुभएको थियो। गत फागुन 21 को निर्वाचनमा भाग लिन महानगरको मेयर पदबाट राजीनामा दिएर राष्ट्रपा प्रवेश गर्नुभएका बालनलाई केही प्रश्न सोधियो। काठमाडौँ महानगरको फोहोर व्यवस्थापन गर्न त असफल हुनुभयो नि, उहाँको जवाब थियो तपाईहरूलाई थाहै छैन काठमाडौँ महानगरभित्र कति राजनीति हुन्छ, अझै फोहोरमा हुने राजनीति धेरै छ। उहाँले महानगरको फोहोरमा देशी विदेशी शक्ति लाग्ने गरेको समेत आरोप लगाउनु भएको थियो। झापा पाँचबाट चुनाव जित्नुभयो प्रधानमन्त्री शाहले। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो काममा हस्तक्षेप गरेकाले सोचे अनुसार काम गर्न नसकेको बताउने बालन उहाँले हराएर प्रधानमन्त्री बन्नुभयो। तर बालनले मेयर हुँदा गरेको वाचा झण्डे 2/3 बहुमत

0: परे डाँडाको समस्या समाधान गर्न उहाँले मेयरका रूपमा खोजेको सहकार्य मन्त्रालयसँगको समन्वय र नीतिगत निर्णय गर्ने अधिकार अहिले उहाँको राजनैतिक पहुँचभित्र छ तर फोहोरका विषयमा बालनले कुनै विषय नै निकाल्नु भएको छैन।
1: नेपाली कांग्रेसको किचलो फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ। यसअघि कांग्रेसको विशेष महाधिवेशनको आधिकारिकताको बारेमा सर्वोच्चले टुंगो लगाएपछि त्यस विरूद्धको पुनरावलोकन विचाराधीन रहेकै अवस्थामा आगामी महाधिवेशनको तय गर्ने निर्णय विरूद्ध असन्तुष्ट पक्ष पुनः सर्वोच्च पुगेको हो। नेपाली कांग्रेसको निर्वाचन समितिको भदौ 2 गते बसेको बैठकले भदौ 24 गते हुँदा अधिवेशन गर्दै 15 महाधिवेशन अन्तर्गत अधिवेशन शुरू गर्ने निर्णय गरेको थियो तर त्यस विरूद्ध 2078 मक्सिरमा 10-14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सभापति शेरबहादुर देवालले त्यो महाधिवेशन प्रक्रिया रोक्न भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो। देवारा निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले दायर गरेका रिट सर्वोच्च प्रशासनले मंगलबार दर्ता गर्दै भदौ 11 गते बिहिबारका लागि पेशी तोकेको छ। यस सन्दर्भमा इतर निवर्तमान सभापति शेरबहादुर देवार र डा शेखर कोइराला समूहले सर्वोच्चको फैसला कोर्नुपर्ने पक्षमा देखिएको छ। संस्थापन भने फैसला अगाडि नै राजनैतिक सहमति मार्फत विवाद टुंगाएर महाधिवेशनको वातावरण बनाउनु पर्ने बताइरहेको छ। इतर समूहका नेता एनपी साउतले सर्वोच्च अदालतमा चलिरहेको आधिकारिकता सम्बन्धी विवाद अगावै राजनैतिक सहमति गरेर अगाडि बढ़न 14 महाधिवेशनलाई नै मान्ने गरेर सबै सहमति हुनुपर्ने बताउनु भएको छ। देउवा कांग्रेसको विधान अनुसार पनि आगामी महाधिवेशनबाट सभापति बन्न नपाउने र आफै सभापति नबन्ने घोषणा गरिसकेकाले उहाँकै नेतृत्वमा महाधिवेशन गर्ने गरी द्विपक्ष मिलेर अगाडि बढ़न सकिने साउदको दावी छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसीले भने पार्टीको नेतृत्व चयन गर्ने अधिकार कार्यकर्तामै रहेको भन्दै आन्तरिक विवादको समाधान विधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड़ दिनुभएको छ। यसैबीच देउवा र खड्काले छुट्टा छिट्टो निवेदन दिए पनि उहाँहरूको माग दावी भने एकै खाले छ। विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई 2082 माघ 2 गते निर्वाचन आयोगले आधिकारिकता दिँदै विवरण अध्यावधि गरेको थियो। सर्वोच्च अदालतको संयुक्त इजलासले पनि 2083 वैशाख 4 फैसला सुनाउँदै आयोगको निर्णय सदर गरेको थियो तर उक्त फैसलामा प्रश्न उठाउँदै देउवा र खड्काले निवेदन दिएपछि प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको इजलासले पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ। यसैबीच मुद्दाको गम्भीरतालाई विचार गर्दै छिटो निरूपण गरिदिन पनि उनीहरूले माग गरेका छन्। यसका लागि यसअघि कांग्रेसको आधिकारिकता विवादबारे सुनवाई गरेका र पुनरावलोकनका लागि निस्ता दिएका 5 न्यायाधीशहरूको इजलास गठन गर्न माग गरिएको छ। फेरि अदालतको पुल्टामा कांग्रेसको किचलो आजको हिमालय टाइम्समा खबर छ।
0: पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापन गर्ने पक्षमा दोस्रो तहका नेताहरू सक्रिय हुँदा एमालेको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। गत फागुनमा भएको निर्वाचनमा पार्टीको लज्जाजनक हारपछि आफ्ना विश्वास पात्र मध्येका महासचिव शंकर पोखरेल सहितका नेताहरू ओलीको विपक्षमा उभिएका छन्। उक्त शक्तिलाई निस्तेज पार्न अध्यक्ष ओलीले पार्टीभित्रको अन्य शक्ति केन्द्रहरूलाई उपयोग गर्दै अघि बढ़ने रणनीति लिएका बेला महासचिव पोखरेलको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको प्रतिवेदन बाहिरिएको छ। अध्यक्ष ओली सहित संस्थापन पक्ष त्यसलाई बाहिर नल्याउने र कार्यान्वयन पनि नगर्ने रणनीतिमा जुटेका बेला 65 पेज लामो प्रतिवेदन बाहिरिएको हो। प्रतिवेदनमा ओलीलाई नेतृत्व हस्तान्तरण गरेर अभिभावक वा संरक्षकको भूमिकामा बस्न सुझाइएको छ। परिवार वा समाजमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सदैव अपरिपक्व र कमजोर देखाउने गरेको त्यसमा उल्लेख गरिएको छ। तर सदैव नयाँ पुस्ताले पुरानो पुस्तालाई पछाडि छाडेर अघि बढ़ने गरेको जनाउँदै नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणालीको विकास भएन भने त्यसले स्वाभाविक रूपमा पुस्ताका बीचमा टकरावको स्थिति सृजना गर्ने जनाइएको छ। विगतमा पार्टीले नेतृत्व निर्माण र हस्तान्तरणको सही विधि बनाएको जनाउँदै प्रतिवेदनमा भनिएको छ। त्यसलाई परिवर्तन गर्न पुग्दा समस्या आएको अनुभूति पार्टी पंक्तिमा छ। यसलाई सुधार गर्न पार्टी अध्यक्षले अभिभावकीय वा संरक्षकको भूमिकामा बसिदिए हुन्थ्यो भन्ने भावना पार्टी पंक्तिमा प्रबल बन्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ। ओलीलाई नेतृत्व छाड्न दबाव नागरिक दैनिकले खबर लेखेको छ।
1: प्रदेश खारेजी राजनैतिक एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रदेश सभामै सामेल हुने कि नहुने विषयलाई लिएर रणाको मचिएको छ। बागमती प्रदेश सरकार गठनमा निर्णायक बनेपछि